0: आइरहेको मानिके सुर्खेतले माघ एक गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै भाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
6: मध्य पश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो
4: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ
6: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ
4: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम वीरनगर सुर्खेत फोन नम्बर 083-525-352 98-582-601 र 98-482-29-324
6: नमस्ते काका चिट्टिक्क परेर कता जान लाग्नु भयो
7: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
6: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
7: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
6: 198-198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
0: सूचना
8: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ
0: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वृद्ध तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछ।
8: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
9: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
10: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
11: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
10: यो सोलर बलियो र भरपर्द छ।
12: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
13: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
6: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
6: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
6: सूचना
14: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-5840-93 र 97-054-67-993।
15: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
14: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
14: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-5840-5719 र 98-5840-5715।
6: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
14: म पनि त्यही कामको लागि हेरिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ, मल, यो
16: त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
17: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
18: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
17: युएस 312 शंकर धाम
19: रेडियो भेरी एफएम
20: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
19: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 16 गते शनिबार, सन 2026 अगस्त 1 तारीक असार कृष्ण पक्षको तृतीया तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन।
0: सरकार र लघु वित्त पीड़ित बीच पाँच बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता।
1: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमिन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै।
0: भारतको आसाममा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो, झण्डै 3 लाख मानिस प्रभावित भएको अनुमान।
1: र नेदरल्याण्डसमा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
3: फोन 056-494-333-493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्लाका स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थिति बीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसका उच्च अधिकृतहरूलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति साम्य हुँदै गएको छ। शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएको छ। अहिले सप्तरीमा खटिनुभएका काफ्लेले भन्नुभयो, निगरानीका लागि सादा पोशाकमा टोली खटाइएको छ, ड्रोनबाट समेत निगरानी भइरहेको छ। गृहमन्त्री सुधन गुरूङले सुनसरी र सिराहामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहौल दोकान त बन्दै गएको उहाँले बताउनुभयो। गृहमन्त्री गुरुङले अस्ति राति नै पीड़ित परिवारलाई भेटेर सहमति गर्नुभएको थियो। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको बढ़ाएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गर्नुभएको छ। तनावग्रस्त जिल्लामा शान्ति र सद्भाव कायम गराउन सर्वपक्षीय पहल भएका छन्। प्रशासन, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र नागरिकले संवाद, संयम र सहिष्णुता मार्फत सामाजिक सद्भाव जोगाउने प्रयासलाई तीव्र बनाएका छन्। तनावबीच देशका विभिन्न ठाउँबाट सामाजिक सद्भाव कायम राख्न विभिन्न तरिकाले फरक सन्देश प्रवाह भइरहेको छ। पूर्वको पाँच थरमा परेवा उडाएर शान्तिको कामना गरिएको छ भने विराटनगर, सप्तरी र नेपालगंजमा सद्भाव रयाली आयोजना गरिएका छन्। रौतहटमा सर्वपक्षीय बैठक बसेको छ भने बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पाठ मार्फत मेलमिलाप, सहिष्णुता र आपसी विश्वास कायम राख्न आह्वान गरिएको छ। राजनीतिक दल, उद्योगी व्यवसायी र नागरिक समाजले पनि हिंसाको विकल्प संवाद र सहकार्य भएको बताउँदै आएका छन्। विविध जाति, भाषा, धर्म र संस्कृतिले बनेको नेपाली समाजको आधार, सह अस्तित्व र आपसी विश्वास भएको भन्दै पालिकादेखि राष्ट्रिय राजनीतिक नेतृत्वसम्म संयमता अप्नाउनु पर्ने आवाज उठ्न थालेको छ। कुनै एक घटनाको असर समुदाय बीचको सम्बन्धमा नपरोस् र सामाजिक सद्भाव खलबलिन नपाओस् भन्ने साझा उद्देश्यका साथ विभिन्न जिल्लामा नागरिक स्तरका पहल अघि बढ़िरहेका खबर कान्तिपुरले लेखेको छ।
1: तराईका जिल्लामा चार एआईजी सहित 15 उच्च प्रहरी अधिकारी परिचालन भएका छन्। नेपाल प्रहरीले सुनसरी घटनापछि तराई मधेसमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै चार अतिरिक्त महानिरीक्षक एआईजी सहित 15 जना उच्च प्रहरी अधिकारीलाई तराईका विभिन्न जिल्लामा विशेष जिम्मेवारी सहित परिचालन गरेको हो। सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक घटनापछि तराईका विभिन्न जिल्लामा साम्प्रदायिक तनाव फैलन थालेपछि प्रहरीले उच्च प्रहरी अधिकारीलाई फिल्डमा खटाएको हो। सुरक्षा सतर्कता बढ़ाउँदै सम्भावित जोखिम नियन्त्रण, शान्ति सुरक्षा कायम राख्ने तथा स्थानीय प्रशासनसँगको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालेको नेपाल प्रहरीले जनाएको छ। सुनसरी घटनापछि विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन प्रदेश तथा जिल्लामा विशेष जिम्मेवारी सहित उनीहरूलाई खटाइएको हो। प्रहरी मुख्यालयका अनुसार खटाइएका अधिकृतहरूले प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारिता मूल्यांकन गर्ने, आवश्यक नीति निर्देशन दिने, सुरक्षा योजनाको कार्यान्वयनको अनुगमन गर्ने, सूचना संकलन तथा विश्लेषण गर्ने तथा आवश्यकता अनुसार फिल्डमा समेत परिचालित हुने जिम्मेवारी दिएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले बताउनुभयो। उनीहरूले सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय तथा सहजीकरण पनि गर्नेछन्। यस्तै मधेस प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव र सुरक्षा व्यवस्था सुदृढ़ बनाउन पालिकाहरूलाई साथ बुझ्ने निर्देशन जारी गरेको छ। गृह, संचार तथा कानून मन्त्रालयले शुक्रबार हिजो प्रदेशको सबै पालिकालाई पत्राचार गर्दै प्रदेश सुरक्षा समन्वय समितिको अस्तिको बैठकका निर्णय तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। निर्णय अनुसार प्रदेशदेखि वडा तहसम्म राजनैतिक दललाई सक्रिय संवाद र समन्वयमा परिचालन गरिनेछ। साम्प्रदायिक रूपमा संवेदनशील विषयलाई संवाद मार्फत समाधान गर्न जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
0: सरकार र लघु वित्त वित्तीय संस्थाबाट पीड़ित नागरिकहरूबीच पाँच बुधे सहमति भएको छ। वार्ता टोलीका पदाधिकारी र लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिबीच हिजो सहमति जुटेको हो। सहमति भएसँगै संघर्ष समितिले देशभर गरिरहेको सबै आन्दोलन तथा अनशनका कार्यक्रमहरू फिर्ता लिएका छन्। लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलले 2081 साउन 22 गते बुझाएको प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश गर्ने सहमति भएको छ। समस्यामा परेका ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्प सहित सिफारिश गर्ने दुई पक्षबीच सहमति भएको छ।
1: विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा अर्थात निम्स दाई पाकिस्तानको काराकोरम हिम श्रृंखला स्थित 8,047 मिटर अग्लो ब्रोड पीकमा गएको हिम पहिरोपछि सम्पर्कविहीन हुनुहुन्छ। शिखर आरोहणका क्रममा अस्ति बिहिबार दिउँसो गएको हिम पहिरोमा परेपछि उहाँ सहित 10 जना सम्पर्कविहीन भएका हुन्। बेपत्ता मध्ये हिजोसम्म 4 जनाको शव भेटिए पनि निम्स सहित अन्य 6 जनाको खोजी निरन्तर भइरहेको पाकिस्तानी अधिकारीले जनाएका छन्। निम्स सहित हराइरहेका आरोहीको खोजी तथा उद्धार अभियान जारी रहेको पाकिस्तानका अधिकारीले बताएका छन्। मौसम प्रतिकूल भएकोले गएराती खोजी कार्य स्थगित गरिएको छ। पाकिस्तानी अधिकारीहरूले खोजी अभियान आज बिहानैदेखि थालिने बताएका बीबीसीले जनाएको छ। नेपालसहित अन्तर्राष्ट्रिय पर्वतारोहण समूहले उनीहरू सकुशल भेटिने आशा पनि व्यक्त गरिरहेका खबर नागरिक दैनिकले छापेको छ।
0: गैराती कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी परेको छ। लमजुङको कुञ्चा वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै पछिल्लो छ घण्टामा 120 मिलिमिटर पानी परेको छ। यस्तै सुनसरीको धरान बजारमा 88.2 मिलिमिटर र चितौन र गोर्खामा पनि ठूलो पानी परेको छ। आज दिउँसो बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातार पानी परेपछि धादिङको जोगीमारामा पहिरो खसेको त्यहाँ सड़क अवरूद्ध रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यस्तै पानी परेर मुगली नारायणगढ़ सड़क खण्ड पनि अवरूद्ध भएकोमा अहिले खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कायाकैरनमा ग्यास अभावको विषयमा आयल निगमका प्रवक्तासँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
10: प्रवेश परीक्षा गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
5: हिमस्टार फर अ कम्प्लिट होम
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन सरकार र लघु वित्त पीड़ित बीच 5 बजे सहमति आन्दोलनका सबै कार्यक्रम फिर्ता पाकिस्तानमा हिम पहिरोपछि सम्पर्कविहीन निर्मल सहित 6 जनाको खोजी चल्दै गैराती कोशी बागमती गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षा दादिङको जोगीमारामा सड़क अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर भूगोलका हिसाबले सहज र गुणका हिसाबले बहुगुणी बाली भए पनि कोदोको उपेक्षा गरिँदै आएको छ। केही वर्ष यताको तथ्याङ्क हेर्ने हो भने कोदोको खपत बढ़दै गए पनि उत्पादन भने घटिरहेको छ। अझ वर्षेनी कोदोको आयात पनि भइ नै रहेको छ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्षको नारा कोदो बाली संरक्षण र प्रवर्धन खाद्य तथा पोषण सुरक्षा सम्वर्धन राखिएको छ। यसपालि कृषि विभागले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको पिङ डाँडामा कोदो दिवस मनाउँदैछ। सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्ला मध्येको एक हो। कोदोका लागि अनुकूल प्रशस्त भूगोल हुँदा पनि उपेक्षामा पर्दै आएको छ। पछिल्ला वर्षमा त करोड़ रूपियाँको कोदो आयात हुने गरेको छ। 77 जिल्लामा उत्पादन गर्न सकिने कोदोको खेती 60 मिटरदेखि 3650 मिटर उचाइसम्म हुने कृषि मन्त्रालयले बताएको छ। उत्पादनको हिसाबले सबैभन्दा बढ़ी सम्भावना कर्णालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। कोदो प्रवर्धनमा विभिन्न कार्यक्रम सञ्चालनमा रहेको पहाड़ी बाली अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र कुमार भट्टराईले बताउनुभयो। पछिल्लो समय दोलखा एक नामको जात सिफारिश गरेको पनि उहाँले बताउनुभयो। कोदो खेती ज्यादै झन्झटिलो र श्रमसाध्य भएकोले पनि किसान आकर्षित नभएको र खेती गर्दै आएको उहाँले बताउनु भएको छ। कोदो घाँसे परिवार पोएसी अन्तर्गत पर्ने अन्नबाली रहेको कृषि वैज्ञानिक सुशील राज सुवेदी बताउनुहुन्छ। उत्पादन र उत्पादकत्वको हिसाबले यो धान गहुँ र मकैपछि नेपालको चौथो सबैभन्दा महत्वपूर्ण बाली हो। पछिल्लो 10 आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने कोदोको उत्पादन र क्षेत्रफलको हिस्सा क्रमशः घट्दै गएको छ। आर्थिक सर्वेक्षण 82-83 अनुसार 2,15,000 हेक्टरमा कोदो रोपिएकोमा 2,85,000 टन उत्पादन हुने अनुमान छ। पहिले कोदोको खोले ढिँडो र रोटी मात्रै खाने चलन भए पनि पछिल्लो समय कोदोका विभिन्न परिकार समेत बनाउन थालिएको छ। पछिल्ला 10 आर्थिक वर्षमा उत्पादन र क्षेत्रफल घट्दै गएको अनुकूल जमीन प्रशस्त हुँदा पनि कोदो बाली उपेक्षामा परेको तर यही कारण वर्षेनी करोड़ रूपियाँको कोदो भित्रिने गरेको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: बजारमा फेरि खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ। सिलिण्डर लिन डिपो र डिलरहरूमा उपभोक्ताको लामो लाइन लागेको छ। साथी महेश केवालीले नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरलाई अहिले बजारमा फेरि किन ग्यास अभाव छ भनेर सोध्नु भएको छ।
7: ग्यास अभावभन्दा पनि हामी आफै आफै उपभोक्ताहरू मिलेर चाहिँ अभाव हो कि भनेर देखायौँ कि जस्तो पनि लाग्छ मलाई. फागुनको 29 गते हामीले 7.1 केजीमा गयौँ होइन, मासिक रूपमा हाम्रो 45,000 मेट्रिक टन खपत थियो भने 7.1 गइसके पश्चात चाहिँ चैत वैशाख जेठको हेर्नुहोस् त 38,000 मेट्रिक टन, 32,000 मेट्रिक टन, 33,000 मेट्रिक टन त्यसरी खपत भयो. जुन अनुपातमा खपत हुनुपर्ने हो उहाँहरूले राख्नुपर्ने त्यो अनुपातमा राखिएन. र अहिले जब बजार सहज भए सबैतिर माग उठेपछि बजारमा 14.2 केजीको ग्यास पठाउन सुरु गर्यो. के भन्दाखेरि एकैचोटि त सबै डिमान्ड त पूर्ति गर्न त सकिँदैन. 45-90 मेट्रिक टन त हामी एकैचोटि त गर्न सक्दैनौँ. मान्छेलाई सबैलाई एकैचोटि ग्यास चाहिएको अवस्थामा त थोरै क्राइसिस त देखिन्छ बजारमा. यो चाहिँ ग्यास नआएर क्राइसिस छैन कि डिमान्ड बढी भएर चाहिँ बजार अलिकति असहज देखिएको हो. अब हामीले पनि उद्योगीहरूसँग र विक्रेताहरूसँग बुझ्दाखेरि चाहिँ अलिअलि चाप चाहिँ देखिएको छ. किनभने जुन होल्ड भएर बसे नि 7.1 केजीका सिलिन्डरहरू नभरिकन राखिए ती सिलिन्डरहरू चाहिँ बजारमा देखिएको छ.
8: आयात र आपूर्तिको दैनिक परिमाणमा चाहिँ खासै फरक छैन भनौँ, यो भारतबाट आउने बुलेट अथवा मात्रामा चाहिँ कुनै फरक छैन भन्नु बुझ्नु पर्यो.
7: आपूर्तिमा हाम्रो कुनै पनि समस्या छैन. अहिले यहाँले साउन महिनाको मात्रै कुरा गर्नुहुन्छ भने साउनको यो 14 गतेसम्म हेर्नुहुन्छ भने 25-26 हजार मेट्रिक टन आइसकेको छ. हामीले नियमित आपूर्ति 100 बुलेट भन्दा माथि लोडिङ डेली भइरहेको छ इन्डियन अयलबाट. त्यही अनुपातमा चाहिँ करिब 100 बुलेटको आधारमा चाहिँ हाम्रो विभिन्न राज्यबाट चाहिँ भन्सार बिक्री रहेको अवस्था छ. र एकासी डिमान्ड बढ्दाखेरि चाहिँ बजार अलिकति असहज देखिएको र यो जुन 7.1 चाहिँ 14.2 जाँदै गर्दाखेरि चाहिँ यो सिलिन्डरको रोटेसन पनि सबैतिर एकैचोटि नभएको कारणले पनि समस्या देखिएको.
8: यो अस्थायी चाप चाहिँ कहिलेसम्म रहिराख्ला अथवा अलिक सामान्य बनाउनको लागि चाहिँ केही तयारी भइरहेको छ?
7: यस्तो छ, यसमा चाहिँ वाणिज्य विभागले पनि अनुगमन थाल्नु भएको छ. त्यस्तै जिल्ला प्रशासनले पनि निगमको प्रतिनिधि सहितको एउटा समितिले बजार अनुगमन गरिराख्नु भएको छ. हामीले समस्या कहाँनिर भयो भन्दाखेरि जोसँग सिङ्गल सिलिन्डर छ र उहाँको ग्यास सकिन साथै बजारमा जाँदाखेरि चाहिँ नपाइने जुन अवस्था देखिएको छ, विगतमा पनि त्यो देखिएको थियो. विद्यार्थी वर्ग, निम्न वर्ग जसले चाहिँ एउटा मात्रै सिलिन्डर प्रयोग गर्नुभएको छ उहाँहरूलाई चाहिँ अलिकति समस्या देखिएको छ. किनभने उहाँको ग्यास सकिन साथ बजारमा जाँदाखेरि तत्कालै नपाइने अवस्था, किनभने जुन ग्यास विक्रेता कहाँको डिलर कहाँ आएका छन् उहाँहरूले तत्काल क्यूमा भएकोलाई बाँडेर सकिरहेको अवस्था छ. म के पनि आग्रह गर्छु भने हाम्रो विक्रेताहरूलाई अलिकति जो रेगुलर ग्राहक छ तपाईँलाई थाहा छ यदि उहाँहरूको घरमा अलरेडी ग्यास दिनुभएको छ भने उहाँलाई बरु पालोमा पुर्याउनुहोस्. जो चाहिँ जसलाई तत्काल आवश्यक छ त्यसलाई चाहिँ प्रायोरिटी दिएर चाहिँ ग्यास पठाइदिने पनि अनुरोध गरे यहाँको एफएम मार्फत पनि. अर्को चाहिँ आवश्यकताभन्दा बढी चाहिँ ग्यास होल्ड नगरौँ, हामीलाई आपूर्तिमा कुनै पनि समस्या छैन र त्यसले गर्दाखेरि जसलाई चाहिँ तत्काल आवश्यक छ उहाँहरूलाई चाहिँ ग्यास पाउन चाहिँ सहज भन्न चाहिँ अनुरोध गर्ने.
6: उहाँ हुनुहुन्थ्यो नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर. ग्यास अब सहज हुन्छ भनेर जानकारी दिँदै काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
9: सूचना यही साउन 16 गते तेस्रो शनिबारको दिन
10: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
11: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ.
10: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98-585-6096.

0: Media Extreme Energy Drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: र विश्वभर पुर्याइरहेको छ भन्ने तर्क गर्नेहरू पनि छन्। वनपाखा, मेलापा, चौतारी, देउरालीमा गुञ्जने नेपाली मौलिक भाका यति बेला एआईसँग अस्तित्व बचाउन संघर्ष गरिरहेको छ। ती लोकगीत केवल मनोरञ्जनका माध्यम थिएनन्, नेपाली समाजको स्मृति, भूगोल, भाषा, संस्कृति र सामूहिक जीवनका अभिलेख थिए। पूर्वको पालाम हाकपारेदेखि मध्यको सेलो, पश्चिमको देउडा सालैजोदेखि पहाड़को ख्याली, तराईको मैथली, भोजपुरी गीत सांस्कृतिक सम्पदा हुन्। यस्तो लाग्छ एआईले यति बेला नेपाली सांस्कृतिक सम्पदालाई इन्टरनेटको दुनियाँमा नाङ्गेझार पारेर घिसारिरहेको छ। नेपाली लोकगीत कुनै एक दिनमा बनेको सांगीतिक विधा होइन, यो गाउँघरको जीवन, श्रम, संस्कार, पर्व, प्रेम र पीड़ासँगै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा हो। यो सम्पदा निर्माण गर्न कैयन शस्त्रले जीवन सुम्पिएका छन्। वनपाखा, मेलापा, चौतारी, देउरालीमा गुञ्जिने नेपाली मौलिक भाका यति बेला अस्तित्व बचाउन एआईसँग संघर्ष गरिरहेको छ, नयाँ पत्रिका दैनिकले छापेको छ।
5: भारतको असममा मनसुनी बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुगेको छ। यो संख्या गएको आइतबार यता बाढ़ीमा परि ज्यान गुमाउनेको कुल संख्या रहेको भारतीय संचार माध्यमले जनाएका छन्। अत्यधिक मनसुनी वर्षाका कारण एसियाकै ठूलो नदी मध्ये एक ब्रह्मपुत्र नदीको बाँध फुट्दा असममा हजारौं मानिस प्रभावित भएका हुन्। विशेष गरी बाढ़ीले असम राज्यका 7 जिल्ला प्रभावित भएका छन्। त्यहाँका झण्डै 3,00,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। चराइतेव जिल्ला बाढ़ीबाट सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ 1,37,000 भन्दा धेरैको संख्यामा नागरिक प्रभावित भएका छन्। त्यसपछि शिवसागरमा 84,000 र जोहाटमा 49,000 मानिस प्रभावित भएका छन्। यसैबीच भारतको मौसम विज्ञान विभागले आज पनि असम तथा छिमेकी राज्य अरूणाञ्चल र नागाल्याण्डका केही क्षेत्रमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरेको छ।
4: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा भएको त्रिदेशीय एकदिवसीय श्रृंखलामा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली हिजो बेलुका काठमाण्डु आइपुगेको हो। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग समान दुई दुई खेल खेलेको थियो, जसमा नेदरल्याण्डसँग 57 रन र 6 विकेट तथा नामिबियासँग 3 रन र 8 विकेटले पराजित भएको थियो। तिरुवनन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेदरल्याण्डस भ्रमणमा 4 हारको सामना गर्नुपर्दा समर्थक भन्दा आफ्नो टोली नै निराश रहेको बताएका छन्। यो नतिजाले लीग टूको अंक तालिकामा धेरै असर पुगेको उल्लेख गर्दै उनले आउँदो श्रृंखलामा राम्रो गर्दै एक दिवसीय मान्यता जोगाउने विश्वास व्यक्त गरेका छन्। नेपालको 32 खेलमा 24 अंक छ। अब नेपालले ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा 6 नौ हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। देशभरका किसानले मल अभाव बीच 92.57% रोपाई सकेका छन्। हिजोसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिममा रोपाई सकिएको छ। सुदूरपश्चिममा 79.79% रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस्तै बागमतीमा 96.12% रोपाई सकिएको छ। विभागका अनुसार कोशीमा 86.97, मधेशमा 90.72, गण्डकीमा 92.13, लुम्बिनीमा 94.83 र कर्णालीमा 98.8% रोपाई सकिएको छ।
4: नेपालमा नसर्ने रोगबाट हुने मृत्यु दर डरलाग्दो रहेको पाइएको छ। तथ्याङ्क अनुसार अहिले नेपालमा 10 मध्ये 7 जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्याङ्क छ। नेपालमा अहिले कुल मृत्युको झण्डै 71% कारण नसर्ने रोग बनेका छन्। मुटु रोग, क्यान्सर, मधुमेह र दीर्घ श्वास श्वास यसका प्रमुख कारण हुन्। नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
5: धितोपत्र बोर्ड सेबोनले नगदमा आधारित शेयर बजारको विकल्पमा तरलता प्रवाह बढ़ाउन नयाँ उपकरण ल्याउने नीतिगत तयारी शुरू गरेको छ।
4: गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट फिर्ता भएको गाँजा विधेयक हुबहु पारित गरेको छ। औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाजिएको भन्दै सन्देशसहित साउन 8 गते फिर्ता पठाएका थिए। हिजो बसेको प्रदेशसभा बैठकले विधेयक प्रदेशको एकल अधिकारभित्र पर्ने भएकोले पुनर्विचार गर्नुपर्ने कारण नभएको भन्दै हुबहु पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो।
5: आन्तरिक राजस्व विभागका अनुसार गएको आर्थिक वर्ष 2082-83 सम्म सक्रिय करदाताका संख्या 79,10,964 पुगेको छ।
4: भालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 4 महिनामा सरकारले विगतका सरकार झैं धमाधम कर्मचारीको शुरूआत गरेको छ। सरकारले यो अवधिमा 24 पटक उपसचिव भन्दा मुनिका कर्मचारी र 26 जना सचिव तथा 107 जना सहसचिवको शुरूआत गरिसकेको खबर पनि नागरिक दैनिकले छापेको छ।
5: र रेजिडेन्ट एमडी एमएसका आवासीय र इन्टर्न एमबीबीएस बीडीएसका प्रशिक्षार्थी डाक्टरले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। काया कैरनमा अब पालो उखानको
4: कुराले मात्रै चिउरा भिज्दैनन्।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन।
5: सरकार र लघु वित्त पीड़ित बीच 5 बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता।
4: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमीन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै।
5: भारतको असममा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो, झन्डै 3 लाख मानिस प्रभावित भएको अनुमान।
4: र नेदरल्याण्डसमा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। समाजमा अप्ठ्यारो परेको बेला, जिम्मेवार बन्नुपर्ने बेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भने झन गैर जिम्मेवार बन्ने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ काँधमा क्यामेरा झुन्ड्याएको एकजना मान्छे हातमा पेट्रोलको जर्किन बोकेर यता र उता दौड़ाउँदैछ र फोनमा कुरा गर्दैछ। आगो लाग्यो रे, आहा कहानी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: सामाजिक सद्भाव र शान्ति कायम राख्न कर्णालीका मुख्यमन्त्रीको अपील। नेपालगंजमा आज सद्भाव र्याली निकालिने।
1: रूकुम पश्चिममा प्रहरीले हवाई फायर गरेर दुईजना लागू औषध कारोबारीलाई पक्राउ गर्यो। 3 किलो अफिम र 2 थान खुकुरी बरामद।
0: नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ।
1: र आईसीसी क्रिकेट विश्व लीग 2 अन्तर्गत नेदरल्याण्ड सिरिजमा 4 खेलमा पराजित भएको नेपाली टोली स्वदेश फर्कियो। हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र गेरुवा रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगल शाहीले सम्पूर्ण नागरिकलाई सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील गर्नुभएको छ। मुख्यमन्त्री शाहीले एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा भएका हिंसात्मक घटना र धनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रदेश सरकारले सुनसरी सिराहा लगायतका मधेस प्रदेशका विभिन्न स्थानमा हालै भएका घटनाहरूले मुलुकमा अशान्ति र असुरक्षाको वातावरण सृजना गरेको भन्दै गम्भीर चिन्ता प्रकट गरेको हो। विज्ञप्तिमा यस्ता दुःखद घटनाले सामाजिक सद्भाव धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा प्रतिकूल प्रभाव पार्ने हुँदा यो अत्यन्तै चिन्ताजनक विषय भएको उल्लेख गरिएको छ। घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ। मुख्यमन्त्री शाहीले मधेसले भोगिरहेको यो पीड़ाको घड़ीमा सम्पूर्ण कर्णालीवासी मर्माहित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै कर्णाली सरकारले कुनै पनि जात जाति भाषा धर्म वा सम्प्रदायबीच आपसी वैमनस्यता र द्वेष फैलाउने गतिविधिबाट टाढा रहन पनि सबैलाई आग्रह गरिएको छ।
1: यसबीच सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले बाँकेको नेपालगंजमा आज सद्भाव र्याली निकालिने भएको छ। सुनसरी सिरिहा लगायतका स्थानमा भएका सद्भाव विरोधी गतिविधिमा बाँकेमा हुन नदिन र नागरिक बीच आपसी सद्भाव कायम राख्ने उद्देश्यले नेपालगंजमा सद्भाव र्याली निकाल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनु भएको छ। जिल्ला प्रशासनकाले बाँकेको समन्वयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले नेपालगंजको बीपी चोकदेखि धम्बोजी चोकसम्म सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो। बैठकले यस अघि सार्वजनिक स्थलमा डीजे बजाउन तथा हतियार प्रदर्शन गर्न नदिने गरी गरिएको निर्णयलाई पनि कड़ाईका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। बैठकमा पूर्व मन्त्री तथा सांसद मोहम्मद इस्तियाक राई, राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला अध्यक्ष विवेक श्रेष्ठ, नेपाली कंग्रेस बाँकेका जिल्ला सभापति नारायण गौडेल र नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष निरग गुरूङको उपस्थिति रहेको थियो। यस्तै बैठकमा नेकपाका संयोजक दीपक जिम, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, बागेश्वरी मन्दिर का मूल महन्त चन्दनाथ योगी, मुस्लिम धर्मगुरू मौलाना जियाउल मुस्ताफा, बौद्ध धर्मगुरू गुणबहादुर लामा, ईसाई समाजका डम्मर थापा तथा विभिन्न सामाजिक अभियन्ताहरूले पनि सहभागिता जनाएका थिए।
0: रूकुम पश्चिममा प्रहरीले हवाई फायर गरेर 2 जना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ। डीएसपी वेदबहादुर पौडेलले 8-20 कोट नगरपालिका 4 छोटे बगरमा 3 किलोग्राम अफिमसहित 2 जनालाई पक्राउ गरेको बताउनुभयो। 8-20 कोट नगरपालिका 3 स्याला कदी बस्ने 28 वर्षीय टीकाराम बोहरा र 8-20 कोट 2 स्याला बस्ने 20 वर्षीय गणेश ओलीलाई पक्राउ गरेको डीएसपी पौडेलले बताउनुभयो। पक्राउ पर्ने क्रममा 1 जनाले प्रहरीमाथि कुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीबाट 1 राउण्ड हवाई फायर गरेको उहाँको भनाइ छ। हवाई फायरपछि उनीहरूले प्रहरीमाथि आक्रमण गरिरोकेका थिए। लागू औषध नियन्त्रण ब्यूरो कर्णाली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट 3 किलोग्राम अफिम र 2 थान खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
1: सुर्खेतको वृन्दनगरमा आटोको ठक्करबाट 1 जना पैदल यात्रीको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कपिन्द्र सिंह बोहराले वृन्दनगर नगरपालिका 11 सुर्खेतका 60 वर्षीय रत्न विकको अटोको ठक्करबाट ज्यान गएको बताउनु भएको छ। विकलाई धुलियाबेट नजिकै भित्री सड़क खण्डमा कर्णाली प्रदेश 02001 10094 नम्बरको अटोले ठक्कर दिएको थियो। अटोको ठक्करले टाउको र ढाडमा चोट लागेपछि उहाँलाई थप उपचारका लागि भारतको लखनऊलाई जाँदै गर्दा बाटोमा ज्यान गएको हो। चालक 23 वर्षीय राजु सुनार र अटो प्रहरीको नियन्त्रणमा रहेको डीएसपी बोहराले बताउनु भएको छ।
0: कैलालीमा 32 वर्षीय महिलालाई जबरजस्तीकरण गरेको अभियोगमा 52 वर्षीय पुरूष पक्राउ परेका छन्। भजनी नगरपालिका 5 बस्ने सीताराम चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीकारले कैलालीले जनाएको छ। किटानी उजुरीको आधारमा इलाका प्रहरीकारले भजनीबाट कटिएको प्रहरीको टोलीले सीतारामलाई पक्राउ गरेको हो। घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: सल्यानमा पछिल्लो एक वर्षमा भएका 49 वटा विपदका घटनामा 2 जनाले ज्यान गुमाएका छन् भने 2,89,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। एक वर्षको अवधिमा जिल्लामा आगलागीमा पर्दा 2 जनाको मृत्यु भएको हो भने 1 जना घाइते भएका छन्। जिल्ला प्रहरीकाले सल्यानले आर्थिक वर्ष 82-83 31 वटा आगलागीका घटनामा 2,85,00,000 भन्दा बढ़ीको आर्थिक क्षति भएको जनाएको छ। यस्तै आगलागीमा 14 वटा घरघोर तथा अन्य संरचनामा क्षति पुगेको छ भने 2 वटा पशु चौपाए पनि जलेर मरेका छन्। यस्तै यो अवधिमा 20 वटा पहिरोका घटनामा करिब 2 लाख रूपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरीकाले सल्यानका सूचना अधिकारी देवराज भट्टराईले बताउनु भएको छ। अजरल वर्षाले जिल्लाका 1,20,000 को क्षति गरेको भन्दै उहाँले चट्याङका 6 वटा घटनामा पशुधनमा 40,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको बताउनु भएको छ। गत आर्थिक वर्षमा विपदका घटनामध्ये सबैभन्दा धेरै क्षति आगलागीबाट भएको छ। विशेष गरी वन क्षेत्रमा हरेक वर्ष दोहोरिने वन डडेलको समस्या जिल्लामा गम्भीर रूपमा रहेको छ। सल्यानमा विगत वर्षहरूमा अविरल वर्षासँगै बाढ़ी पहिरो र भूक्षयका कारण सड़क पुल खेतीयोग्य जमीन तथा ठूलो बस्तीमा क्षति समेत हुने गरेको थियो। भेरी खबरमा खबरहरूको सिलसिला जारी छ। अहिलेलाई भने यो विश्राम।
2: स्नातक तहमा विद्यार्थी भर्ना
1: सबै एक वर्ष दोहोरिने वन डडेलको समस्या जिल्लामा गम्भीर रूपमा रहेको छ। सल्यानमा विगत वर्षहरूमा अविरल वर्षासँगै बाढ़ी पहिरो र भूक्षयका कारण सड़क पुल खेतीयोग्य जमीन तथा ठूलो बस्तीमा

0: ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा संचालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
0: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422। सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56455।
4: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993। के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रणालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा अस्पताल प्रणाली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिजन बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
6: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा

0: पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क वाना हस्पिटल प्राली दिदिन नगर एरी चोक देखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
2: रेडियो भेरी एफएम।
3: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरी सहित दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले सामाजिक सद्भाव र शान्ति कायम राख्न कर्णालीका मुख्यमन्त्रीको अपील, नेपालगंजमा आज सद्भाव र्याली निकालिँदै रूकुम पश्चिममा प्रहरीले हवाई फायर गरेर दुईजना लागूसत कारोबारलाई पक्राउ गर्यो, 3 किलो अफिम र 2 थान खुकुरी बरामद लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। जाजरकोटमा सामाजिक सुरक्षा भत्ताका लागि लाभ गराई स्वयं उपस्थित हुनुपर्ने निर्णय गरेपछि ज्येष्ठ नागरिकहरू समस्यामा परेका छन्। नलगाड नगरपालिका स्थित एनआईसीएसआई बैंकले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बैंकले ज्येष्ठ नागरिक अशक्त व्यक्तिका संरक्षकलाई नदिने भएपछि समस्या भएको हो। नलगाड नगरपालिकाले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बैंकले लाभ गराईलाई नै दिने भएपछि भत्ता लिन समस्या परेको छ। एनआईसीएसआई बैंकले भत्ता पाउने व्यक्तिको मृत्युपछि पनि संरक्षकले भत्ता लिने गरेको उजुरी परेपछि यस्तो निर्णय गरेको जनाएको छ। यस्तो निर्णयले ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्ति समस्यामा परेका छन्। नलगाड नगरपालिका चारका वडाध्यक्ष बद्री बहादुर पन्तले सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझ्न स्वयं लाभ गराई नै ब्याङ्कमा उपस्थित हुनुपर्ने भएपछि अरूको सहायतामा हिँड्नुपर्ने अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिकका लागि समस्या हुने गरेको छ। नलगाड नगरपालिका पंजीकरण शाखाका प्रमुख भीमबहादुर ओलीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भइसकेपछि पनि संरक्षकले भत्ता लिने गरेको जानकारी पाएपछि बैंकले यस्तो निर्णय गरेको बताउनुभयो। उहाँले 80 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू अशक्त व्यक्तिलाई भने बैंकले घरमै पुगेर सुरक्षा भत्ता दिने व्यवस्था गरेको बताउनु भएको छ।
3: सड़कको 20 भागमा गाडिएका नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमका खम्बाका कारण मुगुको सदरमुकाम गमगढ़ी बजारमा दुर्घटनाको जोखिम बढ़ेको स्थानीयले गुनासो गरेका छन्। स्थानीय सवारी आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढ़ेको भन्दै उनीहरूले तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग समेत गरेका छन्। छायानाथ रारा नगरपालिका चार अन्तर्गत पर्ने गमगढ़ी बजारको मुख्य सड़क विस्तार गरिए पनि विद्युत र टेलिकमका खम्बा नसार्दा अहिले यी खम्बा सड़कको 20 भागमा परेका छन्। स्थानीयले यसले चारपाङले सवारी साधन सञ्चालनमा कठिनाई भएको बताएका छन्। विशेष गरी जीप, ट्रयाक्टर तथा अन्य ठूला सवारी साधन मोड्न र आवतजावतमा समस्या हुने गरेको उनीहरूको भनाइ छ। सड़कको बीचमा रहेका खम्बाले बजारको सौन्दर्य समेत बिगारेको स्थानीयले बताएका छन्। छायानाथ रारा नगरपालिका चारका प्रेमलाल कठारले खम्बाका कारण दैनिक दुर्घटनाको जोखिम बढ़ेको बताउनु भएको छ। ठूला सवारी साधन आवतजावत गर्दा पटक पटक खम्बामा ठोकिने तर तार च्यातिने घटना हुने गरेको उहाँले बताउनु भएको छ। स्थानीय व्यवसायीले बजार क्षेत्रमा रहेका विद्युत तथा टेलिकमका खम्बा व्यवस्थित रूपमा सड़क किनारातर्फ सार्नुपर्ने माग गर्दै आए पनि व्यवस्थापन नगरिएको उनीहरूले गुनासो गरेका छन्। तत्काल व्यवस्था नगरी मानवीय तथा भौतिक क्षति समेत हुन सक्ने जोखिम बढ़ेको पनि उनीहरूको भनाइ छ। यता छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेका खम्बा सार्नका लागि नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरण मुगु शाखालाई 4 पटकसम्म पत्राचार गरिए पनि काम नभएको बताउनु भएको छ। उहाँले पटक पटक पत्राचार गर्दा पनि अहिलेसम्म कुनै पहल नभएको गुनासो पनि गर्नुभएको छ। यता टेलिकम मुगु शाखाका कर्मचारी उमेश चौधरीले भने कार्यालयमा अहिलेसम्म यसबारे औपचारिक जानकारी नआएको दावी गर्नुभएको छ।
0: डोल्पाको मसिनेचो विमानस्थल निर्माण सम्पन्न भइसक्दा पनि संचालनमा आउन सकेको छैन। 2068 सालमा निर्माण गरिएको विमानस्थल 2072 सालमा कालोपत्री गरिएको थियो। पूर्वाधार निर्माण सम्पन्न भइसकेको भए पनि अहिलेसम्म परीक्षण उडान सम्म गरिएको छैन। डोल्पामा हवाई यातायातका लागि जुफाल विमानस्थल पछिको अर्को विकल्पका रूपमा मसिनेचो विमानस्थल निर्माण गरिएको हो। समयमै निर्माण गरिए पनि संचालनमा व्यवस्था गरिएपछि गरेको ठूलीभेरी त्रिपुरा सुन्दरी नगरपालिकाले जनाएको छ। निर्माण सम्पन्न भएको वर्षसम्म विमानस्थल संचालनमा नआउँदा स्थानीय निराश भनेका छन्। स्थानीय रामबहादुर रोकाली विमानस्थल बने पनि हवाई सेवाबाट वञ्चित हुनु परेको गुनासो गर्नुभएको छ। जुफा विमानस्थल मर्मत गर्दा एक वर्ष काम चाहुनका रूपमा विमानस्थल संचालनमा ल्याइएको भए पनि त्यसपछि बन्द रहेको छ। अलिक विमानस्थलका लागि बनेका सबै संरचना जीर्ण बनेका छन्। मसिनेश्वर विमानस्थल संचालन ल्याउन पटक पटक पहल गर्दा समिति सम्बन्धित निकायले चासो नदिएको स्थानीय नागरिकको गुनासो रहेको छ। त्रिपुरा सुन्दरी नगरपालिकाका उपप्रमुख देवी घरतीले भने विमानस्थल संचालनका लागि पहल भएको बताउनु भएको छ। मसिने चौर जस्तै करोड़ौंका पूर्वाधार निर्माण भए पनि कर्णालीका धेरै जसो विमानस्थल संचालनमै रहेका छैनन्। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
4: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
5: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
4: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
5: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
4: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
6: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
9: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
9: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने।
10: सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51960, 98-481-1936 र 98-488-9066।
11: सूचना
12: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
11: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
12: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: रेडियो भेरी एफएम।
3: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीसँगै विभिन्न एफएम रेडियोमा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
11: अब बाँकी खबर। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ पर्नु भएको छ। उहाँलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। यसबाट सेल टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ पर्नु भएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बताउनु भएको छ। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणकाबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको थियो। लाइसेन्स खारिएपछि स्मार्ट सेलको व्यवस्थापनका लागि सरकारले नियमावली बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने प्रक्रिया बढ़ाएको थियो। भण्डारीको कार्यकालमा स्मार्ट सेलको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो।
3: भोलि खबरको अन्त्यमा अबलाको खेल खबरतर्फ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले व्यापक विरोधपछि फुटबलका मुख्य प्रतियोगिताहरूको शेयर बिक्री गर्ने विवादास्पद योजना रद्द गरिएको बताउनु भएको छ। उहाँले यस परियोजनाले विवाद सृजना गरेको र यो अब आफ्नो मूल उद्देश्यको हितमा नरहेको स्पष्ट भएपछि यसलाई अघि नबढ़ाउने निर्णय गरिएको बताउनु भएको छ। उहाँले यो प्रस्ताव अब अघि नबढ़ने बताउनु भएको हो। यस अघि इन्फान्टिनोले पुरूष तथा महिला विश्वकप लगायतका प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने प्रस्तावलाई समर्थन गरे बापत फिफाका सबै 211 सदस्य राष्ट्रलाई जनै 4 करोड़ डलर दिने अफर पनि गर्नुभएको थियो। युरोपियली फुटबल महासंघको नियामक निकाय यूईएफएका 55 सदस्यले यसको व्यापक विरोध गर्नुका साथै यो योजना अघि बढ़ेमा विश्वकप नै बहिष्कार गर्ने जस्ता चेतावनी दिएपछि उहाँ पछि हटेको बुझिएको छ।
11: आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्ड्स सिरिजका सबै खेलमा पराजित भएको नेपाली टोली स्वदेश फर्किएको छ। नेपाली टोलीले नामिबियासँग पहिलो खेल 8 विकेट, दोस्रो खेल 3 रन तथा नेदरल्याण्डसँग पहिलो खेल 6 विकेट र दोस्रो खेल 57 रनले हारेको थियो। योसँगै नेपालले 32 खेलबाट 24 अङ्क पुर्याएको छ। नेपालले अर्को वर्ष दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने एक दिवसीय विश्वकपको 6 नोटका रूपमा लिएको ग्लोबल क्वालिफायरमा सिधै स्थानमा आउने मौका गुमाएको छ। अब टोलीले ग्लोबल क्वालिफायरमा पुग्न प्लेअफ खेल्नुपर्ने हुन्छ। यस्तै नेपाललाई एक दिवसीय मान्यता जोगाइराख्न पनि चुनौती भएको छ। नेपालले अब क्यानाडा र ओमानसँगको त्रिदेशीय श्रृंखला मात्र खेल्न बाँकी रहेको छ।
3: खेल खबरसँगै रेला बिहानको भेरी खबर सक्यो। बिदाउन गएलसम्मका मुख्य खबर फेरि एकपटक।
11: सामाजिक सद्भाव र शान्ति कायम राख्न कर्णालीका मुख्यमन्त्रीको अपील। नेपालगंजमा आज सद्भाव र्याली निकालिने।
3: रूकुम पश्चिममा प्रहरीले हवाई फायर गर्दै 2 जना लागू औषध कारोबारलाई पक्राउ गर्यो। 3 किलो अफिम र 2 थान खुकुरी बरामद।
11: नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ।
3: र आईसीसी विश्व लीग दुई अन्तर्गत नेदरल्याण्ड श्रृंखलामा चारै खेलमा हार बिहोरेको नेपाली टोली स्वदेश फर्कियो। अवस्थालीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै डिलु रावत र केशव ढकाल विदा हुन्छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज़
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता
4: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस् बच्चाहरूमा निमोनिया
4: झाडा पखाला
3: दादुरा
4: पोलियो
3: कुपोषण
4: एनिमिया
3: मम्स
4: दम
3: टाइफाइड
4: र पिलिया नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता एचसीआरसी अस्पताल
4: चार वाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081538150 081535151

0: California.
1: Extreme energy drink.
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी तान्ने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
2: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
6: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
2: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
6: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
7: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-525-352, 98-582-601 र 98-482-29-324।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाइ, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
0: विगत 30 वर्षदेखि वीरेन्द्र नगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-0045।
9: रेडियो भेरी एफएम

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।

जय नेपाल सत्य सेवा सुरक्षणामा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया फेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 13 गेतामे पुल स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 3:10 को समयमा डोल्पादेखि सुर्खेततर्फ आउँदै गरेको BA 59-5382 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कदेखि 20 मिटर तल खोलामा खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक जिल्ला डोल्पा मुटकेचुला गाउँपालिका 8 बस्ने वर्ष 44 का होमलाल रोकाए घाइते भएका हुन्। घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 2 उत्तर गंगा मन्दिर नजिक बलेरो जीप र मोटरसाइकल ठोकिन जाँदा मोटरसाइकल चालक घाइते भएका छन्। हिजो साँझ 7 बजेको समयमा मुलपानी चोकदेखि फलाटेतर्फ जाँदै गरेको LU 1C 6647 नम्बरको बलेरो जीप र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश 02-001-88-87 नम्बरको मोटरसाइकल एकापसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 2 बस्ने वर्ष 22 का चेतन बिक घाइते भएका हुन्। घाइतेको कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ। बलेरो जीप चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 2 बस्ने वर्ष 19 का दीपक थापा मगर उपचारमा संलग्न रहेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 4 गोकुल कटेज अगाडि मोटरसाइकलले पैदलार्थीलाई ठक्कर दिँदा महिला पैदलार्थी घाइते भएकी छन्। हिजो साँझ 8 बजेको समयमा मुलपानी चोकदेखि एरी चोक तर्फ आउँदै गरेको कर्णाली प्रदेश 02-001-36-45 नम्बरको मोटरसाइकलले पैदलार्थी जुम्ला नाराकोट गाउँपालिका 5 बस्ने वर्ष 26 की काशीपुर धामी साईलाई ठक्कर दिँदा घाइते भएकी हुन्। घाइतेको कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ। मोटरसाइकल चालक कालीकोट महाबई गाउँपालिका 7 बस्ने वर्ष 23 का दुर्गासाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 96 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 96 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्।
45 स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2840 जना लाभान्वित भएको कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 45 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2840 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाऊ। पैदल आरतीले बाटो काट्दा सड़कको दायाँ बायाँ दुवै साइड हेरेर मात्र बाटो काट्ने गरौं। प्रतिस्पर्धा र लापरवाही गरी सवारी साधन नचलाऊ। गुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौ। रातको समयमा अरू सवारी साधनलाई बाधा हुने गरी हाइलाइटको प्रयोग नगरौ। साइड मिरर र साइड लाइटको सधैं प्रयोग गरौ। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ। ट्राफिक बत्ती संकेत र ट्राफिक चिन्हको पालना गरौं। हतार गरी सवारी साधन कहिल्यै नचलाऊ र हतारमा सडक पार समेत नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
5: लोक सेवा आयोगका किताबहरू,
4: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, विजयनगर छ, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ, बुद्धपथ लाइन भित्र, टेलरिङ लाइन, नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ, गर्ने बाटो मलाई दिक्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो
7: लटिपिराख। फोन नम्बर 98-20-29 93 48 98 20 29 93 48।
8: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।

0: Radio.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: समाज कहिलेकाहीँ नियमले होइन चलाखी सत्ताको खेल र हाँसोले चल्छ। सत्ताको दुनियाँमा इमानदारी कतिसम्म बच्न सक्छ? जब प्रणाली नै विडम्बनापूर्ण छ तब न्यायको परिभाषा के हुन्छ? तपाईँ किताब चर्चा सुन्दै हुनुहुन्छ। भारतीय लेखकहरूको चर्चित आख्यान लेखन फिक्सनल राइटिङमाथि आधारित विशेष श्रृङ्खलाको अन्तिम अङ्कमा हामी श्रीलाल शुक्लद्वारा लिखित राग दरबारीको चर्चा गर्दैछौ। राग दरबारी एउटा व्यङ्ग्यात्मक उपन्यास हो जसले भारतीय समाजको प्रशासनिक संरचना, भ्रष्टाचार र जनजीवनमा देखिने विडम्बनाहरूलाई हास्य व्यङ्ग्य शैलीमा प्रस्तुत गर्छ। ग्रामीण भारतको राजनीति, स्वार्थी तन्त्र र शक्ति संघर्षलाई लेखकले यथार्थपरक ढंगले चित्रण गर्नुभएको छ। अब सुन्नुहोस् हरि शर्माबाट श्रीलाल शुक्लद्वारा लिखित राग दरबारीको चर्चा।
1: नमस्कार। गएको दुई हप्ता मैले मुख्यमन्त्री, त्यसपछि महाभोज मन्नु भण्डारीको, र यो हप्ता मैले श्रीलाल शुक्लको राग दरबारीका बारेमा चर्चा गरिरहेछु। यी तीनै उपन्यासहरूका बारेमा एक किसिमको भारतीय हिन्दी साहित्यमा राजनीतिक विषयहरूलाई कसरी लेखिएको छ भनेर। मुख्यमन्त्री व्यक्ति केन्द्रित थियो, कृष्णदेवी पायन कौशल। महाभोज परिस्थिति घटना केन्द्रित थियो। राग दरबारी परिवेश केन्द्रित छ। मैले रोज्ने सन्दर्भमा यो तीनटा कुरालाई हेर्न खोजेको। कुनै पनि उपन्यास कथामा व्यक्ति, घटना र परिवेश। राग दरबारी मैले पहिलो एपिसोडमा कुरा गर्दा, त्यो राजनीतिक उपन्यासको बारेमा कुरा गर्दा, स्वतन्त्रता आन्दोलन पछिको भारतको परिवेशको बारेमा चर्चा गरेको थिए। त्यो चरित गर्दाखेरि उदयाचल, रतनपुर, त्यसपछि सिरोवा एउटा गाउँ, र यो राग दरबारीको कथा चाहिँ शिवपालगंज भन्ने ठाउँ छ। उपन्यासकारले भन्दैनन् त्यो कहाँ छ भनेर, काल्पनिक ठाउँ हो, तर यो कथाको परिवेश, पात्रहरूको नाउँको चयन हेर्दा यो युपीको कुनै गाउँ बुझ्न सकिन्छ, अहिलेको वर्तमान युपीको। र यो शिवपालगंज प्रान्तीय हेडक्वार्टर, सदरमुकाम भन्दा धेरै पर छैन, किनभने उपन्यासमा सड़क, रेल, स्कूल, इन्टर कलेज, राजकीय महाविद्यालयहरूको बारेमा चर्चा भएको हामी पाउँछौ। र यो किताब राग दरबारी ले भारतको सबैभन्दा ठूलो साहित्यिक अवार्ड ज्ञानपीठ पनि प्राप्त गरेको छ लेखकले। र सबभन्दा पहिले 1966 हामीले गएको हप्तादेखि चर्चा गरेका किताबहरू 1966-67 मन्नु भण्डारी सबभन्दा नयाँ हो, यसमध्येमा 78 छापिएको यो किताब चाहिँ 1968 राग दरबारी चाहिँ 1968 68 छापियो। त्यसपछि 2020 आउँदा चाहिँ 44 संस्करण, र मैले भर्खरै मसँग भएको चाहिँ 44 संस्करण छ। त्योभन्दा अगाडि अस्ति भर्खर मैले केही खोज गरेको थिएँ, यो कति संस्करण गयो भन्दाखेरि यो अहिले 47 संस्करण चाहिँ राजकमलले छापेको छ। भनेपछि यो सर्वाधिक पढिएको पुस्तकहरूमध्ये पर्दछ र चर्चा गरेको, र मलाई लाग्छ नेपालमा धेरै पाठकहरूले कुनै न कुनै कालसम्ममा, किनभने हाम्रो देशमा पढ्ने अथवा यस्तो किसिमको उपन्यासहरू पढ्ने धेरै राजनीतिक कर्मीहरू पनि हुनुहुन्छ, विशेष गरी वामपन्थी खेमाका मानिसहरू मैले देखेको छु, केही लोकतान्त्रिक खेमाका मानिसहरू पनि उहाँहरूले पढिसक्नु भएको छ। तर यो चाहिँ यसको परिवेश चाहिँ भारतमा स्वाधीनतापछिको दशकहरूका बारेमा छ, र यो परिवेश केन्द्रित उपन्यास हो कि कस्तो परिवेश छ भन्ने कुरा चाहिँ देखिन्छ, र ठाउँ, पात्र नायक खलनायक सबै एक ठाउँमा उभिएर आउँछन्। किताबमा जम्मा जम्मी 35 परिच्छेद छन्। त्यो 35 परिच्छेद यति ठूलो परिच्छेद र किताब पनि करिब करिब तपाईँको 335 पृष्ठको छ। संवादहरू एकदम डेन्स छन् तर पढ्न सजिलै छ किनभने त्यो अहिलेको बोलीचालीको हिन्दी छ। केही अवधि भाषाको प्रयोग भएको पाउँछौ हामी किनभने उपन्यासलाई जीवन दिनको निम्ति पात्रहरू जुन परिवेश र जुन सामाजिक ब्याकग्राउन्डबाट आउँछन् त्यो अनुसारको भाषाको प्रयोग भएको देखिन्छ। अब यहाँ शिवपालगञ्ज जो चाहिँ प्रादेशिक कुनै शहरी केन्द्रको नजिक छ र भारतमा त्यो बेला आएको विकासको लहर, शिक्षाको विस्तार, जात जातिको चेतना, राजनीतिक परिचालन, बहस, यो सबै कुराहरूलाई बुनेर समष्टि रूपमा कथा पस्किएको छ। अब झट्टै कथा सुन्दा राग दरबारी यो कुनै संगीतको किताब हो कि जस्तो पनि लाग्दछ, तर होइन। त्यो परिवेशमा पढे लेखेका मानिस अथवा समाजलाई निर्देशित गर्न सक्ने क्षमता भएका मानिसहरूको वरिपरि घुमेको चर्चा परिचर्चालाई उनले दरबारको संज्ञा दिएका छन्। त्यहाँ एकजना वैद्यजी भन्ने क्यारेक्टर हुनुहुन्छ जो पढा लेखा हुनुहुन्छ र आफूलाई बडो उच्च आदर्शको मान्छेको रूपमा प्रस्तुत गर्नुहुन्छ गर्दछन् र मानिसको शरीर स्वस्थ रहनु वैद्यजी भएका हुनाले समाज स्वस्थ हुन पनि विचार चाहिन्छ भन्ने छ। तर के छ भने सबै मेरो वरिपरि घुम्नुपर्छ भन्ने भएर यी जति पनि पात्रहरू मध्ये मैले अहिले कुरा गर्छु त्यो उनकै सेरोफेरोमा गर्छन् र उनैले त्यसलाई खेलाइरहेको छन्। भन्दाखेरि सम्रान्तहरूले कसरी चाहिँ परिवर्तनलाई अथवा समाजलाई खेलाउँछन् भन्ने कुरा चाहिँ त्यहाँ उनको दरबार हुन्छ। उसले दरबारको रूपमा त्यसलाई चित्रण गर्छन् जहाँ चाहिँ हरेक किसिमका मानिसहरू प्रवृत्तिहरू ठोकिन आउँछन् किनभने हालाकि त्यो पात्र प्रमुखता देखिन्छ तर पात्र प्रमुख होइन, उनीहरूको संवादले उनको परिवेश केन्द्रित छ, किन ती मानिसहरू त्यस्तो विचार गरिरहेको छन् भन्ने कुरा हामीलाई देखाउँछन्। जस्तो फर इक्जाम्पल एकजना रंगनाथ भन्ने टिचर छन्, कप्पनबाबु भन्ने एउटा छात्र छ, छगनलाल बिलावल भन्ने एकजना अर्को क्यारेक्टर छन्, पहलमान छन्, रिक्सावाला छन्, कुनै न कुनै तरिकाले चरित्रहरू चाहिँ एकअर्कासँग आउँछन्। जस्तो कुनै समयमा मैले घामका पाइलामा विभिन्न चरित्रहरूलाई लिएर त्यो पनि परिवेश केन्द्रित थियो र यो पनि परिवेश केन्द्रित छ र चरित्रहरूको चाहिँ देशकालसँग कसरी उनीहरू व्यवहार गर्छन् भन्ने छ। र रमाइलो पक्ष चाहिँ के छ भने राग दरबारीमा व्यङ्ग्यको एकदम ठूलो प्रयोग छ किनभने उनीहरूको बीचको संवादले एकअर्कालाई सम्मान गर्ने, पात्रहरूलाई एकअर्कालाई सम्मान गर्ने या होच्याउने अथवा कुनै पनि राजनीति, अब किनभने राजनीति एकदम प्रधानता छ यसमा, कुनै पार्टीका मान्छे आउँछन् त्यसको हाउ भाउ लुगा लगाउनेदेखि लिएर सबैलाई चाहिँ एउटाले व्यङ्ग्य गर्छ अथवा के भन्छ अर्कोले त्यसमाथि गर्छ। संवाद प्रधानता पुस्तक छ यो, परिवेशमा कस्तो किसिमको संवाद हुन्छ र त्यो संवादहरूबाट कथा बुनिँदै जान्छ। यसको उपन्यासको बनोट त्यस किसिमबाट बनेको छ र पढ्नलाई बडा रोमाञ्चित हुन्छ कि कसले के भन्छ कसले के भन्छ। किताब यति ठूलो हुँदाहुँदै पनि एउटा प्लट एउटा क्यारेक्टरलाई पछ्याउँदै जाने होइन, मल्टिपल क्यारेक्टर थुप्रै क्यारेक्टरहरू चरित्रहरू एकअर्कासँग संवाद गर्दै गर्दै यो अगाडि बुनेर लिएर जान्छन् र गर्छ अथवा के भन्छ अर्कोले त्यसमाथि गर्छ। संवाद प्रधानता पुस्तक छ यो, परिवेशमा कस्तो किसिमको संवाद हुन्छ र त्यो संवादहरूबाट कथा बुनिँदै जान्छ। यसको उपन्यासको बनोट त्यस किसिम

मलाई अहिलेको समयमा हेर्दाखेरि हाम्रो आफ्नो समयको राजनीतिसँग पनि बडा छ, बडा रमाइलो छ। स्कुल छ, स्कुलको सेरोफेरोमा मास्टर छन्, मास्टरको सेरोफेरोमा सञ्चालक समिति छन्, सञ्चालक समितिको सेरोफेरोमा फेरि राजनीति छ, चुनाव छ, राजनीति छ। हामीहरूले धेरै देखेका पनि छौँ, होइन? र तिनवटाको टसलले कुरा गर्छन्, कलेज, सहकारी समिति, स्कुल चलाउने सहकारी समिति र ग्राम सभा। त्यस्तै गरेर कुनै विकास निर्माणको काम हुन्छ, त्यहाँ पनि तपाईँको व्यापारी, त्यसलाई सञ्चालन गर्ने र प्रयोग गर्ने जनता, त्यसपछि लार्जर अरू कम्युनिटिजहरू, जोडिने कम्युनिटिजहरू देखिन्छ। त्यसले गर्दाखेरि विभिन्न जुन डेभलपमेन्ट पोलिटिक्स र सोसाइटीको जुन इन्टरेक्सन छ, त्यसबाट कस्तो किसिमको राजनीतिक माहौलको सिर्जना हुन्छ भनेर बुझ्नको निम्ति साहित्यिक दर्पणको रूपमा यो पुस्तकले काम गरेको छ। र यो यति हुँदाहुँदै पनि यो किताबलाई विनोदी बनाउने, सरल बनाउने के छ भने व्यङ्ग्यको प्रयोग छ, बिम्बको प्रयोग छ। किताबमा सामाजिक जीवनको यथार्थता छ, शिक्षाको दुर्गति हामीले सबै ठाउँमा देखेका छौँ, त्यो शिक्षाको दुर्गति समुदायले चलाउने कि कसले चलाउने, मास्टरको सरुवा कसरी हुन्छ, होइन, प्रिन्सिपलको रोल के हुन्छ, त्यो संवाद एउटा शिक्षाको भिन्दै पाटो हामी त्यसमा देख्न सक्छौँ। र राजनीतिले शिक्षालाई कसरी ग्राँझेको छ भन्ने बुझ्नलाई पनि यो किताबले हामीलाई एउटा किसिमको काल्पनिकता तर यथार्थतामा आधारित, पात्रहरू काल्पनिक देखिन्छन् तर घटनाहरू यथार्थ भएर आउँछन्। त्यस्तै गरेर विकास निर्माण यत्रो परिवर्तन भइसक्यो, सारा कुरा भइसक्यो, हुन त नेपालमा फेटलिजम, भाग्यवादको कुरा गर्छ, यो किताबमा पनि के भन्छ भने भगवानको नाममा जनतालाई धैर्य, दिन आउँछ, गरिबको दिन आउँछ, दिन दुखीको दिन आउँछ, भगवानले हेरेका छन्, हामीहरू धर्मभीरु हुन्छ। जस्तै गरेर हरेक उपन्यासमा मैले धर्मको चर्चा गरेको छु, त्यस्तै गरेर यसमा धर्म हो, भगवानको नाम पर भगवानको नाममाथि लिएर अथवा भगवान देखाएर जनतालाई धैर्य देखाउने राजनीतिको पनि कुरा छ, भाग्यको कुरा गर्ने। एउटा बडा अनौठो, हुन त मुख्यमन्त्रीमा चाहिँ महिलाको क्यारेक्टर चाहिँ बडा साइलेन्ट छ र स्टेबल क्यारेक्टर छ, महिला धेरै छैन, एउटा मन्त्री बन्ने क्यारेक्टर मात्रै महिला छ सुलोचना। महाभोजमा महिला क्यारेक्टर बिन्दु भन्ने महिला छ, जो एउटा चेतनाको रूपमा त्यहाँ बसेको छ। राग दरबारी बडा अनौठो छ कि भारतीय राजनीति चाहिँ त्यो दरबारमा महिला छैन, सबै पुरुष पात्रहरूले भरिएको छ, र त्यसले प्याट्रियार्कल पोलिटिक्स, पुरुष प्रधान समाज र राजनीति विकासको जुन छ 60को दशकमा त्यसलाई देखाउँछ, र महिलाहरूको चाहिँ शिक्षामा पहुँच, किनभने त्यो क्लासरूमको चर्चा गर्दाखेरि बालिकाहरूको नगण्य उपस्थितिको कुराहरू गर्छ। त्यसपछि डेभलपमेन्टका सन्दर्भमा, सामाजिक सम्बन्धहरूका सम्बन्धमा, यो परिवर्तन हुँदै गरेको समाजमा नयाँ पुरानो जे जस्तो भए पनि, पुरातन भए पनि, पुरानो नैतिक धरातल परिवर्तन भएको तर नयाँ नैतिक धरातलको निर्माण नभएको सन्दर्भमा राजनीति र बेइमानी कसरी जोडिएको छ भन्ने कुरा चाहिँ पनि हामीले त्यसमा देख्न सक्छौँ। र सहरको नजिक भएको तर त्यो गाउँको शिवपालगञ्जको चाहिँ नगर उन्मुख हुन सक्ने टेन्डेन्सी जुन हुन्छ विचार पनि बन्नेछ, सहरको दुर्दशाका बारेमा पनि, असुरक्षाका बारेमा पनि, के भने सानो कस्बा थियो त्यो बढ्दै सहर हुन सक्ने सम्भावनामा जाने बेलामा यी पात्रहरू चर्चा गर्छन् कि आफ्नो सहरमा के भयो, आफ्नो गाउँमा के भइरहेछ, आफ्नो लोकालिटिजमा के भइरहेछ भन्दाखेरि बडा असुरक्षाको वातावरण कसरी बढ्यो भन्ने कुरालाई पनि व्यङ्गको तर्फबाट यिनीहरूले प्रयोग गर्छन्। सानो ठाउँ र थोरै यो पात्रहरू भएको हुनाले, स्थानीय भएको हुनाले कोलोकियल ल्याङ्ग्वेजहरू, कुनै कुरालाई भन्नलाई, किनभने आफ्ना मान्छे रिसाउँछन् भन्ने हुन्छ नि, त्यही भएर मान्छेले संवाद पनि कस्तो किसिमको स्थानीयहरूमा प्रयोग गर्छन्, बाचाल्छन् मान्छेहरू, बिम्बबाट भन्छन्, कथा के भन्छ तपाईँको उखान टुक्काबाट चाहिँ तपाईँको चाहिँ अप्ठ्यारो अप्ठ्यारो कुराहरू छन्। र ग्रामीण समाज हामीले अशिक्षित छ यो भन्दा भन्दै पनि भाषाको प्रयोग,
कसरी हुन्छ राजनीति समयलाई बुझ्नलाई। अब हामीले पनि

0: हिँड्दछौँ कि गीतहरू मार्फत तीजहरूमा चाहिँ महिलाहरूले गीत मार्फत चाहिँ परिवारको असङ्गतिहरूलाई जसरी विश्लेषण गर्छन्, यो किताबमा पनि के छ भने स्थानीय भाषाको प्रयोग, बिम्बहरूको प्रयोग, लोक मुहावराहरूको प्रयोगबाट चाहिँ एकदम कस्तो किसिमको चाहिँ त्यो गाउँ गाउँ स्वतन्त्र छैन, गाउँमा मान्छेहरू विषयवस्तुहरू चर्चा गर्न सक्दैनन्, डेलिबरेटिभ छैनन् डेमोक्रेसीको सन्दर्भमा जुन भनिन्छ, होइन, भाषिक रूपमा गाउँ सबल र सजग छ र परिवर्तन हुँदैछ भन्ने कुरा देखाउँछ। त्यो हुँदाहुँदै पनि संवादको स्थितिले एकअर्कालाई चिन्ने बुझ्ने हुँदाहुँदै पनि जेलसी, एउटा स्थानीय रूपमा जेलसी के छ, एकअर्कापट्टिको ईर्ष्या वैमनस्य कस्तो छ, त्यसले कसरी चाहिँ समाजलाई जगड्छ अथवा नयाँ परिस्थितिको सिर्जना गर्छ भन्ने पनि बडा बखुबी लेखकले त्यसमा प्रस्तुत गरेका छन्। त्यो पनि हेर्न लायक छ, के हेर्ने भन्ने कुराहरू यो विषयमा बताउँदैछु म। अर्को कुरा हामीले सुरुदेखि सुनिरहेको हो कि भारत या नेपाल पनि गाउँमा बस्छ र किसान, र यसले बदलिँदो एग्रिकल्चर सेक्टरको किसानीको, किनभने यी पात्रहरू एउटा एकोरो बाटो छ त्यहाँ भनेको, मतलब एउटा सहरको गाउँको एउटा कुनाबाट अर्को कुनामा टोलाबाट त्यो बाटो गुज्रेर जान्छ, सबैको सबै बेला कामको बेलामा निस्के पनि, खेती गर्न निस्के पनि, पढाउन निस्के पनि, सहर जान निस्के पनि, पात्रहरू एकअर्कामा ठोकिरहन्छन्, ए कहाँ हिँडेको तिमी भनेको कुबाट पनि ठोकिन्छन्, अनि त्यही संवादबाट चाहिँ त्यो परिवेशलाई अथवा त्यो बेलाको घटनाहरूलाई मान्छेहरूले चर्चा गर्छ र सबैको सबैसँगको चाहिँ एकअर्कालाई हेर्ने दृष्टिकोण, जालसाजी गर्ने दृष्टिकोणदेखि लिएर सहयोग गर्ने दृष्टिकोणहरू पनि बडा रमाइलो आउँछ। र मलाई लाग्छ एउटा द्वन्द छ, गाउँ संकीर्णताको प्रतीक हो या गाउँ साझेदारीको प्रतीक हो, गाउँ षड्यन्त्रको प्रतीक हो या गाउँ सहकारिताको प्रतीक हो। कुनै पनि मानवमा हुने सबै खाले गुणहरू गाउँमा हुन्छन् भन्ने बित्तिकै गाउँलाई रोमान्टिसाइज गर्ने अथवा रोमान्टिक गर्ने जुन हाम्रो प्रवृत्ति छ, यो कथाले के देखाउँछ भने गाउँमा सबै कुरो छ। भारतको बिम्ब गाउँमा छ, एउटा सानो परिवेशलाई लिएर जुन चित्रण गरिएको छ, जे कुरा अब यो त महाभारतका सन्दर्भमा बनेको, महाभारतमा जे छ त्यो संसारमा छ, जो संसारमा छैन त्यो महाभारतमा पनि छैन भने जस्तै, एउटा सानो मानव सेटलमेन्टमा मानिसहरू बस्ने ठाउँमा जुन किसिमको परिवेश छ, नगर पनि नजिकै छ, राजनीति पनि छ, ईर्ष्या पनि छ, वैमनस्यता पनि छ, साझेदारी पनि छ, र राजनीतिको केन्द्रमा गाउँ भन्ने बित्तिकै किसान हो र राजनीतिको केन्द्रमा किसान हुनुपर्छ भन्ने आग्रह गर्छ। र जुन किसिमको भारतमा स्वतन्त्रतापछि औद्योगिकरण भयो, कसरी किसान विस्थापित भइरहेको छ भन्ने चित्रण पनि यो किताबले हामीलाई बडा मिठोसँग दिन्छ। र अर्को महत्वपूर्ण नेपाली यो भारतीय हिन्दी साहित्यको चाहिँ राजनीतिक किताबहरूमा नैतिक भ्रष्टाचार र राजनीतिक भ्रष्टाचारको कुरा पनि प्रशस्त उठ्छ, चाहे त्यो मुख्यमन्त्रीमा होस्, चाहे त्यो महाभोजमा होस्, राग दरबारी त्यसमा विशिष्ट छ र राजनीतिक भ्रष्टाचारको बारेमा कुरा हुन्छ, प्रशासनिक कुव्यवस्थाहरूका बारेमा, सर्भिस डेलिभरीहरूका बारेमा, र जतिसुकै लोकतन्त्र आयो भनिए पनि प्रशासन नियन्त्र पढे लेखेको मान्छेहरूको वर्चस्वका बारेमा यो पुस्तकले चर्चा गर्दछ। त्यही भएर स्वतन्त्रता आन्दोलनपछि स्वतन्त्र भारतको 10-20 वर्षमा ग्रामीण इलाकामा, ग्रामीण परिवेशमा, जातीय संरचनामा, विकास निर्माणका सन्दर्भहरूमा कस्तो किसिमको परिस्थिति र कस्तो किसिमको जनभावना रह्यो भन्ने कुरा हेर्नको निम्ति राजदरबारी महत्वपूर्ण छ र संवाद नै लोकतन्त्रको सबैभन्दा ठूलो प्राण हो र कस्तो किसिमको संवाद त्यो दरबारमा, कस्तो किसिमको रागहरू अलापिन्छ त्यो त्यो ठाउँमा, राम्रो कुरा भए दिन पनि राम्रो हुन्छ, नराम्रो कुरा भए नराम्रो हुन्छ, र्युमरको रोल के छ, किन हरेक सूचना पुगिसकेको छैन यो बेला कुरा गर्दासम्म, टेलिभिजन अहिलेको जस्तो इन्टरनेट पुगेको छैन, एकअर्काको संवादबाट, स्थानीय संवादबाट तपाईँको राजनीतिक विषयहरूको बारेमा चर्चा हुन्छ। त्यही भएर यो किताबको टाइटल झट्ट हेर्दाखेरि मलाई पनि सुरुमा धेरै अगाडि मैले यो पढेकै 1979-81 जस्तो लाग्छ मलाई, यो दरबारी भनेको के रहेछ भन्दा त नेपालमा बसेको हुनाले दरबारी भन्ने थाहा थियो, भाटहरू बस्ने वरिपरि बसेर कुरा गर्ने, भजन गाउने भन्ने त बुझेको थियो, तर के छ भने लोकतन्त्रमा पनि एलिट सर्कुलेसन, एलिटहरूको बीचमा, सम्भ्रान्तहरूको बीचमा हुने कुरा, किनभने यसमा पात्रहरू तलमाथि देखिए पनि त्यो सानो ठाउँमा सानै पात्र हुन्छ नि त। यहाँ कुनै मुख्यमन्त्री चिफ मिनिस्टर आउनेवाला छैन त्यहाँ, है? यहाँ कुनै ठुलो युनिभर्सिटीको विश्वविद्यालयको आउनेवाला छैन, कलेजकै टिचर हुनेवाला छ, होइन? यहाँ ठुलो चाहिँ तपाईँको मिसिन चलाउने चाहिँ मेकानिक्स हुनेवाला छैन, रिक्सा चलाउने मान्छे नै हुन्छ। जुन परिवेश छ त्यही परिवेशका सम्भ्रान्तहरू भनौँ, एक प्रकारले तहगत सम्भ्रान्तहरूको चर्चा परिचर्चाबाट चाहिँ त्यो बेलाको भारतको एउटा आकांक्षा, इच्छा, विरोधाभासहरू बताउँछ। र कसरी, मलाई त्यो अलिकति समस्या जस्तो लाग्छ कि गाउँ सहरै हुनुपर्छ भन्ने छैन, तर के छ भने आकांक्षा चाहिँ सहर उन्मुख देखिन्छ हरेकको। गाउँ छ भने त्यही भएर हामीले एग्रिकल्चरमा हामीहरू डिपेन्डेन्ट छौँ भन्दा भन्दै हामीले के भन्छौँ भने अब एग्रिकल्चरबाट निस्केर हामी औद्योगिकरणमा जानुपर्छ भन्ने किसिमको जुन डेभलपमेन्टको न्यारेटिभ छ, त्यो न्यारेटिभ पनि यसले पक्रेको देखिन्छ कि आकांक्षा सहरमुखी छ, आकांक्षा जिल्लाको हेडक्वार्टर बन्ने छ। हामीले यहाँ देखेका छौँ गाउँ गाउँ बसिरहन चाहँदैन रहेछ कि, त्यो परिवर्तन र त्यसले कस्तो किसिमको सामाजिक र राजनीतिक विस्थापन लिएर आउँछ। राजदरबारीले 60 को दशकको भारतको विशिष्ट चित्रण गरेको छ। धन्यवाद।
1: भर्खर तपाईँले श्रीलाल शुक्लको राग दरबारी पुस्तकबारे हरि शर्माको विश्लेषण सुन्नुभयो। यस उपन्यासले समाजका नियम, भ्रष्टाचार र शक्ति खेलको हास्य व्यङ्ग्यपूर्ण चित्रण प्रस्तुत गर्छ। यससँगै भारतीय आख्यान लेखनमाथि आधारित विशेष श्रृंखला समाप्त भएको छ। तपाईँको साथ, माया र रुचिका लागि हामी आभारी छौं। अर्को हप्ता पनि हामी किताब चर्चा लिएर आउने नै छौं। आउँदा अंकहरूमा पनि भेटिरहौं। तपाईँको माया र समर्थनले किताब चर्चा निरन्तर अघि बढ़िरहेको छ। सुनेर, लाइक गरेर र सब्स्क्राइब गरेर हामीलाई अझ हौसला दिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब र अन्य पडकास्ट प्लेटफर्महरूमा उपलब्ध छ। यो पडकास्ट उत्पादनमा संलग्न साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल, आयाम सहित म मधु आचार्यलाई बिदा दिनुहोस्। अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: मध्य पश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि थप नयाँ सेक्सनमा 90 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ। साथै 90 कोटामा खुलातर्फ 6 र समावेशी तर्फ 5 सहित 11 जनालाई पूर्णकालीन छात्रवृत्तिको व्यवस्था रहेको छ।
3: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी, आवेदन दिने अवधि 2083 श्रावण 12 देखि 29 गते सम्म, परीक्षा मिति 2083 श्रावण 31 गते, परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1,000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9861-029-56, 9412-88-391, 9580-40-382।

0: Patagonia.
1: Extreme energy drink.
2: स्नातकतहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
4: दोस्रो राष्ट्रिय कोदो दिवस 2083 मनाउने सम्बन्धी सूचना। कोदो बाली संरक्षण र प्रबन्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने नाराका साथ राष्ट्रिय कोदो दिवस 2083 मनाउन गइरहेको हुँदा कोदो र कोदोजन्य बालीको विभिन्न परिकार खान र बाली उत्पादनहरू हेर्नका लागि सम्पूर्ण कृषक, विद्यार्थी, सरोकारवाला निकाय तथा आम नागरिकलाई हार्दिक निमन्त्रणा छ। कार्यक्रममा सहभागी भई कोदो र कोदोजन्य बालीको महत्व बुझ्न र रैथाने बालीको संरक्षणको अभियानमा साथ दिन हार्दिक अनुरोध गर्दछौ। कोदो र कोदोजन्य बालीको नियमित सेवन गरौं, स्वस्थ जीवन अपनाऊ। आउनुहोस्, कोदो र कोदोजन्य बालीको संरक्षण गरौं, उत्पादन बढाऊ, उपभोग बढाऊ र भावी पुस्ताका लागि पोषणयुक्त भविष्य निर्माण गरौं। कार्यक्रम हुने मिति, स्थान र समय यही साउन 16 गते बुलबुले कृषि थोक बजार सुर्खेत दिउँसो 12:30 बजे। आयोजक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश सुर्खेत र मन्त्रालय मातहतका कार्यालयहरू, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र विभिन्न विकास साझेदार संघ संस्थाहरू।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन, एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-742, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा सामाजिक सद्भाव र शान्ति कायम राख्न कर्णालीका मुख्यमन्त्रीको अपील, नेपालगंजमा आज सद्भाव र्याली निकालिने, रूकुम पश्चिममा प्रहरीले हवाई फायर गरेर 2 जना लागू औषध कारोबारीलाई पक्राउ गरे, 3 किलो अफिम र 2 थान खुकुरी बरामद। र आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्याण्ड सुरेश काल 4 खेलमा पराजित भएको नेपाली टोली स्वदेश फर्कियो। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगल शाहीले सम्पूर्ण नागरिकलाई सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील गर्नुभएको छ। मुख्यमन्त्री शाहीले एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा भएका हिंसात्मक घटना र धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। प्रदेश सरकारले सुनसरी, सिराहा लगायतका मधेस प्रदेशका विभिन्न स्थानमा हालै भएका घटनाहरूले मुलुकमा अशान्ति र सुरक्षाको वातावरण सृजना गरेको भन्दै गम्भीर चिन्ता प्रकट गरेको छ। विगतमा यस्ता दुःखद घटनाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा प्रतिकूल प्रभाव पर्ने हुँदा यो अत्यन्तै चिन्ताजनक विषय भएको उल्लेख गरेको छ। घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ। मुख्यमन्त्री शाहीले मधेसले भोगिरहेको यो पीड़ाको घड़ीमा सम्पूर्ण कर्णालीवासी मर्माहित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै कर्णाली सरकारले कुनै पनि जातजाति, भाषा, धर्म वा सम्प्रदाय बीच आपसी वैमनस्यता र द्वेष फैलाउने गतिविधिबाट टाढा रहन सबैमा आग्रह गरेको छ। यस्तै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले नेपालगंजमा आज शनिबार सद्भाव र्याली निकालिने भएको छ। सुनसरी, सिरा लगायतका स्थानमा भएको सद्भाव विरोधी गतिविधि बाँकेमा हुन नदिन तथा नागरिकहरू बीच आपसी सद्भाव कायम राख्ने उद्देश्यले नेपालगंजमा सद्भाव र्याली निकाल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले बिहान 7:30 बजे नेपालगंजको बीपी चोकदेखि धम्बोजी चोकसम्म सद्भाव र्याली निकालेको छ। कैलालीमा 32 वर्षीय महिलालाई जबरजस्तीकरण गरेको अभियोगमा 52 वर्षीय पुरूष पक्राउ परेका छन्। भजनी नगरपालिका 5 बस्ने सीताराम चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीकारले कैलालीले जनाएको छ। किरानी जाहिर उजुरीको आधारमा इलाका प्रहरीकारले भजनीबाट खटिएको प्रहरीको टोलीले सीतारामलाई पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढ़ाएको छ। र आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्याण्ड सिरिजका 4 खेलमा पराजित भएको नेपाली टोली स्वदेश फर्किएको छ। नेपाली टोलीले नामिबियासँग पहिलो खेल 8 विकेट र दोस्रो खेलमा 3 रन तथा नेदरल्याण्डसँग पहिलो खेलमा 6 विकेट र दोस्रो खेलमा 57 रनले हारेको थियो। यससँगै नेपालले 32 खेलमा 24 अङ्क पुर्याएको छ। नेपालको अर्को वर्ष दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने एक दिवसीय विश्वकपको श्रृंखला रूपमा लिएको ग्लोबल क्वालिफायरमा सिधै स्थानमा मौका गुमाएको छ। अब टोलीले ग्लोबल क्वालिफायरमा पुग्न प्लेअप खेल्नुपर्ने हुन्छ। यस्तै नेपाललाई एक दिवसीय मान्यता जोगाइराख्नु पनि चुनौती भएको छ। नेपालले अब क्यानाडा र ओमानसँगको त्रिदेशीय श्रृंखला मात्र खेल्न बाँकी रहेको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: यही साउन 16 गते तेस्रो शनिबारको दिन
2: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।

0: Bonia Extreme Energy Drink.
1: मलाई त कस्तो भोक लागेको छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0385222553 र मोबाइल नम्बर 98586-56455।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40519 र 98580-51715।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोड़ीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड़नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Radio.
1: Extreme energy drink.
2: दोस्रो राष्ट्रिय कोदो दिवस 2083 मनाउने सम्बन्धी सूचना कोदो बाली संरक्षण र प्रबन्धन खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने नाराका साथ राष्ट्रिय कोदो दिवस 2083 मनाउन गइरहेको हुँदा कोदो र कोदोजन्य बालीको विभिन्न परिकार खान र बाली उत्पादनहरू हेर्नका लागि सम्पूर्ण कृषक विद्यार्थी सरोकारवाला निकाय तथा आम नागरिकलाई हार्दिक निमन्त्रणा छ। कार्यक्रममा सहभागी भई कोदो र कोदोजन्य बालीको महत्व बुझ्न र रैथाने बालीको संरक्षणको अभियानमा साथ दिन हार्दिक अनुरोध गर्दछौ। कोदो र कोदोजन्य बालीको नियमित सेवन गरौं, स्वस्थ जीवन अपनाऊ। आउनुहोस्, कोदो र कोदोजन्य बालीको संरक्षण गरौं, उत्पादन बढाऊ, उपभोग बढाऊ र भावी पुस्ताका लागि पोषणयुक्त भविष्य निर्माण गरौं। कार्यक्रम हुने मिति, स्थान र समय यही साउन 16 गते बुलबुले कृषि थोक बजार सुर्खेत दिउँसो 12:30 बजे। आयोजक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेत र मन्त्रालयमा तहतका कार्यालयहरू वीरेन्द्रनगर नगरपालिका सुर्खेत र विभिन्न विकास साझेदार संघ संस्थाहरू।
3: रेडियो भेरी एफएम

0: on the earth. Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री अग्रु भेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
2: लौ है हजुर, श्री श्री एग्रुभेट है, श्री श्री एग्रुभेट.
5: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि. ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुरु

0: के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
1: ल टिपिराग, फोन नम्बर 9820293948 9820293948।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: रेडियो भेरी एफएम।

0: extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, तेसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
5: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज.
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ. एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
7: नमस्कार, म मदन पौड्याल. उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै साम्य हुँदै धनुषा, सप्तरी र सिराहामा अहिले बिहानका लागि कर्फ्यू केही खुकुलो पारियो. सरकार र गणेश यादवका परिवार बीच पनि सहमति. धादिङको जोगीमारामा लेदो सहितको पहिरोले अवरूद्ध सड़क खुल्यो. आज पनि एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना. आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै उपेक्षामा परेका कोदोजन्य बालीको प्रवर्धनमा जोड. स्पेनी शहर सेउटामा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान. ज्यान गुमाउनेको संख्या 57 पुग्यो. अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको भनाई. र व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द गर्यो. नेपाल खबरमा अब पूरा खबर. सुनसरीको देवानगंज घटनापछि तराई मधेशका विभिन्न ठाउँमा एक हप्तादेखि भइरहेको तनाव विस्तारै सामान्य बन्न थालेको छ. विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ भने विभिन्न धार्मिक अगुवाहरूले सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अपील गरेका छन्। प्रधानमन्त्री सहित सत्तारूढ़ रासपा र अरू दलका नेता तथा सामाजिक संघ संस्थाका प्रतिनिधिले तनाव कम गर्नको लागि संवाद बढ़ाएका छन्। आपसी सद्भावको लागि स्थानीय स्तरमा पनि नागरिकदेखि जनप्रतिनिधि र संघ संस्थाका प्रतिनिधिले पहल गरिरहेका छन्। नेपाली सेना सहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ। देवानगंजको कप्तानगंजमा गोली लागेर ज्यान गुमाएका दुई युवकको शव घटनाको 5 दिनपछि उठेको छ। सरकार र पीड़ित परिवारबीच 7 बुझे सहमति भएपछि हिजो आफन्तले शव बुझेका हुन्। तीनवटै सुरक्षा निकायले घटनाको बारेमा सूक्ष्म विश्लेषण, अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन्। कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्थापनका लागि प्रहरीका उच्च अधिकृतलाई मधेशका जिल्लामा खटाएको छ। सुनसरी, धनुषा, सिराहा, सप्तरी र पर्साका केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा कायमै छ। यसबीचमा धनुषा, सप्तरी र सिराहा जिल्ला प्रशासन कार्यालयले आज बिहानका लागि कर्फ्यू केही खुकुलो पारेका छन्। विशेष गरी अत्यावश्यक काम र किनमेलका लागि बिहान 7 बजेदेखि 9 बजेसम्म केही सहज बनाएको र तोकिएको समयपछि कर्फ्यूको पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सप्तरी जिल्ला प्रशासनले आग्रह गरेको छ। एकै ठाउँमा 5 जना भन्दा धेरै मानिस भेला अर्थात जम्मा भई उश्रृंखल गतिविधि गरे गराएको पाइएमा कानून बमोजिम कार्यवाही हुने प्रशासनले जनाएको छ। त्यस्तै धनुषा र सिराहामा बिहान 5 बजेदेखि 10 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने गरी व्यवस्था गरिएको छ। अवस्था सहज भएपछि कर्फ्यू र निषेधाज्ञा थप खोकुलो बनाउँदै जाने स्थानीय प्रशासनले जनाएका छन्। सिराहाको गोल बजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका औरै गाउँपालिका 2 तुलसियाहीका 15 वर्षीय गणेश यादवको परिवार र सरकारबीच पनि सहमति भएको छ। परिवारले अघि सारेका 5 बुदे मागमा सरकारको तर्फबाट थप 3 बुदा समावेश गर्दै 8 बुदे सहमति भएको गृहमन्त्री सुदन गुरूङले बताउनु भएको छ। घटनाको सत्य तथ्य छानबिन गरिने, गणेशलाई सरकारको तर्फबाट सहयोग घोषणा गर्ने प्रक्रिया अघि बढ़ाउने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाई बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, बुवा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र सब बुझेर दाह संस्कार गर्ने सहमति भएको हो। दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने सहमति भएको छ। पीड़ित परिवारसँग भेटपछि पत्रकारसँगको कुराकानीमा गृहमन्त्री गुरूङले सुनसरी र सिराहाका घटनाको दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो। यसैबीच साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट 36 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट 19, सर्लाहीबाट 9, सिराहाबाट 5, महोत्तरीबाट 2 र पर्साबाट 1 जना पक्राउ परेका छन्। प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव विथोल्ने गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानूनी कार्यवाही अगाडि बढ़ाउने प्रहरीले जनाएको छ। धादिङको जोगीमारामा लेदोसहितको पहिरो खसेर अवरूद्ध सड़क खुलेको छ। गैरातीको पहिरोले सड़क दुईतर्फी नै अवरूद्ध भएकोमा अहिले बिहान 7:45 बजेदेखि सड़क खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पहिरोका कारण चितवनबाट काठमाण्डुतर्फ तथा काठमाण्डुबाट चितवन हुँदै पूर्व र पश्चिम पुग्ने गाड़ीलाई धादिङका विभिन्न ठाउँमा रोकिएको थियो। सड़क खुलेसँगै रोकिएका गाड़ी र यात्रु गन्तव्यतर्फ लागेका प्रहरीको भनाई छ। त्यस्तै पानी परेर मुगली नारायणगढ़ सड़क खण्ड गैराती अवरूद्ध भएको थियो। नाम्सी पुल नजिकै माथिबाट ढुंगा खस्दा सड़क रातमा एकतर्फी अवरूद्ध भएकोमा अहिले गाड़ी चलिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। आज पनि देशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशको हिमाली भागका केही ठाउँ र पहाड़ी भागका धेरै ठाउँमा दिउँसो मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै तराई भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसोपछि काठमाण्डु उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती, कोशी, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षा भएको थियो। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणको क्रममा अस्ति बिहिबार हिमपहिरोमा परि सम्पर्कविहीन 6 जनाको खोजी आज पनि थालिएको छ। नेपाली आरोही निर्मल पूर्जाको नेतृत्वमा गएको अन्तर्राष्ट्रिय टोली हिमपहिरोमा परेको थियो। पूर्जासहित 10 जना सम्पर्कविहीन भएकोमा हिजो 4 जनाको शव भेटिएको छ। पूर्जासहित 6 जनाको अवस्था अझै थाहा हुन सकेको छैन, जसमा 5 जना नेपाली रहेका छन्। पूर्वबहादुर गुरूङसहित 4 जनाको शव भेटिएको हो। पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले हिजो बेलुकादेखि स्थगित खोजी कार्य आज बिहानदेखि फेरि थालिएको जनाएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
8: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
9: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
8: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
9: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
10: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
9: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
10: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन नाराका साथ दिवस मनाउन लागि कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकरपामा कोदो दिवस विशेष कार्यक्रम आयोजना गरेको छ। सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्ला मध्ये एक हो। नेपालका 77 जिल्लामा कोदोको उत्पादन हुन्छ। कोदो उत्पादनका लागि अनुकूल जमीन र मौसम हुँदाहुँदै पनि कोदो सहित कोदोजन्य बाली उपेक्षामा परिरहेका छन्। उत्पादनका हिसाबले सबैभन्दा धेरै सम्भावना कर्णाली प्रदेशमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। कोदो खडेरी र सुक्खा भूगोलमा पनि फल्ने बाली हो। उत्पादन र उत्पादकत्वको हिसाबले यो धान, गहुँ र मकै पछि नेपालको 4 सबैभन्दा महत्वपूर्ण बाली मानिन्छ। नेपालमा कोदो, कागुनो, जुनिलो, सामा लगायतका जात छन्। कोदोको रोटी र ढिँडो मात्र नभई अरू विभिन्न परिकार, खीर, मम, बिस्कुट, कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। उहाँका अनुसार पहिला कोदोलाई हेला गर्ने गरिएको भए पनि पछिल्लो समय यसको उपभोग बढ्दो छ। कोदोले भोकमरी, कुपोषण, जलवायु परिवर्तन र जैविक विविधताको ह्रास जस्ता विश्वव्यापी चुनौतीसँग जुझ्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञले बताए। संयुक्त राष्ट्रसंघले सन् 2023 अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रूपमा मनाएको थियो। नेपाल वार्षिक झण्डै 3,30,000 टन कोदो उत्पादन हुने गरेको छ। पछिल्ला वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै गएको तर उपभोग बढ़दो रहेकोले भारत लगायतका देशबाट आयात गर्ने गरिएको छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष 72-73 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो भित्रिएको छ। हरेक वर्ष अगस्तको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ। यस वर्ष जीवनको दिगो शुरूआतको लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाउन नाराका साथ स्तनपान सप्ताह मनाउन लागि हो। अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। अब विदेशको खबर। मोरक्कोबाट स्पेनको सेउटा शहरमा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान गरिएको छ। झण्डै 60,000 आप्रवासी स्पेनको उत्तर अफ्रिकी भाग सेउटामा प्रवेश गरेका र यसको दोषी मानव तस्करीमा संलग्न गिरोह रहेको स्पेनका प्रधानमन्त्री पेड्रो सान्जेजले बताउनु भएको छ। मानिसहरूको ठूलो ओहिरोको क्रममा कम्तीमा 57 जनाको ज्यान गएको स्थानीय संचार माध्यमको विवरणलाई उल्लेख गरी बीबीसीले जनाएको छ। हजारौं आप्रवासी सीमा क्षेत्र पार गरी भित्रने क्रम बढ़ेसँगै स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको त्यहाँका अधिकारीले बताएका छन्। छिरेका आप्रवासीलाई आश्रयको अभाव भएको छ। साथमा अभिभावक नभएका बालबालिका सहित हजारौं आप्रवासी पार्क, सड़क र फुटपाथमा रात बिताउन बाध्य भएका छन्। धेरैजना उद्देश्यविहीन रूपमा सड़कमा भौतारिरहेका सार्वजनिक भिडियोमा देखिन्छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढ़ेको हो। त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासको क्रममा समुद्र मा रोकिएका आप्रवासीलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसंख्या झण्डै 83,600 छ। अब खेल खबर। व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनु भएको छ। इन्फान्टिनोले प्रस्तावित परियोजनाले विभाजन सिर्जना गरेको र यो अब संस्थाको मूल उद्देश्यको हितमा नरहेको बताएको बीबीसीले जनाएको छ। सदस्य देशका फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले गैराती विवादास्पद योजना अघि नबढ़ाउने निर्णय गरेको हो। विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा झण्डै 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरिएको थियो। तर प्रस्ताव सार्वजनिक भए लगत्तै युरोपेली फुटबल महासंघ यूईएफएले कड़ा विरोध जनाएको थियो। एसियाली फुटबल महासंघ एएफसीले पनि फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। त्यस्तै प्रस्ताव फिर्ता लिनु अघि नै इन्फान्टिनियोका वरिष्ठ सल्लाहकार कार्लोस कोरेडोरले तत्काल लागू हुने गरी राजीनामा समेत दिनुभएको छ। समाचार बन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै साम्य हुँदै धनुषा सप्तरी र सिराहामा अहिले बिहानका लागि कर्फ्यू केही खुकुलो पारियो। सरकार र गणेश यादवका परिवार बीच पनि सहमति। धादिङको जोगीमारामा लेदो सहितको पहिरोले अवरूद्ध सड़क खुल्यो। आज पनि एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै उपेक्षामा परेका कोदोजन्य बालीको प्रवर्धनमा जोड़। स्पेनी शहर सेउटामा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान। ज्यान गुमाउनेको संख्या 57 पुग्यो। अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको भनाई। र व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द गर्यो।
2: दोस्रो राष्ट्रिय कोदो दिवस 2083 मनाउने सम्बन्धी सूचना। कोदो बाली संरक्षण र प्रबन्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने नाराका साथ राष्ट्रिय कोदो दिवस 2083 मनाउन गइरहेको हुँदा कोदो र कोदोजन्य बालीको विभिन्न परिकार खान र बाली उत्पादनहरू हेर्नका लागि सम्पूर्ण कृषक, विद्यार्थी, सरोकारवाला निकाय तथा आम नागरिकलाई हार्दिक निमन्त्रणा छ। कार्यक्रममा सहभागी भई कोदो र कोदोजन्य बालीको महत्व बुझ्न र रैथाने बालीको संरक्षणको अभियानमा साथ दिन हार्दिक अनुरोध गर्दछौ। कोदो र कोदोजन्य बालीको नियमित सेवन गरौं, स्वस्थ जीवन अपनाऊ। आउनुहोस्, कोदो र कोदोजन्य बालीको संरक्षण गरौं, उत्पादन बढाऊ, उपभोग बढाऊ र भावी पुस्ताका लागि पोषणयुक्त भविष्य निर्माण गरौं। कार्यक्रम हुने मिति, स्थान र समय यही साउन 16 गते बुलबुले कृषि थोक बजार सुर्खेत दिउँसो 12:30 बजे। आयोजक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेत र मन्त्रालय मातहतका कार्यालयहरू वीरेन्द्रनगर नगरपालिका सुर्खेत र विभिन्न विकास साझेदार संघ संस्थाहरू।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
6: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने बित्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
7: नकिपिराग फोन नम्बर 9820293948, 9820293948।
5: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि थप नयाँ सेक्सनमा 90 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ। साथै 90 कोटामा खुला तर्फ 6 र समावेशी तर्फ 5 सहित 11 जनालाई पूर्णकालीन छात्रवृत्तिको व्यवस्था रहेको छ।
5: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी, आवेदन दिने अवधि 2083 श्रावण 12 देखि 29 गते सम्म, परीक्षा मिति 2083 श्रावण 31 गते। परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने बैंक नेपाल बैंक लिमिटेड। आवेदन फारम ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9861029956, 9412888391, 9580403682।

0: आजको संवाद अन्तर्गत कार्यक्रम खाद्य सुरक्षामा केशव ढकालको नमस्कार। आजको कार्यक्रममा हामी सुर्खेत सहित कर्णाली प्रदेशमा खाद्य सुरक्षामा उपभोक्ताहरू कतिको सजग र सचेत हुनुहुन्छ, हामीले बजारमा उपभोग गरिरहेका खाद्य वस्तु खानको लागि कति स्वस्थकर छन् या छैनन्, उपभोक्ता हकितका लागि के कस्ता कामहरू भइरहेका छन्, खाद्य सुरक्षालाई कसरी प्रभावकारी रूपमा अगाडि बढ़ाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नेछौ। यस विषयमा छलफल गर्न मैले राष्ट्रिय उपभोक्ता मंच कर्णाली प्रदेशका संयोजक आकाश तारा बैगज्यूलाई स्टुडियोमा निम्त्याएको छु। आकाशजी, स्वागत छ यहाँलाई कार्यक्रम खाद्य सुरक्षामा।
1: धन्यवाद केशवजी।
0: अब यहाँको संस्थाले मुख्य गरी अहिले के काम गरिरहेछ?
1: मुख्यतः हाम्रो आफ्नै कुनै मतलब विशेष कार्यक्रम त हुँदैन, सरकारका जो नीति नियम र योजना कार्यक्रम हुन्छन् त्यसमा हाम्रो साथ रहन्छ र हामी त्यसमा इन्भल्भ हुन्छौं। मुख्यतः हामीले चाहिँ नियमनका पाटालाई एउटा प्रेसर दबाव समूहको रूपमा हामीले काम गर्छौं कि कुनै पनि उपभोग तथा दैनिक जो आर्थिक क्रियाकलापमा हुने उताप चढ़ाव लगायतका विभिन्न चाहिँ पाटाहरूमा जहाँ प्रत्यक्ष नागरिक वस्तु अथवा सेवाको प्रवाहमा जहाँ कुनै तरहको अवरोध अथवा त्यहाँ कुनै कठिनाई आउँछ त्यस्तो ठाउँमा सरकारलाई हामीले खबरदारी गर्ने, सचेतना फैलाउने अनि त्यहाँ चाहिँ सरकारलाई मतलब त्यसको पूर्व जानकारी दिने र सुधारका पाटाहरूमा अवलम्बन गर्न उत्प्रेरित गर्ने काम हामी गर्दछौं।
0: यहाँले लामो समयदेखि उपभोक्ता हकका क्षेत्रमा काम गर्दै आउनु भएको छ, नियमित रूपमा यहाँ बजार अनुगमनमा पनि सरेक हुँदै आउनु भएको छ। अहिले हामीले जुन बजारमा किनमेल गरेर खानेकुरा लिने गर्छौं, कतिको स्वस्थकर ती खानेकुरा हामीले पाउँछौं?
1: अब यो एउटा राम्रो विषय तपाईँले उठान गर्नुभयो। अहिले हामी कहाँ हाम्रो आन्तरिक चाहिँ उत्पादनले सबै वस्तुहरू हामी कहाँ पर्याप्त छैनन्, जसले गर्दाखेरि अधिकांश वस्तु हामी आयातित गरेर त्यसको उपभोग गरिरहेका छौं। ती आयातित वस्तुहरू कति गुणस्तरीय छन् छैनन् र तिनको उपयोगिता कतिको स्वस्थकर छन् लगायतका विषयमा जाँच गर्ने त्यसको नियमन गर्ने पाटो सरकारी पक्षको रहन्छ र सरकारी पक्षले पनि अहिले पर्याप्त मात्रामा त्यो खालको आफ्नो मूलमा एक्सेस पुर्याउन नसक्दाखेरिका अहिले उपभोक्ताको सिधै मतलब चाहिँ आयातित भएका वस्तु सिधै भान्सासम्म पुगिरहेको अवस्था छ र तिनलाई केही हदसम्म नियमन गर्ने प्रयास भए पनि ती पर्याप्त छैनन् र अहिले पनि हामी पटक पटक सरकारलाई यी यस्ता काम कारवाहीलाई स्वच्छकर गुणस्तरीय र त्यो त्यसको जुन वस्तुको मूल्य हो त्यो अनुसारका अनुपातको चीजहरू आम उपभोक्ताको एक्सेसमा पहुँचमा पुग्नुपर्छ भन्ने हामी त्यो खालको दबाव दिइरहेका छौं र अहिले त्यही अनुकूलका कामहरू पर्याप्त नभए पनि केही प्रयासहरू सकारात्मक देखिन्छन्।
0: जस्तो अब अनुगमनको पाटोलाई हेर्दा यहाँले चाहिँ दबाव दिइरहेका छौं भनेर कुरा गरिरहँदा हामीले बजार अनुगमनलाई यसो हेर्यो भने दशैं तिहार चाडपर्वका बेलामा चाहिँ दुई चार दिन यसो अनुगमन गरे जस्तो गर्ने, अरू बेला सेलाउने काम भइरहेछ, सरकारी निकायले गरेन सरकारी निकायले आलटाल गर्यो, यहाँ त उपभोक्ताको वकालत गर्दै आउनु भएको छ, यहाँको संस्थाले पनि त त्यसमा पर्याप्त पहल गरेको त पाइँदैन नि।
1: अब यो मैले अघि पनि शुरूआत नै भने हामी एउटा प्रेसरसम्म दबाव समूहको रूपमा काम गर्दछौ। हाम्रो हुन त्यस्ता खालका स्पेसली कुनै कार्यक्रम नरहे पनि आफ्नो स्तरबाट हुने सचेतनाका कामहरू र सरकारले पूर्व निर्धारित निर्धारण गरेका कार्यक्रमहरूलाई साथ दिने अथवा हामी एउटा साँचीको रूपमा सरकारले गर्ने गतिविधि खास गरिकन उपभोक्ता हकित र अधिकारका क्षेत्रमा काम गर्ने क्रियाकलापलाई हामी एउटा प्रेसर दबाव समूहका रूपमा सचेतना फैलाउने गर्ने काम गरिरहेका हुन्छौं।
0: हामी खास गरी यो खाद्य सुरक्षामा केन्द्रित रहेर यो छलफल गर्छौं, त्यस कारणले यो आम उपभोक्ताले बुझ्ने गरेर भन्दाखेरि खाद्य सुरक्षा भनेर के बुझ्ने?
1: खाद्य सुरक्षा भनेको खाद्य सुरक्षालाई हामी सामान्यतया हामी कुनै पनि खाद्यान्नको उपलब्धता हुनु पर्यो, त्यसको पहुँच हुनु पर्यो र अर्को त्यसको गुणस्तर र स्थिरता हुनु पर्यो, चारवटा आयामहरू छन्। यिनी चारवटा आयामहरू मध्येमा यसको भन्नुको आशय के हो भनेदेखि, कुनै पनि व्यक्तिले सहजै रूपमा त्यो खाद्यान्न पाओस्, चाहे त्यो उपलब्धताको अर्थ के हो भनेदेखि, अब चाहे त्यो आफूले उत्पादन गरेर होस् अथवा आयातित गरेर भए पनि त्यो सहज रूपमा आपूर्ति होस्। दोस्रो कुरा पहुँच भनेको एक्सेस, त्यो सबै गरिबीको रेखामुनि रहेको नागरिकले पनि त्यसलाई उपभोग गर्न पाओस्, पहुँचको कुरा। र अर्को
0: गुणस्तरको कुरा
1: त्यो एकदम स्वच्छ होस्, गुणस्तर होस्। र अर्को स्थिरता भनेको स्थिरता अनि यो आवाज कट्यो, स्थिरता भन्नाले त्यो जस्तो कोही विपद आउँछ, कोही आपतकाल आउँछ, त्यस्तोमा पनि सहज रूपमा सबै नागरिकले पाउन् भन्ने, यसका चारवटा मेन ऊ छन् आयामहरू। यी चारवटा आयामहरू अन्तर्गत अहिले चाहिँ हाम्रो नेपाल जस्तो कन्टेन्टमा, खास गरी त्यसमा पनि अझ यो कर्णाली र सुदूरपश्चिम जस्ता प्रदेशहरूमा के छ भने, खाद्य सुरक्षाको अवस्थामा अहिले एकदम त्यति मतलब चाहिँ तुलनात्मक सुधार भए पनि अझै पर्याप्त छैन। अहिले पनि लगभग हाम्रो 25% नागरिकहरू अहिले पनि खाद्य असुरक्षाको जोखिममा छन्। र ती नागरिकहरूको एक्सेसमा ल्याउनको लागि राज्यले आफ्ना विभिन्न निकाय मार्फत त्यहाँ चाहिँ त्यो ढुवानी अथवा विभिन्न माध्यमबाट त्यो नागरिकसम्म खाद्यको सुरक्षा ग्यारेन्टी गर्ने त्यो प्रयास गरेका छ, तर ती प्रयासहरू अझै पर्याप्त हुन सकेका छैन। त्यसका पछाडि हाम्रो भौगोलिक कारण पनि होला, दोस्रो कुरा हाम्रा चाहिँ त्यो यो पछिल्लो समय उसले भनौँ न यो हाम्रो जलवायु परिवर्तनले पारेका प्रभावका कारण, र अर्को कुरा हाम्रो जो संरचना जो तरिका छन् जस्तो ढुवानीका साधनहरू होला, त्यसमा चाहिँ हाम्रो त्यो वितरण प्रक्रिया होला, ती सब लगाएकामा जटिलताका कारणले जुन पाउनुपर्ने नागरिकले हो त्यो त्यो त्यो नागरिकसम्म पुग्न सकेको छैन। सरकारले अब सबैलाई एज अ सोलो डोलोमा सबैलाई नाप दिन्छ, तर त्यो त्यसरी नाप्नु ठिक हुँदैन। कसलाई चाहिँ खाद्यको वास्तविक निडो त, कसलाई चाहिँ यो गुणस्तर खाना चाहिएको छ, कसलाई चाहिँ त्यो मास्टर भनौँ न लास्टै अभाव भएका मान्छे को हुन् भनेर छुट्याउन सक्नु पर्दछ। त्यसका लागि तब मात्रै अनि त्यो वितरण प्रक्रिया हाम्रो सहज हुन्छ। अब अहिले होलसेलमा हाम्रो के छ भने, सबैलाई वितरण भन्ने जसलाई जरुरत छ उसले पनि लिइरहेछ, जसलाई जरुरत छैन उसले पनि चाहिँ पाइरहेको अवस्था छ, र कहिले दुवै पुग्दा चाहिँ चाहिएका मान्छेलाई पनि नचाहिएका मान्छेले पनि त्यो चाहिँ उपभोग गरिरहेको कारणले गर्दाखेरि यिनी चिजहरूलाई समस्या, वितरण प्रक्रियामा समस्या छ र एक्सेस पहुँच भएको छैन। र अर्कोतर्फ जो हाम्रा ऊ छन् एलायन्सहरू भनेको स्थानीय तह होला, विभिन्न कृषि सेक्टरका मान्छे होला अथवा खाद्य संस्थान जस्ता निकायहरू होला, उहाँहरूको पनि अहिले पहुँचलाई चाहिँ जो पाउनुपर्ने नागरिकले हो त्यहाँसम्म सहज रूपमा आपूर्ति हुन नसक्दाखेरि हुन नसक्दा बेला बेला त्यस्ता खालका समस्याहरू आइरहन्छन्। र त्यसमा पनि मुख्यत अब जस्तो अहिले वर्षायामको समय छ, अब यो जोखिमका पाटाहरू छन्, अब यसमा अहिले हामी गाउँमा जो यो अहिले खडेरी यो वर्ष खडेरी हुने भन्ने छ, यो खडेरीले गर्दा पनि अब यो वर्ष उत्पादन कम होला, अब त्यो खालको प्रक्षेपण पनि भएको छ। अब यसको असर ठ्याक्कै हाम्रो जो गरिबीको रेखामुनि अथवा विपन्न नागरिकमा त्यो पर्न सक्छ, र यसको पूर्व तयारी हाम्रा स्थानीय पालिकाहरू पनि त्यो गर्नुपर्दछ, प्रदेश सरकारको भूमिका पनि प्रभावकारी बनाउनु पर्दछ, र संघीय सरकारले पनि त्यतातिर आफ्ना प्रयासहरूलाई र कोर्डिनेसनको पाटोलाई अझ प्रभावकारी रूपमा बनाउन सकियो भने त्यसलाई न्यून गर्न सकिन्छ र सहज रूपमा नागरिकसम्म खाद्यको सुनिश्चितता गर्न सहज हुन्छ भन्ने मलाई लाग्दछ।
0: भनेको यहाँले भने अनुसार सरकारले प्रयास गरिरहे पनि आवश्यकता कसलाई बढी छ, कसलाई चाहिँ के खालको कुन खालको खाद्यान्न पुर्याउनु पर्ने जरूरत छ त्यो नहेरिकन सोलो डोलो रूपमा काम गर्दाखेरि जहाँ आवश्यकता छ, जहाँ अत्यावश्यक छ, जहाँ बढी जोखिम छ, उनीहरूले सहज रूपमा खाद्यान्न प्राप्त गर्न सकिरहेको अथवा
1: नसकिरहेको अवस्था पनि हो,
0: नसकिरहेको अवस्था छैन। अब यसै पनि हामी कर्णालीका 10 जिल्ला मध्ये सरकारी तथ्याङ्क अनुसारै पनि खाद्यान्नमा 4 जिल्ला मात्र आत्मनिर्भर, अरू चाहिँ 6 जिल्लामा बाहिरबाट ल्याउन पुग्ने, कतिपय जिल्लामा त 3 महिना भन्दा बढी स्थानीय उत्पादनले खाना नपुग्ने भन्ने अवस्था छ। एकातिर हामीले पर्याप्त खाद्यान्न पाउनुपर्ने जोखिम छ, पाउन सकिरहेका छैनौं, अर्कोतिर हामीले प्राप्त गरेका खाद्यान्नहरू कतिको सुरक्षित छन् भन्ने कुरामा, हामी गुणस्तर छन् कतिको सुरक्षित छन् भन्ने कुरामा हामी कतिको गम्भीर छौ र यहाँको मूल्याङ्कनमा अवलोकनमा सरकारले त्यसमा कतिको प्रभावकारी रूपमा काम गरेको पाउनु भएको छ।
1: मुख्य त यसको पाटो के छ भने खाद्यान्नमा खाद्यान्नको सहज आपूर्ति एउटा पाटो छ भनेदेखि सरकारलाई जो जो भनौँ न जो हाम्रो टार्गेट ग्रुप छ, जो जो जुन जुन नागरिकलाई हामीले पुर्याउनु पर्ने छ त्यो नागरिकसम्म पुर्याउनको लागि हाम्रो वितरण प्रक्रिया नै सबैभन्दा ठूलो जटिल समस्या छ। त्यो वितरण प्रक्रियामा के छ भने त्यो आयातित वस्तु होस् चाहे आफ्नै उत्पादन होस्, अहिले त अब अघि तपाईँले भने जस्तो सबैलाई पर्याप्त आफ्नै उत्पादनले खान पुग्दैन। अर्को कुरा आयातित वस्तुहरू पनि त्यो कतिको गुणस्तर छ, कतिको स्वच्छ छ, कतिको त्यो चाहिँ हाम्रा लागि कति प्रभावकारी हो होइन, हाम्रो एक्सेसमा छैन भनेको हामीले खरिद गरेर त्यसलाई लिन सक्ने हाम्रो हैसियत हो होइन। अब अर्कोतर्फ हाम्रो अब क्रय शक्ति पनि कम छ, खास गरिकन कर्णालीका चाहिँ कन्ज्युमरहरूको उपभोक्ताहरूको क्रय शक्ति पनि कम छ। अब सरकारले जो अनुदानमा उपलब्ध गराउने अहिले त सितैमा वितरण गर्ने भन्ने त्यस्तो खालको पछिल्लो समय कुनै त्यस्ता कार्यक्रम छैन सरकारका, तर सरकारले अनुदानमा दिएका चिजमा पनि कतिपय अवस्थामा गुणस्तरीय नहुने, त्यसको भण्डारणमा चाहिँ गतिलो नहुने, ढुवानी प्रक्रियामा ठिक नहुँदाखेरि त्यसका गुणस्तरहीन बन्न जाने अथवा त्यही खाद्य पनि अखाद्य बन्न जाने यस्ता अवस्थाहरू छन्। र तिनलाई तिनको सहज आपूर्तिका लागि सरकारले के गरिदिनुपर्छ भनेदेखि अहिले त्यो कामको विकेन्द्रीकरण गर्नुपर्दछ। जस्तो अहिले हामी शहर केन्द्रित छौं, अब हाम्रो टार्गेट ग्रुप कहाँ छ, सुदूर ग्रामीण क्षेत्रमा छ कि गाउँमा छ कि अलिकति शहरभन्दा अलि हाँसिएमा एरियामा छ कि, तिनी ठाउँको पहिचान गरेर त्यसरी वितरण गर्यौं भने त्यो चाहिँ सहज हुन्छ। र अहिले चाहिँ सरकारले जो पुर्याइरहेका जो प्रयासहरू छन् ती चाहिँ के छन्, शहर केन्द्रित छन्, गाउँ केन्द्रित हुन नसक्दाखेरि सरकारले सरकारको दिएका अनुदानको अनुभूति पनि लिन नपाइरहेको अवस्था छ।
0: सरकारले जसरी अनुदान कोटा छुट्याइरहेको छ, पहिलेदेखि वितरण गर्दै आएको छ, त्यो पनि लक्षित समुदायले जसले प्राप्त गर्नुपर्ने हो उनीहरूले सहज रूपमा प्राप्त गर्ने वातावरण अझै बनेको छैन भन्ने यहाँको भनाइ
1: हो। किनभने यसका पछाडि मुख्य त के छ भनेदेखि जो वितरण प्रक्रिया पनि कस्तो छ, हामी सहरमुखी छौं, जो हाम्रो टार्गेट ग्रुप गाउँमा बस्छ हामी यहाँ शहरमा राखिरहेका छौं, गाउँको मान्छे शहरमा आएर त्यो लिनका लागि त्यो चारानेको माल बारानेका मसला जस्तो भइहाल्छ। यसले गर्दाखेरि उपभोक्ताले त्यो चाहिँ सहज रूपमा लिन ग्रहण गर्न नसकिरहेको अवस्था छ अहिले पनि। त्यसो भएर हामीले यसका लागि वकालत गरिरहेका छौँ पटक पटक, जहाँ जुन ग्रुपलाई जुन हाम्रो टार्गेट ग्रुप समूह छ, जस्तो विपन्न नागरिक होला, गरिबीको रेखामुनि रहेका नागरिक, तिनको पहिचान गरेर त्यो ठाउँसम्म पुर्याउने त्यो व्यवस्था सरकारले राज्यले गर्नुपर्छ। राज्यका चाहे तिनै तहका सरकारहरूले कमसेकम आफ्नो टार्गेट ग्रुप कसलाई निडफुल हो त्यहाँसम्म चाहिँ खाद्यान्नको सुनिश्चितता ग्यारेन्टी गर्नुपर्दछ। दोस्रो कुरा त्यो त्यो त्यो ग्यारेन्टी गर्ने क्रममा त्यसको भण्डारणका कुरा होलान्, त्यहाँ चाहिँ वितरणका कुरा होलान्, त्यहाँ चाहिँ अन्य रकम अन्य त्यसको गुणस्तर जाँच गर्ने कुरा होला, त्यो वितरण प्रक्रियामा अनुगमनको पाटो होला, नियमनका पाटो होला, त्यसलाई पनि पारदर्शी रूपमा सरकारले यदि देखाउन सक्यो भने नागरिकले राज्य छ भन्ने अनुभूति महसुस गर्दछ भन्ने हामीलाई विश्वास छ।
0: अब यहाँनिर यहाँले तीनवटै सरकार र सरोकारवाला निकायको कुरा गरिरहँदा वर्षौंदेखि उहाँसँग रहेर यहाँले काम गरिरहनु भएको छ, उपभोक्ता क्षेत्रमा यहाँले लगभग 20 वर्ष भन्दा बढ़ी समयदेखि नै काम गर्दै आउनु भएको छ, समन्वय कतिको देख्नु भएको छ, स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकार, सरकार जस्तो खाद्य तथा गुण नियन्त्रण कार्यालय होला, अरू सरकारवाला निकायबीच समन्वय यस मामलामा कतिको भएको पाउनु भएको छ?
1: हो, तपाईँले बहुत महत्वपूर्ण कुरा उठाउनु भयो। यो एउटा यहाँनिर ग्याप छ। सरकारले यो जनतालाई सहज रूपमा र गुणस्तर वस्तु उपलब्ध गराउन र त्यसको चाहिँ भनौँ न सेवा र सुविधालाई सुनिश्चित गर्नका लागि भनेर यो एक्लै संघ सरकारले सक्दैन, यसलाई विकेन्द्रीकरण गर्नु पर्यो भनेर तिनै तहका सरकारबीच आफ्ना अधिकारहरू विकेन्द्रीकरण गर्यो। तर अहिले के भयो भने प्रदेशको कतिपय प्रदेशहरूले आफ्नै उपभोक्ता हकी सम्बन्धी कानून बनाउन नसकिरहेको अवस्था छ। एउटा भनेदेखि कर्णालीमा एउटा वीरेन्द्रनगर नगरपालिका बाहेक अरू पालिकाले त्यो आफ्नो उपभोक्ता हकी सम्बन्धी कानून बनाउन सकिरहेको अवस्था छैन। र जहाँ हामीले बजार अनुगमनका कुरा गरिराख्छौँ त्यहाँ यति फितलो पाटो छ, यति ग्याप छ एक अर्को संस्थाबीच, र स्वयं स्थानीय पालिकाले त अहिलेसम्म जसले कानूनै बनाएको छैन त्यही कानूनमा टेकेर उसले अनुगमन गर्ने, नियमन गर्ने, बजारलाई अब त्यो आपूर्तिका कुरा गर्ने यी लगायतका कुरा गर्नु पर्थ्यो। उसले उसँग त कानूनै छ, किन कानून नबनाइकन त्यो अरू काम गर्न मिल्दैन। कति त्यो दण्ड सजायका कुरा हुन्छन् कानूनमा, विभिन्न चाहिँ त्यहाँ चिजहरू राख्नुपर्ने हुन्छ त्यो कानून त्यो कानून बनाउँदाखेरि। त्यसो भएर अहिले अब प्रदेशको पनि छैन, अब विभिन्न पालिकाहरूले पनि बनाउन सकिरहेका छैनन्। अब यसले गर्दाखेरि अहिले यो सबै भारभरि संघीय सरकारलाई परिरहेको अवस्था छ। अहिले केही जिल्लामा कुनै तरको कुनै आपूर्ति व्यवस्थामा तलमाथि पर्ने बित्तिकै सिधै जिल्लाको प्रमुख जिल्लाधिकारीसँग त्यो कुरा ठोकिन जान्छ। त अब यो कुराको अन्त्य गर्नको लागि नै संघीय सरकारले अब यो प्रदेश सरकारलाई पनि छुट्टै चाहिँ अधिकार दिने र त्यस्तै अधिकार स्थानीय पालिकालाई पनि दिने भनेर त्यो बनाइयो। तर यो कार्यान्वयन एक अर्काबीच समन्वय र कोल्याप हुँदाखेरि अहिले चाहिँ एकदम असहज जस्तो स्थिति छ। कसले कहाँ गरेका छ, कहाँ गरेका छैन, अनि सरकार छ छैन, नाम तिनै तहका सरकार छ, तर जनतालाई त्यो खालको अनुभूति अझै पनि भइरहेका छैन। अझै पनि गाउँका मान्छे अझै पनि कुनै तरको समस्या आयो आपूर्तिमा अथवा वितरण प्रक्रियामा कुनै असहजता आयो भने सिधै सिधै जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग ठोकिने अवस्था छ।
0: भनेको जसरी खाद्य सुरक्षाका लागि, खाद्यान्न वितरणका लागि सरकारवाला निकायबीच, तीन तहका सरकारबीच र अन्य सरकारवाला, त्यहाँ कृषि जोडेला, त्यहाँ खाद्य संस्थान जोडेला, त्यहाँ विधि विज्ञान प्रयोगशाला जोडेला, त्यहाँ नापतोल तथा गुणस्तर विभाग जोडेला, ती सरकारवाला इभन उपभोक्ता अधिकार मञ्च पनि जोडेला, ती सरकारवाला संघ संस्था र सरकारबीच यहाँले उचित र आवश्यक समन्वय भएको पाउनु भएको छैन? त्यसले
1: छैन। र जो सरकारी जो आधिकारिक एजेन्सीहरू छन् जस्तो खाद्य तथा गुण नियन्त्रण कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, अब यो कृषिको सेक्टरमा कृषि, अब यो औषधि व्यवस्थापन विभाग, अब यस्ता थुप्रै खालका निकायहरू छन्, एजेन्सीहरू छन् जो सरकारी एजेन्सी जो नियमनको पाटोमा, फेरि तिनीहरूले नियमित आफ्नो गर्नुपर्ने काम गरिरहेका छन्। तर त्यो गर्ने काममा पनि अब त्यो उनीहरूसँग त्यो पर्याप्त स्रोत नहुने, बजेटको अभाव हुने, त्यहाँसम्म उसले चाहिँ आफ्नो लगानी एक्सेस नपुग्ने, यी सब लगायत कारणले एक्लै एक्लै चाहिँ गर्ने प्रवृत्ति अहिले पछिल्लो समय त्यो बढ़ी देखिन्छ। र अब यो संयुक्त ज्वाइन्ट मुन्द चाहिँ कार्यक्रम पनि अहिले त्यति प्रभावकारी देखिएन यहाँ, किनभने त्यो एक्सेस नभएर अब सबैलाई बोकेर एकैचोटि लैजान पनि अनुगमनमा त्यो गाह्रो, र एक्लै एक्लै गर्न पनि उनीहरूको सीमित बजेट हुन्छ, बजेट अनुसारले अनुगमन गर्छन् र त्यो टाइपका अब दुईपल्ट तीनपल्ट गर्ने भन्ने उनको पूर्व निर्धारित कार्यक्रम हुन्छ, त्यो निर्धारित कार्यक्रम अनुसार एकपल्ट दुईपल्ट त्यही अघि तपाईँले भने जस्तो उही देखाउनलाई यसो देखाउनका लागि अनुगमनका लागि अनुगमन जस्तो मात्रै त्यो भएको पाइन्छ।
0: किन यहाँ चाहिँ स्रोत साधन अथवा जनशक्तिको अभाव प्रमुख कारण हो कि, अथवा काम गर्ने तौर तरिका नमिलेको हो कि, के छ यहाँको विश्लेषण?
1: यो पहिलो कुरा त यो उपभोक्ता हकी सम्बन्धी का लागि भनेर छुट्टै बजेटको पर्याप्त व्यवस्था सुरुदेखि नै अभाव त्यो रह्यो, खड्कियो। दोस्रो कुरा, केही समन्वय गरेर त्यसलाई जस्तो अब भोलिन्टियर रूपमा पनि अधिकांश कार्यालयहरूले र त्योसँग जुडेका संघ संस्थाहरूले मिलेर काम गरे पनि त्यो दिगो थिएन। जहिले पनि एउटा अब भोलिन्टरी काम गर्दाखेरि समस्या छन् थुप्रै खालका, त्यसो भएर अब अहिले अब त्यो कुनै भनौँ न गृह मन्त्रालयबाट नेपालकै ठुलै मतलब चाहिँ अब मन्त्रालयबाट ल है फलाना ठाउँमा फलाना समस्या देखियो अब त्यसलाई नियमन गर्न तपाईँहरू जानुहोस् भनेपछि अब सिडिओको पहलमा अहिलेसम्म ठूला ठूला समस्याहरू समाधान गर्न अहिले पनि सिडिएकै पहलमा विभिन्न एजेन्सीहरूलाई साथमा लिएर जिल्ला प्रशासन कार्यालयले अरूसँग कोर्डिनेसन समन्वय गरेर ती अनुगमन गर्ने गरेको छ तर यो पनि दिगो छैन अहिले पछिल्लो समय सिडिओलाई पनि बहुत धेरै समस्याहरू छन् अहिले सिडिओसँग आफै लगभग 300-400 मतलब चाहिँ उसका कामहरू हुन्छन् ती कामहरूलाई भ्याइ नभ्याइ छ अब यो छुट्टै बजार अनुगमनको पाटोलाई पनि भ्याउन गाह्रो भइरहेको अवस्था छ कि त्यसो भएर अनि कतै न कतै केही न केही अभावको बीचमा ग्याप छ यो ग्यापलाई पुरी यो परि भनौँ न यो ग्यापलाई पूरा गर्नका लागि सरकारले तीनै तहका सरकारहरूले पर्याप्त बजार अनुगमनका लागि अथवा उपभोक्ता सचेतना कार्यक्रमका लागि उनीहरूले बजेट छुट्याउनु पर्दछ उपभोक्तालाई पनि सचेत बनाउने जिम्मेवारी सरकारकै हो त्यसो भएर स्थानीय तहले पनि विभिन्न सञ्चार माध्यमबाट हुन्छ या कुन कुन माध्यमबाट हुन सक्छ सचेतनाका कार्यक्रमहरू फैलाउनु पर्यो नम्बर एक उपभोक्तालाई जागरण ल्याउनु पर्यो दोस्रो कुरा त्यो खालको मतलब चाहिँ दक्ष जनशक्ति मतलब चाहिँ बजार अनुगमन नियमनका लागि दक्ष एक्सपर्टहरूको मतलब व्यवस्थापन गर्नु पर्यो तेस्रो पाटो भनेको बजेटको पहिले चाहिँ सुनिश्चित गरिनु पर्यो चौथो अर्को पाटो भनेको यसलाई चाहिँ एकीकृत रूपमा प्रभावकारी तरिकाले बजारमा भनौँ कि उपलब्धि हुने टाइपले मतलब टार्गेट पहिले फिट गरेर हामी भनौँ न
0: व्यवस्थित वितरण हुनु
1: हो व्यवस्थित रूपमा हामी लाग्यौं भने हाम्रा मतलब चाहिँ लक्ष्यहरू पूरा हुन्छन् भन्ने मेरो चाहिँ बुझाइ छ
0: अब उपभोक्ताहरू चाहिँ खाद्य सुरक्षाप्रति उपभोक्ता अधिकारप्रति कतिको सचेत भएको पाउनु भएको छ यहाँले
1: यो पछिल्लो समय राज्यले अहिलेसम्म उपभोक्ता सचेतना कार्यक्रममा एकदम न्यून बजेट नको बराबर बजेट छ अहिले पनि र यो सबैभन्दा महत्वपूर्ण पाटो हो हेर्नुहोस् यो उपभोक्ता सचेतना कार्यक्रम अहिले जबसम्म देशमा हुँदैन तबसम्म जब उपभोक्ता नै जागरूक हुँदैन र सरकारले मात्रै नियमन गर्ने अथवा अनुगमन गर्ने पाटो अलिकतै कता कता यो नबुझिकन उनलाई चाहिँ जनताले एक्कासी गरे भन्ने हुन्छ यद्यपि कानून मैले थाहा छैन मैले जानेन भन्न त पाइँदैन फेरि पनि उनीहरूलाई चाहिँ अहिले थुप्रै उपभोक्ताहरू व्यवसायहरू विक्रेताहरूलाई सचेतना कार्यक्रम फैलाउन जरूर देखिन्छ त्यो चाहिँ हामीले विभिन्न माध्यमबाट फैलाउनु पर्दछ तर अहिले जबसम्म देशमा हुँदैन तबसम्म जब उपभोक्ता नै जागरूक हुँदैन र सरकारले मात्रै नियमन गर्ने अथवा अनुगमन गर्ने पाटो अलिकतै

0: तिर जान सकिरहेको छैन। त्यसो भएर अब अहिले चाहिँ यो आफ्नो बजेटहरूमा विशेष मतलब चाहिँ बजेट नभए पनि कुनै कुनै स्रोतमूलक फन्डिङ जुटाएर भए पनि सचेतनाका कामहरूलाई प्रभावकारी रूपमा हामीले जनतासम्म पुर्याउन सक्यौं भने हामीले धेरै कुराहरूमा हामी चाहिँ सुधार गर्न सक्छौं। जस्तो अहिले त अवस्था यहाँसम्म छ कि उपभोक्ताले आफूले पैसा चुकाएर पनि राम्रो वस्तु मतलब चाहिँ राम्रो वस्तु लिन नसकिरहेको अवस्था छ। त्यो कुन गुणस्तर हो होइन त्यो ठिक छ छैन भन्ने कुरा पनि छनौट गर्न नपाइरहेको अवस्था छ उपभोक्ताले। आफ्नो मूल्य हालेर अहिले म विद्युतको सेवा लिन चाहन्छु विद्युतले सहज रूपमा आपूर्ति पैसा चुकाएर पनि उसले चाहिँ विद्युत नपाइरहेको अवस्था छ। पैसा चुकाएर पनि ग्यास नपाइरहेको अवस्था छ। अब यो राम्रो होटलमा जान्छु होटलमा खाने उपभोक्ताले राम्रो वस्तु उसले चाहिँ त्यो उसले दिएको वस्तु गुण ठिक छैन भन्ने कुरा नाप्जा गर्ने त्यसको ग्यारेन्टी कुनै केही छैन। त्यसो भएर कई तरहका समस्याहरू छन्। अब यी त भित्री कुरा थुप्रै मतलब त्यो समस्याको एउटा अम्बार छ तर यद्यपि बिस्तारै बिस्तारै सुधारका पाटाहरूमा पनि लैजानुपर्छ भन्ने मलाई लाग्दछ।
1: अब यहाँले भने जस्तो पर्याप्त मात्रामा उपभोक्ता आफै पनि खाद्य सुरक्षाप्रति मैले उपभोग गरिरहेको खानेकुरा खान उचित छ कि छैन भनेर त्यति साह्रो सचेत भइहालेको अवस्था पाइँदैन र यसका लागि सरकारले पनि पर्याप्त मात्रामा बजेट छुट्याउने सचेतनाका कार्यक्रमहरू गर्ने काम गरिरहेको भए पनि त्यो पर्याप्त छैन भनेर भनिरहँदाखेरि अब हामीसँग यहाँ दुईवटा कुरा रहे। एकातिर खाद्य सुरक्षाको कुरा गर्दाखेरि एकातिर हामीले चाहिँ नि पर्याप्त मात्रामा खाद्यान्न प्राप्त गर्न नसकेको अवस्था, अर्कोतिर प्राप्त गरेको खाद्यान्नको गुणस्तर कस्तो छ त्यो प्रयोग गर्न उचित छ या छैन भनेर पर्याप्त मात्रामा जाँच्ने यहाँले भन्नुभयो। अहिले हामी जुनसुकै पसलमा अथवा होटलहरूमा गएर पनि यो चाहिँ खानको लागि एकदम उचित छ भनेर ढुक्क हुने अवस्था चाहिँ छैन, कसरी यो गर्न सकेला? यो दुईटा चुनौतीलाई कसरी हेर्ने?
0: यसका लागि एउटा के हो भनेदेखि वस्तु दुई प्रकारका हुन्छन्, एउटा बन्द वस्तु एउटा खुल्ला वस्तु। बन्द वस्तुको हकमा त्यो आफै त्यहाँ चाहिँ लेबलिङ हुन्छ, यसको उसले सो घोषणा गर्छ।
1: त्यही त यहाँनिर जस्तो कतिपय अवस्थामा तपाईँ हामी नै पनि कुरा नलुकै भन्दा म आफै पनि मैले बजारमा बन्द वस्तु किने भने त्यो कहिले बनाएर रहेछ यसको म्याद कहिलेसम्म रहेछ भनेर कहिलेकाहीँ हेरेला सधैँ हेरिया पाइदिने नि त लापरवाही छ नि यसमा पनि
0: हो। यो भनेको उपभोक्ता सचेतना नहुनु हो। अब त्यसको हेबिट हामीलाई त्यसको चाहिँ हामी अभ्यस्त नहुनु
1: सचेतना भन्दा पनि यहाँ चाहिँ कतिपय अवस्थामा दुई चार अक्षर पढेका जानेका मान्छेले पनि त्यतातिर अभ्यस्त नभएका कारणले त्यसलाई व्यवस्था गर्नु
0: व्यवस्था भएको अवस्था हो भने अर्को पाटो के हो भनेदेखि स्वयं व्यवसायी पनि जिम्मेवार हुनुपर्दछ। किन भनेदेखि उसले पैसा हालेर पैसा खरिद गरेर ल्याएर आएको चिज हो अनि पैसा लिएर नै उसले बिक्री गर्ने हो। ऊ धर्म गर्न बसेको मान्छे होइन, व्यवसाय एउटा निजी क्षेत्र, ऊ नापामुखी नै हुन्छ। तर अब उसले चाहिँ फेरि पैसा हालेर ल्याएको वस्तु पैसा लिएर मतलब बेचिरहेछ, फेरि गलत चिज किन बेच्ने? हामी त्यहाँनिर मतलब चाहिँ हाम्रो व्यवसायसम्म आपत्ति हो। त्यसो भएर तपाईँले गुणस्तरीय वस्तु खरिदेर ल्याउनु, गुणस्तरीय वस्तु नै बिक्री गर्नुहोस् र कानूनले वर्जित गरेका अथवा स्तरहीन गुणस्तरहीन चिजहरू बिक्री वितरण नगर्नुहोस् र सकेसम्म उपभोक्तालाई राम्रो वस्तु नै उपलब्ध गराउनुहोस् भन्ने हाम्रो आग्रह मलाई चाहिँ हुँदै आएको छ। र आजको कन्टेनमेन्ट जो थिम छ यो विषय जो खाद्य सुरक्षाको जो विषयमा सरकारले दुईटा पाटोमा काम गर्नुपर्दछ। एउटा खाद्य जस्तो खाद्य सुरक्षाको कुरामा यहाँ दुईटा पाटो महत्वपूर्ण छ। एउटा पाटो के छ भनेदेखि हामी गाउँमा भएको उत्पादन जो छ हाम्रो आन्तरिक उत्पादन त्यसले हामीलाई सधैँ पुग्न सक्ने स्थिति छैन। त्यो पुर्याउनको लागि सरकारले के गर्नुपर्दछ भनेदेखि पर्याप्त मल बिउ बिजन र त्यसको पछाडि हाम्रो किनभने फेरि हाम्रो भूगोल फरक फरक छ। जस्तो हामीसँग गर्मीको तराई छ, पहाड छ, हिमाल छ। अब कुन कुन ठाउँमा कुन चिज के उत्पादन हुनसक्छ त्यसको पूर्वमूल चाहिँ त्यसको अनुसन्धान हुनु पर्यो, क्षेत्रको पहिचान हुनु पर्यो, कृषकको रुचिको विषय पनि हुनु पर्यो र त्यहाँ कुन चिज मतलब चाहिँ कुन कुन वस्तु त्यहाँ उत्पादन गर्न सकिन्छ र त्यो आन्तरिक मतलब उत्पादकत्व वृद्धिमा सरकारले एउटा नीति बनाउनु पर्छ भने अर्को कुरो आयातित वस्तुमा हामीले जो आयात गरेर जो आपूर्ति गरिराखेका छौँ जो हामी आपूर्ति मात्रै होइन कि त्यो वितरण म एउटा भनौँ न हाम्रो टार्गेट ग्रुपलाई जो पुर्याइराख

0: राखेका छौ, त्यो वितरण त्यो ल्याएको चिज पनि गुणस्तर छ छैन र त्यो त्यो वस्तु हामीले जहाँ जसलाई जरुरत हो त्यहाँसम्म पुर्याउन सकिरहेका छौँ छैनौँ भन्ने कुरा, त्यसमा अनुगमन नियमन र गुणस्तरको जाँच तौल त्यसको माप भनौँ त्यसको मापन छ छैन भन्ने कुरामा ध्यान दियौँ भने हाम्रा यी अहिले हामी तपाईँ हामी बीच अहिले भएका चर्चा परिचर्चाका कुराहरूलाई के हदसम्म हामी सार्थक तुल्याउन सक्छौँ भन्ने मलाई लाग्छ।
1: अवश्य पनि यहाँले बडा महत्वपूर्ण कुरा एउटा के चाहिँ उठाउनुभयो भने हामीले सबैभन्दा पहिला खाद्य सुरक्षाको कुरा गर्दा हामीसँग पर्याप्त मात्रामा सहज तरिकाले हामीले खाद्यान्न प्राप्त गर्नु, त्यसको सबैभन्दा राम्रो उपाय भनेको स्थानीय स्तरमै उत्पादन बढाउनु हो। अहिले हामीले माटो अनुसारको बिउ बाली फलफूल तरकारी लगाउन नसकिरहेको अवस्था छ, त्यसले गर्दा कतिपय ठाउँमा बाँधे छ। हामीले सबै ठाउँमा धान किन लगाउनु पर्यो, सबै ठाउँमा गहुँ किन लगाउनु पर्यो, जहाँ धान हुन्छ त्यहाँ धान लगाउँ, जहाँ फलफूल खेती हुन्छ त्यहाँ फलफूल गरौँ, जहाँ तरकारी हुन्छ त्यहाँ तरकारी लगाउँ, जहाँ बिसार खुर्सानी जे जे हुन्छ माटो सुहाउँदो खेती गर्नु पर्यो होइन।
0: अनि त्यसका लागि सरकारले अब लगानी लगाउनु पर्दछ र जनताको पहिचान गर्नुभयो को चाहिँ कृषक हो को होइन। राज्यले अहिले पनि कृषि सेक्टरमा जस लगानी नगरेको होइन, गरिरहेछ, अनुदान वितरण गरिरहेका छ, विभिन्न तरहले कृषकका नाममा अहिले बिचौलियाहरूको फेरि हालीमुहाली छ। अब त्यो त्यो त्यसलाई चाहिँ नियमन गर्ने पाटो पनि सरकारकै हो फेरि। त्यसो भएर अब कुन कुन चाहिँ कृषक हो कुन कृषक होइन, जमिन हुँदैमा ऊ कृषक हुँदैन, उसले त अहिले चाहिँ जमिनको खण्डीकरण एउटा बहुत ठूलो समस्या छ। हाम्रो शहर बजारमा मात्र होइन, गाउँ गाउँ दुर्गम दुर्गम दुर्गममा जहाँ जहाँ अहिले गाडी पुग्यो त्यहाँ त्यहाँ पनि जग्गा खण्डीकरण भइरहेको अवस्था छ। कृषियोग्य भूमि अहिले चाहिँ मासिँदै गइरहेको अवस्था छ भने अर्को पाटोतिर के छ भनेदेखि जहाँ जो जो युवाहरू अहिले जो खेती भनौँ कृषिप्रति जो चाहिँ म कृषि गर्न चाहन्छु कृषिबाटै म आफ्नो भविष्य बनाउन चाहन्छु भन्ने मान्छेले पनि सोचेको मान्छेले पनि त्यो खालको उसले चाहिँ आफ्नो अपेक्षा अनुसारका आवश्यकताहरू पूरा गर्न नसकिरहेको अवस्था छ किनभने त्यो खालको आउटपुट उसले आउन सकिरहेको नसकिरहेको अवस्था छ। जस्तो अहिले पछिल्लो समय जलवायु जो परिवर्तनको असरले पारेको प्रभावलाई न्यूनीकरण गर्न अब चाहिँ यसको रणनीति यसमा अनुसन्धान हुनु पर्यो, कृषि सेक्टरले त्यो खालको अनुसन्धान गरिदिनु पर्यो। अनि यो भनौ न यो मौसम यो अनुकूलन टाइपको कुन कुन मौसम अब भनौ न अहिले चाहिँ अब हरेक मौसम त परिवर्तित छ, हरेक वर्ष फरक फरक टाइपले मतलब वर्षा भइरहेछ, फरक फरक टाइपले त्यो खालको अवस्थाहरू ती खालका सिन्डमहरू देखा परिरहेको अवस्था छ। अब त्यसलाई चाहिँ एब्जर्ब गरेर सरकारले अथवा हाम्रा कृषि विज्ञ एक्सपर्टहरूले अबको नीति यसरी जानुपर्छ, अबको यो आउने वर्षामा किसानहरूले यो चिजमा ध्यान दिनु पर्यो भन्ने टाइपले हामी गयौं भने त्यो केही हामी लसका पाटाहरू कम गर्न सक्छौ, जोखिमलाई कम गर्न सकिन्छ। यतातिर कृषकहरूको पनि जान नसकेको र पर्याप्त अनुसन्धान र रिसर्च हुन नसक्दा पनि कृषकहरूले सोचे अनुसारको अपेक्षामा चाहिँ लाभ लिन नसकिरहेको अवस्था छ भने अर्कोतर्फ अहिले गाउँहरू खाली भइरहेका छन्, अब युवाहरू मतलब विदेश प्लान भइरहेका छन्। अब यसलाई रोक्नको लागि पनि कृषि उत्पादक त नबढाइकन हाम्रो अर्को विकल्प छैन। त्यसो भएर कृषिमा उत्पादकता वृद्धि गर्नको लागि कृषिको आधुनिकरण गर्नुपर्ने होला। यहाँ चाहिँ आधुनिकरण भनेको अहिले हाम्रो परम्परागत तरिका भन्दा अलिक केही फरक तरिकाले जानुपर्ने अवस्था आउन सक्छ,
1: कृषिलाई व्यवसायीकरण
0: गर्नु पर्ने त्यो हुन सक्छ। अब यसका लागि पनि सरकारले अब त्यो त्यो खालको एउटा आफ्नो कुन कुन युवालाई के को जरुरत हो भन्ने पहिचान छनौट गरेर मात्रै त्यसरी योजना चाहिँ इम्प्लिमेन्ट गर्यो भने त्यो ज्यादा प्रभावकारी रहन्छ र हामीले चाहेको चाहिँ अहिले खाद्य अधिकार र खाद्य सुरक्षाका कुरा त्यो त्यसलाई पूरा गर्छौ पूरा गर्न सक्छौ मिट गर्न सक्छौ भने अर्कोतर्फ छ सम्प्रभुता कुराहरू छन्। अहिले किसानले हेर्नुहोस् खाद्य सम्प्रभुता कुरामा पनि के रहेछ भने किसानहरूले उत्पादन गरिरहेका छ, उसले वर्ष नै उसले बेचिरहेको छ खाइरहेका छ तर उसलाई पनि सोचे जस्तो मलाई चाहिँ आनन्द
1: छैन
0: आमदानी छैन र उसले आनन्द महसुस गरिरहेको पनि छैन, म मालिक हो भन्ने उसले अनुभूति पाइरहेका छैन। उसले बिहानदेखि हाफ प्यान्ट लगाएर काम गरेका गरेछ, गाईको गोठ साफ गरेका गरेछ तर अझ पनि उसलाई चाहिँ सोचे जस्तो मलाई चाहिँ भनौ न त्यो कालको ऊ भार छैन भनौ सोचे जस्तो अनुभूति भइरहेको छैन भने अर्कोतर्फ ऊभन्दा छट्टुलाल किसानले कता कताबाट अनुदान चिप्लाएर अर्को अर्को चिज लिएर ऊभन्दा बढी लाभ लिइरहेको अवस्था छ। त्यसो भएर सरकारले त्यतातिर पनि ध्यान
1: अनुदान दिँदाखेरि एकदमै वास्तवै किसानलाई दिनु पर्यो, पहुँचको आधारमा होइन
0: होइन हो। यस्तो खालको गर्न सकियो भने केही हदसम्म ठिक हुन्छ।
1: यहाँ चाहिँ अर्को कुरा, एउटा खाद्य सुरक्षाको कुरा गरिरहँदा, सुरक्षित खानाको कुरा गरिरहँदा विषादीको प्रयोग दुईटा, यहाँ एउटा स्थानीय उत्पादनमा र बाहिरबाट जहाँ खास गरी हामीले भारत लगायतका ठाउँबाट मुख्य गरी तरकारी र फलफूल आयात गर्नुपर्ने अवस्था छ, हामी आत्मनिर्भर हुन सकिरहेका छैनौं। त्यस कारणले यी दुईटा चीजमा विषादीको प्रयोगलाई हामीले कसरी नियन्त्रण गर्न सक्छौ, अथवा यो विषादी मिसिएको छैन भनेर हामी कतिको प्रभावकारी रूपमा काम भइरहेको पाउनुहुन्छ? यहाँले
0: सरकारले नै पहिले यो विषादी, हाम्रो यो जैविक विषादीको नै प्रयोग गर्ने चलन थियो हामी कहाँ, उहाँ सरकारले नै यो सुरुमा
1: उत्पादन बढाउने
0: रासायनिक विषादी लिएर आयो, उसैले सिकायो सरकारले नै होइन। त्यसपछि सरकारले सिकायो, किसानले हाल्दै गए। अब अहिले त विदेशबाट आउने त अधिकांश औषधिमा त्यो तरकारी त फलफूलमा त्यो विषादी नहालिकन त त्यो तरकारी फलफूल आउँदै आउन्न, त्यो अलरेडी आउँछ। तर त्यसको मात्रा, ड्युरेसन, त्यो कति दिनसम्म त्यो चाहिँ त्यसले त्यो स्वास्थ्यलाई प्रतिकूल पार्छ र कति दिनपछि त्यो आफै निर्मूलीकरण हुँदै जान्छ भन्ने कुरा त्यो हेर्नुपर्ने हुन्छ। त्यसको ड्युरेसन र त्यो त्यसको नाप गर्ने एउटा ऊ हुन्छ, यो प्रयोगशालाहरूले ल्याब टेस्ट हुन्छ र त्यो खाना योग्य छ भने नेपाल भित्रिन्छ, खाना योग्य छ नाकाहरूमा, विभिन्न नाकाहरूमा त्यो खालको व्यवस्था छ अहिले। र त्यस्तो खालको व्यवस्थामा उसले चाहिँ खाना योग्य छ भने नेपाल भित्रिन्छ, खाना योग्य छैन भने त्यहीँबाट फिर्ता हुन्छ। र अहिले त के छ भने हाम्रो आन्तरिक उत्पादनमा पनि तरकारी तथा फलफूल जन्य वस्तुहरूमा, कृषि जन्य वस्तुहरूमा अहिले चाहिँ विषादीको मात्रा बढ्दो क्रममा छ। तर सरकारले अब यसलाई घटाउँदै लानुपर्छ भन्ने पछिल्लो मुमेन्ट चाहिँ यो भनौँ न, यो हाम्रो रासायनिक विषादीले हाम्रो जमिनलाई, व्यक्तिलाई, भनौँ न मान्छेलाई पनि यसको प्रतिकूल, यसका जीव जन्तुलाई पनि प्रतिकूल असर परिरहेको भन्ने एक खालको त्यो त्यसले पारेको प्रभाव र असर बारे त्यो खालको रिसर्च भइसकेपछि पछिल्लो समय अब सरकारले होइन यो रासायनिक विषादीलाई न्यूनीकरण गर्दै जानुपर्छ र अब जैविक विषादीतर्फ फेरि हामी फेरि यतातिर फर्किनुपर्छ भनेर त्यो खालको प्रयास भएको छ। तर भइरहेको के छ भने थोरै समयमा छिटै लाभ लिने चक्करमा कृषकहरूले अहिले चाहिँ यो रासायनिक विषादीको प्रयोगलाई चाहिँ बढ्दो क्रममा छ र अहिले पनि विभिन्न निकायहरूले त्यसलाई चाहिँ नियमन गर्ने, अनुगमन गर्ने, बेला बेला चेक जाँच गर्ने यो काम भएको छ। तर पनि यसका लागि पनि फेरि के हो भने मुख्य रूपमा कृषकहरूलाई, जो उत्पादक कृषकहरू छ उसलाई सचेतना फैलाउनु पर्दछ, यस्तो गर्नु हुँदैन, यही कुरा तपाईँले खानुभयो भने यसले चाहिँ तपाईँकै ज्यान जोखिममा जान्छ भने अनि आम जनताको उसलाई त जोखिममा पार्नु भएन भन्ने खालको सचेतना हामी ल्याउन सक्यौँ भने यो केही समय, केही हदसम्म कम हुँदै जान्छ भन्ने मलाई लाग्छ।
1: एकातिर यहाँनिर कर्णाली प्रदेश सरकारले अब प्रदेशलाई नै अर्ग्यानिक प्रदेश बनाउने भनेर घोषणा गर्यो, भले त्यस अनुसार काम भएन, स्पष्ट रूपमा एउटा पालिका पनि घोषित रूपमा, व्यावहारिक रूपमा अर्ग्यानिक पालिका भनेर घोषणा हुन सकिरहेको छैन भने अर्कोतिर अझै पनि किसानहरूमा पनि त्यो चाहिँ होइन, मैले मेरो उत्पादन चाहिँ मैले रासायनिक मल प्रयोग गरेर मात्रै बढ्छ भन्ने कुरा अझै पनि उहाँहरूमा छ, यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ, स्वास्थ्यमा मात्र होइन त्यही जहाँ उहाँले खेती गर्नुहुन्छ त्यही माटोलाई पनि दीर्घकालीन रूपमा त्यही जग्गाको उत्पादन शक्ति पनि घटाउँछ भन्ने चेतना अझै हामीले फैलाउन सकिरहेका छैनौँ
0: हो। अब यसका लागि एउटा योजनाबद्ध तरिकाले कृषि र कृषि क्षेत्रमा जुडेका सरकारी एजेन्सीहरू र विभिन्न संघ संस्थाहरू यसरी जुटेर र कृषकलाई पनि सचेत बनाउँदै र उपभोक्तालाई पनि त्यस्ता चाहिँ यो रासायनिक प्रयोग भएका कृषिजन्य वस्तुहरूको उपयोग गर्नु हुँदैन भन्ने चिज हामीले यो छिटो फैलाएनौँ भने यसको दुष्परिणाम हामी छिटै चाहिँ हाम्रो केही समयमा देखा पर्नेछ र देखा परिरहेको पनि छ। र अब यसका लागि सरकारले नै पहिले चाहिँ सरकारकै एउटा महत्वपूर्ण पाटो रहन्छ र सरकारले नै यसका लागि इनिसिएसन लिनुपर्छ सरकारले यसलाई रोक्नको लागि सरकार जबसम्म अगाडि आउँदैन तबसम्म तपाईँ हामी एउटा संस्थाले मात्रैले पर्याप्त हुन सक्दैन, त्यसो भएर विभिन्न एजेन्सी एलायन्सहरू जुटेर अघि बढ्नुपर्छ जस्तो लाग्छ।
1: अवश्य पनि सुरक्षित खाद्यका लागि पहिला पर्याप्त मात्रामा चाहिने जति आवश्यकता अनुसारको खाद्य उपलब्धता हुनु पर्यो, त्यो स्थानीय उत्पादन होस् वा बाहिरबाट आयात गरेर ल्याउनु परेको अवस्था होस्। अर्को कुरा, त्यो खाद्यान्न चाहिँ खानको लागि उचित हुनु पर्यो, मानव स्वास्थ्यका लागि उचित हुनु पर्यो, त्यसको गुणस्तरको आवश्यक नापजाँच गर्नु पर्यो, आवश्यकता परेको बेला त्यो सहजै उपलब्ध हुन सक्ने अवस्थाको सृजना गर्नु पर्यो, जहाँ आवश्यकता छ ती लक्षित समुदायको वर्गीकरण गरेर त्यस अनुसारको उचित वितरण, सबैले प्राप्त गर्न सक्ने वितरण प्रणालीलाई व्यवस्थित गराउनु पर्यो। कृषि अनुदानका नाममा विभेद गर्नु भएन, वास्तविक किसानलाई अनुदान दिनु पर्यो, पहुँचका आधारमा बिचौलियालाई होइन। यी कुराहरू गरे भने हामीले खाद्य सुरक्षा प्रभावकारी रूपमा हुन सक्छौं र खाद्यान्नमा रहेको परनिर्भरता पनि विस्तारै घटाउन सक्छौं। यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा यहाँले भने जस्तै स्थानीय उत्पादनलाई बढ़ी जोड़ दिनु पर्यो, जमीन खाली राख्नु भएन, जुन माटोमा जुन जमीनमा जे उत्पादन हुन्छ त्यही बाली त्यही खेती खोजी गरेर त्यस अनुसार लगाउनु पर्यो र यी सबै कुराका लागि आवश्यक सरकारवाला निकायहरूबीच उचित समन्वय हुनु पर्यो भन्ने आजको हाम्रो कार्यक्रमको निचोड़ रहेको छ। अब हाम्रो कार्यक्रम सकिएको छ, अन्त्यमा यहाँलाई चाहिँ च्यास मलाई चाहिँ यो भन्न मन लाग्थ्यो भनेर एक लाइन एकदमै अब उपभोक्ताको क्षेत्रमा वकालत गर्दै आइरहेको, उपभोक्ता हित संरक्षणको क्षेत्रमा वकालत गर्दै आइरहेको हिसाबले संक्षेपमा एक दुई लाइन केही भन्नु छ भने अन्त्यमा
0: म आम उपभोक्तालाई के चाहिँ सन्देश दिन चाहन्छु भने यो तपाईँको लोकप्रिय संचार माध्यम मार्फत पछिल्लो समय उपभोक्ता सचेत नभइकन अब यो देश परिवर्तन हुन सक्दैन, त्यसो भएर हामी विभिन्न तरहका उपभोक्ताहरू छौं, यो धरतीमा जन्मिने सबै व्यक्ति सबै नागरिक हामी कुनै न कुनै रूपमा उपभोक्ता हौं। कहिले हामी हाम्रो दोहोरो भूमिका हुन्छौं, कहिले हामी सेवा प्रदायक हुन्छौं, कहिले हामी सेवा गराई बन्छौं, त्यसो भएर हामी जहाँ छौं जे छौं जहिले पनि सचेत बनौं, अध्ययन गरौं, सो अध्ययन गरौं, हामीले के गर्न हुने के गर्न नहुने ती कुराहरू थाहा पाऊ र आफ्नो नागरिक दायित्व के हो त्यतातिर ध्यान दिउँ र कहिले पनि गलत क्रियाकलापको भण्डाफोड गरौं र हरेक नागरिकलाई उसको हकहितका लागि आवाज बुलन्द गरौं भन्ने भनाइ यही संचार माध्यम मार्फत राख्न चाहन्छु।
1: समय दिनुभयो, हाम्रो निम्तलाई स्वीकार गरिदिनुभयो, महत्वपूर्ण कुरा राखिदिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
1: हस्त, आजको संवाद अन्तर्गत खाद्य सुरक्षा कार्यक्रमको निर्धारित समय सकिएको छ। आज हामीले राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाश तारा वैद्यूसँग कुराकानी गर्यौं। आगामी हप्ता नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने बाचा गर्दै आजका हाम्रा अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि अरूलाई छुटिन्छु। हस्त, नमस्ते।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-85-40-519 र 98-85-51-715।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97054-67-993।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
3: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिनेट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91960, 98-481-19336 र 98-488-96066।
5: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56600।
0: दोस्रो राष्ट्रिय कोदो दिवस 2083 मनाउने सम्बन्धी सूचना: कोदो बाली संरक्षण र प्रबन्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने नाराका साथ राष्ट्रिय कोदो दिवस 2083 मनाउन गइरहेको हुँदा कोदो र कोदोजन्य बालीको विभिन्न परिकार खान र बाली उत्पादनहरू हेर्नका लागि सम्पूर्ण कृषक, विद्यार्थी, सरोकारवाला निकाय तथा आम नागरिकलाई हार्दिक निमन्त्रणा छ। कार्यक्रममा सहभागी भई कोदो र कोदोजन्य बालीको महत्व बुझ्न र रैथाने बालीको संरक्षणको अभियानमा साथ दिन हार्दिक अनुरोध गर्दछौ। कोदो र कोदोजन्य बालीको नियमित सेवन गरौं, स्वस्थ जीवन अपनाऊ। आउनुहोस्, कोदो र कोदोजन्य बालीको संरक्षण गरौं, उत्पादन बढाऊ, उपभोग बढाऊ र भावी पुस्ताका लागि पोषणयुक्त भविष्य निर्माण गरौं। कार्यक्रम हुने मिति, स्थान र समय: यही साउन 16 गते बुलबुले कृषि थोक बजार, सुर्खेत, दिउँसो 12:30 बजे। आयोजक: भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश सुर्खेत र मन्त्रालय मातहतका कार्यालयहरू, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र विभिन्न विकास साझेदार संघ संस्थाहरू।
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना:
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी: कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान: ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग, सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय, वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-689-35707, 98-490-56367 र 98-482-60422।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी कैपिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी कैपिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नु होला।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: रेडियो भेरी एफएम।

गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जान

0: डाक्टर कुलराज साई द्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउ द्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटी द्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-402।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: Mania.
1: Extreme energy drink.
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरी के हो कसो?
3: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48.
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो.
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
4: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको.
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ. सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत. सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 9858-51-960, 9841-19336 र 9848-28-966.
5: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट डिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा नेपालगंजमा आज सद्भाव र्याली निकालियो, सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील, रूकुम पश्चिममा प्रहरले हवाई फायर गरेर दुईजना लागू औषध कारोबारीलाई पक्राउ गरे, 3 किलो अफिम र 2 थान खुकुरी बरामद, र व्यापक विरोधपछि फिफाले विश्वकपमा निजी लगानीको योजना फिर्ता लियो। सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले नेपालगंजमा आज बिहान सद्भाव र्याली निकालिएको छ। सद्भाव विरूद्ध गतिविधि बाँकीमा हुन नदिने तथा नागरिकहरूबीच आपसी सद्भाव कायम राख्ने उद्देश्यले सद्भाव र्याली निकालिएको प्रमुख जिल्लाधिकारी दिल कुमार तामाङले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सुनसरी सिराहा लगायतका स्थानमा भएका सद्भाव विरोधी गतिविधि हुन नदिन अपील गरेको छ। बैठकले यसअघि सार्वजनिक स्थलमा डीजे बढ़ाउन तथा हतियार प्रदर्शन गर्न नदिने गरी गरेको निर्णयलाई कड़ाईका साथ कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ। रूकुम पश्चिममा प्रहरले हवाई फायर गरेर दुईजना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ। डीएसपी वेद बहादुर पौडेलले 8 बिस्कुट नगरपालिका 4 छोटे बगरमा 3 किलोग्राम अफिमसहित दुईजनालाई पक्राउ गरेको बताउनुभयो। 8 बिस्कुट नगरपालिका 3 स्याला खदी बस्ने 28 वर्षीय टीकाराम बोहरा र 8 बिस्कुट 2 स्याला बस्ने 20 वर्षीय गणेश ओलीलाई पक्राउ गरेको डीएसपी पौडेलले बताउनुभयो। पक्राउ पर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीबाट एक राउण्ड हवाई फायर गरेको उहाँको भनाइ छ। हवाई फायरपछि उनीहरूले प्रहरीमाथि आक्रमण रोकेका थिए। लागू औषध नियन्त्रण ब्यूरो कर्णाली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको छ। उनीहरूबाट 3 किलोग्राम अफिम र 2 थान खुकुरी समेत बरामद गरिएको छ। कैलालीमा 32 वर्षीय महिलालाई जबरजस्तीकरण गरेको अभियोगमा 52 वर्षीय पुरूष पक्राउ परेका छन्। भदरी नगरपालिका 5 बस्ने सीताराम चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। किरानी जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय भदनीबाट खटिएको प्रहरी टोलीले सीतारामलाई पक्राउ गरेको हो। घटनाबारेमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढ़ाएको छ। र व्यापक विरोध भएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप सहित आफ्ना सम्पूर्ण प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने विवादास्पद योजना अन्तत रद्द गरेको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विज्ञप्ति जारी गर्दै यो योजनाले फुटबल समुदायभित्र विभाजन सृजना गरेको र अब त्यसले आफ्नो मूल उद्देश्य पूरा गर्न नगर्ने स्पष्ट गरेको बताउनुभयो। उहाँले यस प्रस्तावलाई अब अगाडि बढ़ाइने नबढ़ाइने पनि घोषणा गर्नुभएको छ। इन्फान्टिनोले यसअघि फिफाका 211 सदस्य राष्ट्रलाई योजना समर्थन गरेमा प्रत्येक 4 करोड़ अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गर्नुभएको थियो। योजना पुरूष तथा महिला विश्वकप सहित फिफाका प्रमुख प्रतियोगितामा निजी लगानी भित्राउने उद्देश्यले ल्याइएको थियो, तर युरोपेली फुटबल महासंघ यूईएएफ अन्तर्गतका 55 सदस्य राष्ट्रले योजना कार्यान्वयन भए विश्वकप बहिष्कार गर्ने चेतावनी दिएका थिए। हवस् त, बिहान 11 बजेको भेरी हाइलाइट्स सकियो, 204 बजेको भेरी हाइलाइट्समा हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100 देखि ₹15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाएका छस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो,
3: त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
3: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। दोस्रो राष्ट्रिय कोदो दिवस 2083 मनाउने सम्बन्धी सूचना। कोदो बाली संरक्षण र प्रबन्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने नाराका साथ राष्ट्रिय कोदो दिवस 2083 मनाउन गइरहेको हुँदा कोदो र कोदोजन्य बालीको विभिन्न परिकार खान र बाली उत्पादनहरू हेर्नका लागि सम्पूर्ण कृषक, विद्यार्थी, सरोकारवाला निकाय तथा आम नागरिकलाई हार्दिक निमन्त्रणा छ। कार्यक्रममा सहभागी भई कोदो र कोदोजन्य बालीको महत्व बुझ्न र रैथाने बालीको संरक्षणको अभियानमा साथ दिन हार्दिक अनुरोध गर्दछौ। कोदो र कोदोजन्य बालीको नियमित सेवन गरौं, स्वस्थ जीवन अपनाऊ। आउनुहोस्, कोदो र कोदोजन्य बालीको संरक्षण गरौं, उत्पादन बढाऊ, उपभोग बढाऊ र भावी पुस्ताका लागि पोषणयुक्त भविष्य निर्माण गरौं। कार्यक्रम हुने मिति, स्थान र समय यही साउन 16 गते बुलबुले कृषि थोक बजार सुर्खेत, दिउँसो 12:30 बजे। आयोजक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेत र मन्त्रालय मातहतका कार्यालयहरू, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र विभिन्न विकास साझेदार संघ संस्थाहरू।

नमस्कार अनि धेरै धेरै स्वागत छ। हिमाल पहाड तराई समयकै साथ गुन्जने अनि सबैको मन छुने रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा सुनिरहनु भएको छ कार्यक्रम ल तपाई गाउनुहोस्। कार्यक्रम ल तपाई गाउनुहोस् आउँछ प्रत्येक हप्ताको शनिबार बिहान 11 बजेको भेरी हाइलाइट्स पछि करिब करिब 12 बजेसम्म हिमालदेखि पहाड़ पहाड़देखि तराई समयकै साथ हामी तपाई सँगसँगै हुनेछ गुन्जिरहेका छौं र तपाईँको पनि सहभागिता रहन्छ कार्यक्रम ल तपाई गाउनुहोस्मा। र तपाई सकेपछि रमाइलो कुराकानी हुन्छ र कुराकानीको साथमा तपाईँको आवाजमा हामी तपाईँलाई नै मनपर्ने गीत सुन्नेछौ र त्यही गीत तपाईँको रोजाइको गीत हामी तपाईँ सबैलाई सुनाउनेछ साथी र सँगसँगै तपाईँले आफन्तजनलाई पनि सम्झना सन्देश छोड्न सक्नुहुनेछ। यति बेला यो बिहानीको समयमा छौं, हामी बिहानको समयमा खाना खाइसक्नु भएको छ होला र सँगसँगै आज विदाको दिन छ। विद्यालय जाने अथवा अफिस जाने साथीभाइका लागि भने आज छुट्टीको दिनमा एकदमै सरसफाईका कामहरू सँगसँगै आराम गर्ने कामहरू पनि आजको दिनमा हुनेछ। जहाँ हुनुहुन्छ स्वस्थ अनि व्यस्त रहनुहोस् र हामीलाई पनि सुनेर साथ दिनुहोस् र हामीसँग पनि आउनुहोस्। शून्य 83 5 22 4 45 केटा साथी र 83 5 23 4 45 केटी साथी आउनुपर्ने हुन्छ र कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ एक्सट्रिम एनर्जी ड्रिंकले। तपाईँले चाहिँ एकपटक अवश्य पनि पिउनुहोला हामी यति भन्छौ। यति बेला भने कार्यक्रमको शुरूआत गर्छौ एउटा यो गीतबाट, त्यसपछि आउनेछ कुराकानीका लागि तपाईँका आवाजमा गीत सुन्नका लागि।

0: गीतपछि फेरि पनि स्वागत छ कार्यक्रममा. तपाईँ गाउँ होस्मा यो बिहानी समयमा छ तपाईँसँग रमाइलो कुराकानीको साथमा तपाईँको आवाजमा हामी गीत सुन्नेछौ र सँगसँगै तपाईँले पनि एउटा गीत चाहिँ गाउनु पर्ने हुन्छ. एक्सट्रिम एनर्जी ड्रिङ्कले प्रायोजन गरेको छ कार्यक्रममा तपाईँ गाउनुहोस्लाई. यति बेला आजको पहिलो साथी लाइनमा हुनुहुन्छ. हजुर नमस्कार. नमस्कार हजुर, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म सुर्खेतको लेखदेखि
0: एकदमै हामी सबैजना सन्चो हारमै छौँ. छक बहादुर जी तपाईँको नयाँ ताजा खबर के छ?
1: समयमा चाहिँ अब यसरी बर्खाको समय पानी पर्ने होइन, अब यसरी रुखुजीले माया भेट राख्ने, अब यस्तै छ भन्नु पर्यो. अब दिनहरू अब रमाइलोसँग बितिरहेको छ भन्नु पर्यो.
0: लौ नानी, लेखबेसीबाट सम्झनु भयो, खुसी लाग्यो. धेरै पछि कुराकानी गर्न पाए उसो त तपाईँ हामी बीच व्यस्तता एकै ठाउँमा हुँदा गर्दा पनि कहिले काहीँ अब यस्तै यस्तै भेटघाट चाहिँ भएको थिएन होइन. आज त भेटघाट भयो. अब हामी आज कुन के सुन्छ तपाईँको आवाजमा? लौ नानी सुरु गर्नुहोस्.
1: ए मनु भाजी ए साइबो मलाई आफ्नो खनमा छोरिए आगोलाई सुनीलाई भन्छु.

0: गति रे तेरा ये सब मलाई का खरमा छोड़ दिए बोलाई ईश्वरी माई बन्छु भेटेर सधैँ पारी तर पाउनी भन्दा त मार गरी घाँसी भेटेर सधैँ पारी तर पाउनी भन्दा त मार गरी घाँसी भेटेर
1: अहा, सधैँभरि तर्पाउनु भन्दा त मारा बरु घाँटी भेटेर निकै सुमधुर आवाजमा यो गीत गाउनुभयो, तपाईँलाई धन्यवाद दिन्छौ। फेरि पनि सम्झौती गर्नुहोला, माया चाहिँ नमार्नु होला। अब अन्तिममा चाहिँ सम्झना कसलाई छोड्नुहुन्छ?
0: हजुर, प्रथममा हजुरलाई सम्झन चाहन्छु र अपराधीमा रहनुहुने धेरै साथीहरू हुनुहुन्छ, नाम लिन सक्दैन, नबिसाइदिनु होला भन्दै। नमस्कार
1: नमस्कार।

0: अहाँ सधैँभरि तर्पाउनु भन्दा त मार बरु घाँटी रेटेर गीत तपाईँका लागि हामीले राखेका छौं। कार्यक्रमलाई तपाईँ गाउनुहोस्मा छौं। यो बिहानी समयमा तपाईँसँग कुराकानीको साथमा तपाईँको आवाजमा गीत सुनेका छौं र यताबाट पनि तपाईँलाई नै मनपर्ने गीतहरू सुनाएका छौं। एक्सएम एनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउनुहोस्को यो बिहानी समयमा शनिबारको यो श्रृंखलामा यति बेला अर्को साथी हजुर नमस्कार।
1: वीरेन्द्रनगर सुर्खेतबाट धनु आरसी बोल्दैछु है।
0: धनुजी सन्चो आराम हुनुहुन्छ?
1: एकदमै ठिकै छ भन्नुपर्छ मेरोतिर। अनि रेडियो भेरी प्लस अनि ढिलो बहिनीको के छ हाल खबर?
0: एकदमै हामी पनि सबैजना सन्चो आरामै छ भन्नुपर्छ। धेरै पछि कुराकानी गर्न पाइयो। केमा व्यस्त हुनुहुन्छ हाम्रो धनुजी?
1: यतिखेर चाहिँ म आफ्नै खेतबारीमा तरकारीहरू लगाउने त्यस्तै काममा व्यस्त छु भन्नुपर्छ।
0: लाउन व्यस्त हुँदै गर्दा हामीलाई सम्झनु भयो, खुसी लाग्यो। अब भने हामी तपाईँको आवाजमा एउटा गीत सुन्छौँ।
1: हुन्छ एकदमै। अनि सधैँ जसो महेन्द्र सरको आवाजबाट सुन्न पाइन्थ्यो, आज ढिलो बहिनीको आवाजबाट सुन्न पाइएको छ, एकदमै खुसी लागेको छ। पारिपूर्ण वारी डिलु यता मोबाइलमा बोल्दैछु धनु है।
0: लाउन नि सुरु गरौँ।
1: हुन्छ। स्वर्गीय खगेन्द्र नेपालीले एउटा गाउनु भएको गीत थियो होइन, त्यसैलाई थोरै प्रयास गर्छु।
0: लाउन।

0: मलाई पनि सम्झिरहे हृदयमा सानो माया, मलाई पनि सम्झिरहे हृदयमा सानो माया। बाँकी गीतबाट सुनौला है
1: लौनी, धेरै धेरै धन्यवाद दिन्छ तपाईँलाई यो गीत सुमधुर आवाजका लागि। फेरि पनि सम्झदै गर्नुहोला आज भने अन्तिममा कसलाई सम्झना छाड्नुहुन्छ?
0: हुन्छ, अनि हजुरलाई प्लस हाम्रो पूर्णजी पारिपट्टि बसेर तपाईँलाई सघाइरहनु भएको छ, अनि उता हरेतिर बसन्तजी हुनुहुन्छ होला, उता पनि धेरै माया मिठो सम्झना। त्यसै गरी साथीहरूमा कमला सोडारी दैलेखतिर, भद्र खड्का सल्यानतिर, छक बहादुर शिरीष भाइ नेता सुर्खेतको लेगबेसीमा हुने भाइलाई, त्यसै गरी केकु जीएम भाइ पनि उतै हुनुहुन्छ नेटातिरै, मान बहादुर चौधरी हुनुहुन्छ बर्दियामा, यसै गरी भावना पोखरेल बहिनी मकवानपुरको हेटौडामा, एम सार मगर तनहु बन्दीपुरतिर, मिठु चेपाङ तनहुको बन्दीपुरतिरै, त्यसै गरी करुणा चामलिङ राई, साइनिसा राई उदयपुरमा, त्यसै गरी रूपा राई धनकुटामा, याङसु मुखिया हुनुहुन्छ पाँच थरतिर, त्यसै गरी बसन्ती विश्वकर्मा भोजपुरमा, त्यसै गरी संगीता सुनार कालीकोटतिर, लगायत मलाई धनु भनेर जतिले पनि धेरै माया गर्नुहुन्छ नेपालैभरि र यतिखेर रेडियो सुनेर बस्नु भएको देशमा विदेशमा लाइनमा अनलाइनमा जतिले पनि सुनेर माया गर्नुभएको छ सबैजनालाई धेरै माया मिठो सम्झना भने र यतिखेर छुट्टिन्छु। नमस्कार।
1: नमस्कार। यति बेला हुनुहुन्थ्यो विनपाबाट धनुजी, धन्यवाद दिन्छु यति बेला। अब यो गीत राख्छौ फेरि।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, केही गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
1: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 20 बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। नमस्ते काका, चिटिक्लो परेर कता जान लाग्नु भयो?
6: नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
4: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
6: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
4: 198 198।
5: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
4: दोस्रो राष्ट्रिय कोदो दिवस 2083 मनाउने सम्बन्धी सूचना। कोदो बाली संरक्षण र प्रबन्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने नाराका साथ राष्ट्रिय कोदो दिवस 2083 मनाउन गइरहेको हुँदा कोदो र कोदोजन्य बालीको विभिन्न परिकार खान र बाली उत्पादनहरू हेर्नका लागि सम्पूर्ण कृषक, विद्यार्थी, सरोकारवाला निकाय तथा आम नागरिकलाई हार्दिक निमन्त्रणा छ। कार्यक्रममा सहभागी भई कोदो र कोदोजन्य बालीको महत्व बुझ्न र रैथाने बालीको संरक्षणको अभियानमा साथ दिन हार्दिक अनुरोध गर्दछौ। कोदो र कोदोजन्य बालीको नियमित सेवन गरौं, स्वस्थ जीवन अपनाऊ। आउनुहोस्, कोदो र कोदोजन्य बालीको संरक्षण गरौं, उत्पादन बढाऊ, उपभोग बढाऊ र भावी पुस्ताका लागि पोषणयुक्त भविष्य निर्माण गरौं। कार्यक्रम हुने मिति, स्थान र समय यही साउन 16 गते बुलबुले कृषि थोक बजार सुर्खेत, दिउँसो 12:30 बजे। आयोजक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेत र मन्त्रालय मातहतका कार्यालयहरू, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र विभिन्न विकास साझेदार संघ संस्थाहरू।

0: फेरि पनि स्वागत छ हिमाल पहाड तराई समयकी साथ गुन्जनी अनि सबैको मन चुने रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा www.radioveri.com.in मा सुनिरहनु भएको छ। कार्यक्रमलाई तपाईँ गाउनुहोस्। यो बिहानी समयमा छौ एक्सट्रिम एनर्जी ड्रिङ्क चाहिँ प्रायोजन गरेको छ। यति बेला फेरि पनि साथी आइसक्नु भएको छ, कुराकानी गर्छौ। हजुर नमस्कार। हेलो, हजुर नमस्कार। साथी हुनुहुन्छ, छुटेर गइसक्नु भएको छ यति बेला, फेरि पनि आउनु भए पनि हामी कुराकानी गर्नेछौँ। 083-5-22-4-47 भएर साथी र 083-5-23-4-47 केटी साथीसँग आइसकेपछि कुराकानी हुन्छ। कुराकानी पछि तपाईँले एउटा गीत गाउनु पर्ने हुन्छ र त्यही गीत तपाईँलाई हामी यताबाट सुनाउनेछौँ। एक्सट्रिम एनर्जी ड्रिङ्कले चाहिँ प्रायोजन गरेको छ, ल तपाईँ गाउनुहोस् कार्यक्रम यति बेलाको यो बिहानी समयमा। यति बेला फेरि पनि साथी आउँदै हुनुहुन्छ। आइसकेपछि एउटा गीत, म चाहिँ यो गीत गाउँछु अथवा यो गीत चाहिँ म साथीहरूलाई सुनाउनु पर्छ, आफन्तलाई सुनाउनु पर्छ भनेर तयारी गरेर आइदिनु होला है त साथी, हामी यति पनि भन्छौँ। त्यसो गरेर आउँदाखेरि कार्यक्रममा अझ सुन्न सुगन्ध थापिन्छ र तपाईँले गीत पनि गाउन सक्नुहुन्छ सजिलै, र त्यो गीत पनि हामी सजिलै भेटाउनेछौँ यतातिर। यति बेला तपाईँले जहाँ जहाँ सुनेर साथ दिनुभएको छ त्यहाँबाट पनि हामीलाई सम्झन सक्नुहुन्छ। यति बेला साथी हजुर नमस्कार।
1: नमस्कार। नमस्कार।
0: नमस्कार हजुर, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर,
0: टेकेन्द्रजी सञ्चारम हुनुहुन्छ। तपाईँको आवाज एकदमै किस्ताबन्दीमा आयो साथी, त्यही भएर अलिकति बुझ्न गाह्रो भयो। भेरीगङ्गाबाट हाम्रो टेकेन्द्रजी बोल्नु भयो, के छ भेरीगङ्गातिरको नयाँ ताजा खबर? लौ नानी, सब ठिकठाक छ त्यसो भए? होइन त, लौ त भेटघाट भयो, धेरै पछि कुराकानी गर्न पाए खुसी लाग्यो। अब एउटा गीतै सुनौ तपाईँको आवाजमा।
1: तिम्रो र मेरो मायाको इतिहास लेखाउनु छ, तिम्रो र मेरो मायाको इतिहास लेखाउनु छ। माया त यस्तो हुन्छ भनेर
0: हुन्छ, धन्यवाद दिन्छौ समुद्र आवाजका लागि। यो गीत तपाईँका लागि हामी राख्छौँ, कसलाई सम्झनुहुन्छ?
1: पहिलो हाम्रो चाहिँ रेडियो भेरी परिवार सम्पूर्णलाई मिठो माया मिठो गर्न भन्न चाहन्छु भन्नु चाहे, र त्यस पछाडि भन्दा अगाडि आउने साथीहरूलाई, योभन्दा पछाडि आउने साथीहरूलाई पनि नाम नलिएर जोसुकै आउनुहुन्छ उहाँलाई विशेष माया विशेष चाहिँ छ भन्ने भन्नुले गर्दै धन्यवाद दिँदै बिदा भए नमस्ते तपाईँ।
0: हुन्छ, सुटिन्छौँ। यति बेला हुनुहुन्थ्यो साथी लेखबुकीबाट टेकेन्द्र ओडजी, अब भने यो गीत राख्छ।

0: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
1: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
1: जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट

0: gonna ya. Extreme energy drink.
1: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।

0: रेडियो भेरी FM।
1: फिर पनि स्वागत छ हिमाल पहाड़ तराई समयकै साथ गुन्जनी अनि सबैको मन छुने रेडियो भेरी FM 98.6 मेगाहर्जमा सुनिरहनु भएको छ कार्यक्रम। तपाईँ गाउनुहोस् एक्सट्रीम इनर्जी ड्रिंकले चाहिँ प्रायोजन गरेको छ यति बेला। तपाईँसँग हामी कुराकानी गरिरहेका छौं, तपाईँको आवाजमा हामी गीत सुनिरहेका छौं र यही गीत तपाईँले गुनगुनाउनु भएको गीत चाहिँ तपाईँको आफन्तजनको लागि पनि राखिरहेका छौं। यति बेला साथी लाइनमा हजुर नमस्कार।
2: हेलो दिदी नमस्कार।
1: नमस्कार हजुर, कुण्ठबाट को बोल्दै हुनुहुन्छ?
2: दिदी मेरो आवाज मतिरै रिटर्न आइरहेछ।
1: हेलो न, खै हामी त राम्रै सुनिरहेका छौँ, अनि कहाँबाट को बोल्दै हुन्छ, नाम भन्नुहोस् ल।
2: म चाहिँ यता घेरो गाउँपालिका दुई हाल चाहिँ गुजरिया बर्देबाट ज्ञान सुना।
1: ओहो, हाम्रो ज्ञानजी बोल्नु भयो, संसारमा हुनुहुन्छ?
2: ठिकै छ भन्नुपर्छ दिदी, तपाईँ लगायत धेरै छौँ, सुनाउनुहोस् के कस्तो छ।
1: एकदमै हामी पनि सबैजना सन्चो आरामै छौँ भन्नुपर्छ। लौनले सम्झनु भयो, कुराकानी गर्न पायो, धेरै पछि खुसी लाग्यो। अब ज्ञानेन्द्रको आवाजमा हामी कुन गीत सुन्छौँ आज?
2: आज चाहिँ एउटा थारु गीत सुनाउन चाहन्छु भन्नुपर्छ दिदी।
1: लौ न लौ।
2: तुहार दिन आज गई काल सुन सान लागत, तुहार दिन आज गई काल सुन सान लागत, घोरा घोरी ताल हो घोरा घोरी ताल बिहार में।

0: बंगला में बिताइल रात हो, कर्णाली के पुल में कटाइली रात हो, हो हो हो हो हो हो हो देहरा के मेला मेला में बिताइल रात हो, कर्णाली के पुल में कटाइल रात हो।
1: धन्यवाद तपाईलाई। लगाउने हामी यो गीत तपाईँका लागि राख्छौँ, कसलाई सम्झनुहुन्छ?
0: सर्वप्रथम तपाईँलाई
1: धन्यवाद,
0: र टेक्निसियन वसन्तको दाईलाई, र सुर्खेत रागमको मेरो साथी हुनुहुन्छ एकजना सिन्ता गाउँपालिकाको विजय शाही, उहाँसँग मेरो कुराकानी भएको छ, उहाँलाई पनि धेरै सम्झेको छु, मिस गरेको छु भन्नुपर्छ, र कालीकोटको मेरो साथी आशिष अधिकारी हुनुहुन्छ, र जाजरकोटको साथी हुनुहुन्छ कृष्णबहादुर खत्री, र उहाँले पनि सम्झेको धेरै मिस गरिदिनुहुन्छ, गरेको छु भन्नुपर्छ, र मलाई ज्ञान सुना भनेर चिनेरलाई चिने सम्पूर्ण भन्दै, र राष्ट्रमा मैले घर परिवार गेरो कर्मलेको दुई राजीपुर दक्षिण सोना गाउँ बस्ने मेरो बुवा मम्मी भाइ बुहारी भाइ भाउजूलाई सम्पूर्णलाई चिनेका छु, धन्यवाद छ,
1: नमस्कार यति बेला।

युगी सँगसँगै अब आजलाई भने हामी बिदा भएर जाने बेला भइसकेको छ र सम्झने साथीलाई हामी एकपल्ट सम्झन चाहन्छौ। कार्यक्रमलाई तपाईँ गाउनुहोस्मा आज कुराकानी गरेका थियौं हामीले छक बहादुर सिरिज लेग्बेसी नगरपालिका सुर्खेतबाट, विनेपा सुर्खेतबाट धनु आरसी, भेरीगंगाबाट टेकेन्द्र ओड र बर्दियाबाट ज्ञान सुनहाजी, सबैलाई धन्यवाद दिन्छौ सुनेर साथ दिनुभयो। हिमालमा, पहाड़मा, तराईमा जहाँ जहाँ देश विदेशमा सुनेर साथ दिनुभयो सबैलाई धन्यवाद दिन्छौ। र एक्सट्रीम एनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रममा तपाईँ गाउन सक्नु आजको यो श्रृंखलाबाट भने सबैलाई धन्यवाद दिँदै यति बेला यो गीत राख्दै प्रविधिका साथीलाई पनि धन्यवाद दिँदै म डिबी पनि विदा हुन्छु। नमस्कार।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586 56455।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्ने दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
5: लकी पिराक फोन नम्बर 98209393 48 98209393।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी धनुषा र लहानको कर्फ्यू हट्यो। सुनसरीमा बेलुका 5 बजेसम्मका लागि निषेधाज्ञा लागू। राजमार्गमा गाड़ी चल्न सक्ने। विश्व स्तनपान सप्ताह आजदेखि शुरू। 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या 50% पुग्यो। घुस सहित भूमि प्रशासन कार्यालय लगनखेल। ललितपुरका 5 जना पक्राउ। थप अनुसन्धान चल्दै। रूसले युक्रेनको राजधानी किएवमा मिसाइल र ड्रोन आक्रमण गर्यो। 3 जनाको ज्यान गयो। र व्यापक विरोधपछि फिफाको विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द। नेपाल खबरमा अब पूरा खबर। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाएको अनिश्चितकालीन कर्फ्यू आदेशलाई हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले विज्ञप्ति मार्फत आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मका लागि कर्फ्यू हटाएको जानकारी दिनुभएको छ। कर्फ्यू हटाए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन 2028 बमोजिम निषेधाज्ञा लागू गरेको छ। यो आदेश अनुसार तोकिएका क्षेत्रमा एकै ठाउँमा 5 जना भन्दा धेरै मानिस भेला हुन वा जम्मा हुन हुलुज्जत गर्न पाइने छैन। महेन्द्र राजमार्गमा गाड़ी निर्वाध रूपमा चल्न सक्ने प्रमुख जिल्ला अधिकारी अर्यालले उज्यालोलाई बताउनु भएको छ। इटहरी उपमहानगरपालिकाको वडा 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको 200 मिटर दायाँ बायाँ क्षेत्र, रामधुनी नगरपालिकाको वडा नम्बर 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको 200 मिटर दायाँ बायाँ क्षेत्र, इनरूहा, दुहबी, बोक्राहा, नरसिंह, कोशी, गढ़ी, देवानगंज, हरिनगर र बोर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। यसअघि गएको साउन 12 गते रातिदेखि अर्को सूचना नआएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो। देवानगंजमा आइतबार राति युवाहरूबीच भएको झडपमा 2 जनाको ज्यान गएपछि सुनसरीसहित तराई मधेशका विभिन्न जिल्लामा अवस्था तनावपूर्ण बनेको थियो। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले निकालेको विज्ञप्तीमा आज बिहान 10 बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको उल्लेख छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय सिराहाले लहान नगरपालिकाको कर्फ्यू आदेश हटाएको छ। प्रशासनले नागरिकलाई शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न पनि आग्रह गरेको छ। हरेक वर्ष अगस्तको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ। यस वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाउ नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ। अभियानको स्तनपान प्रवर्धनको लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, राष्ट्रसंघीय बाल कोष युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संघ संस्थाहरूको सहयोगमा आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ। स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपाय मध्येको एक हो। यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न अध्ययनले समेत पुष्टि गरेका छन्। सन् 2012 झण्डै 37% रहेको जन्मदेखि 6 महिनासम्म को पूर्ण स्तनपानको दर अहिले सुधार भई 47% भन्दा माथि पुगेको छ। त्यसै गरी नेपालमा 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या 50% पुगेको छ। यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रममा गरिएको लगानी प्रभावकारी भएको देखाएको डब्ल्यूएचओ र युनिसेफले जनाएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जग्गा बकस पत्र गराउँदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका 3 नासुसहित 5 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 3 लाख रूपियाँ बरामद भएको छ। अख्तियारको टोलीले गैराती ललितपुर मालपोतका नासुहरू उत्तम कुंवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो। उनीहरूसँगै लेखापढ़ी व्यवसायी शैलेन्द्र राणा मगर र समीर कटवाल समेत पक्राउ परेका अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। जग्गाको बकस पत्र गराउने काममा दुःख र हैरानी दिएर सेवा गराईसँग घुस मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। अख्तियारले उनीहरूसँग घुस रकम बाहेक स्रोत नखुलेको 24,890 रूपियाँ पनि बरामद भएको जनाएको छ। उनीहरू एक होटलबाट पक्राउ परेका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा भ्रम फैलाउने सामाजिक सञ्जाल र डिजिटल मीडियामाथि कार्यवाही प्रक्रिया शुरू, आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले सुनसरी धनुषा र लहानको कर्फ्यू हट्यो। सुनसरीमा बेलुका 5 बजेसम्मका लागि निषेधाज्ञा लागू। राजमार्गमा गाड़ी चल्न सक्ने। विश्व स्तनपान सप्ताह आजदेखि शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड़काउने, त्रास फैलाउने र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल संचार माध्यममाथि कार्यवाही थालेको छ। अफवाह फैलाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजमाथि निगरानी बढ़ाउँदै काउन्सिलले अनुसन्धान र कार्यवाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार समेत गरेको छ। काउन्सिलका अनुसार सामाजिक सद्भाव विथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने 11 मीडियाका 14 आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिएकोमा 10 संचार माध्यमले आफ्ना विवादास्पद सामग्री हटाएका छन्। पटक पटक सचेत गराउँदा पनि भ्रामक सामग्री हटाउन नमान्नेलाई काउन्सिलले अन्तिम पटकका लागि भन्दै पुनः सचेत गराएको छ। यस्तै दर्ता प्रक्रियामै नआई संचालनमा रहेका र अफवाह फैलाउन सक्रिय देखिएका अरू 7 सामाजिक सञ्जालका पेज विरूद्ध भने आवश्यक कानूनी कार्यवाहीका लागि साइबर ब्यूरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदोबाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन नाराका साथ दिवस मनाउन लागि छ। कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकर्पामा कोदो दिवस विशेष कार्यक्रमको आयोजना गरेको छ। नेपालका 77 जिल्लामा कोदोको उत्पादन हुन्छ। कोदो उत्पादनका लागि अनुकूल जमीन र मौसम हुँदाहुँदै पनि कोदो सहित कोदोजन्य बाली उपेक्षामा परेका छन्। पहिला कोदोलाई हेला गर्ने गरिएको भए पनि पछिल्लो समय यसको उपभोग र माग भने बढ्दो छ। अब विदेशको खबर। रूसले आज बिहान युक्रेनको राजधानी किएवलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन मार्फत ठूलो आक्रमण गरेको छ। यो आक्रमणमा कम्तीमा 3 ज्यान गएको र दर्जनौं घाइते भएका युक्रेनी सुरक्षा अधिकारीलाई उद्धृत गरी एपीले जनाएको छ। किएवका मेयर भिताली कुड्स्कोले बताए अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा 5 तले आवासीय भवनमा क्षति पुगेको छ। भवनभित्र केही व्यक्ति फँसेको आशंका गरिएको छ। सेप्चेन्स्की जिल्लाको अर्को आवासीय भवन को पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फँसेका छन्। 2 दिन अघि रूसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा 10 सर्वसाधारण नागरिकले ज्यान गुमाएका थिए। यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको मिसाइल आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको छ। हालै अंकारामा सम्पन्न नेटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप प्याट्रियटिक प्रणाली उपलब्ध गराउने संकेत दिनुभएको थियो। अब खेल खबर। व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फानिटोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनु भएको छ। इन्फान्टिनोले प्रस्तावित परियोजनाले विभाजन सिर्जना गरेको र यो अब संस्थाको मूल उद्देश्यको हितमा नरहेको बताएको बीबीसीले जनाएको छ। सदस्य देशका फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले गैराती विवादास्पद योजना अघि नबढ़ाउने गरेको हो। यसअघि विश्वकप सहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा झण्डै 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरिएको थियो। तर प्रस्ताव सार्वजनिक भए लगत्तै युरोपेली फुटबल महासंघ यूईएफएले कड़ा विरोध जनाएको थियो। एसियाली फुटबल महासंघ एएफसीले पनि फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको थियो। यस्तै प्रस्ताव फिर्ता लिनु अघि नै इन्फान्टिनियोका वरिष्ठ सल्लाहकार कार्लोस कोरेडोरले तत्काल लागू हुने गरी राजीनामा दिनुभएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरी धनुषा र लहानको कर्फ्यू हट्यो। सुनसरीमा बेलुका 5 बजेसम्मको लागि निषेधाज्ञा लागू। राजमार्गमा गाड़ी चल्न सक्ने। विश्व स्तनपान सप्ताह आजदेखि शुरू। 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या 50% पुग्यो। घुस सहित भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका 5 जना पक्राउ। थप अनुसन्धान चल्दै। रूसले युक्रेनको राजधानी कियेवमा मिसाइल र ड्रोन आक्रमण गर्यो। 3 जनाको ज्यान गयो। र व्यापक विरोधपछि फिफाको विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
6: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-402। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
1: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
4: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे। थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोम, वीरेन्द्रनगर सुर्खेत, फोन नम्बर 083-525-352, 98-582-601 र 98-482-29-324।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
2: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
3: रेडियो भेरी एफएम।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोग।
0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा

0: डाक्टरद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840844631।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै त या काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
1: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9748036175 र 9848039576
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भो बोलादै के गुनगुनाइरहेको
6: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हे तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
8: Radio Bheri FM

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिलै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-85-51-960, 98-481-19336 र 98-488-9663।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 1 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: Media.
1: Extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100 देखि ₹15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
6: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
7: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
6: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
8: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने
9: ओ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
9: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
9: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
10: रेडियो भेरी एफएम।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: डाइरिया,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना

0: गर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
3: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङ्गटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पाइल्स जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी
0: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715
6: रेडियो भेरी एफएम।

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580 40913 र 97054769993।
1: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ।

0: समस्याका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39 0043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0383525414, मोबाइल 98585190960, 98481936 र 98488966।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग. शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ. झ्याल बाहिर धुलोले ढाक्छ. बत्ती फोन सबको लाइन काटिन्छ. सब धेरै डराएका हुन्छन्. तर एकछिनमा भूकम्प रोकिन्छ. शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन. अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ. अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प

0: പ്രതിരോധ ടെസ്റ്റ്.
1: यो रोगले पनि मर्न न बाँच्नु बनायो. क्यारु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया.
2: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
1: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो. तै त म क्यारु त आफै भन्दिन क्या.
2: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त.
3: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाग, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
0: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत. मोबाइल नम्बर 97486375 र 98489376।
5: रेडियो भेरी एफएम
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 2 बजेको छ.
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: मध्यप्रसम विश्वविद्यालय स्कूल अफ म्यानेजमेंट मुसोममा बीबीए र बीएसएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
1: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएसएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाइ प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
0: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
2: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोम, वीरनगर सुर्खेत। फोन नम्बर 0385-25352, 98-85-52601 र 98-482-29-324।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर
4: सुरजन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-90-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
6: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बु टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
7: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
6: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
7: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
8: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
8: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जीन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
9: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डीन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
8: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
10: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
8: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
10: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
8: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
10: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
8: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
11: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपास भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480 44631।

0: ले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, हामी गर्ने गर्नु।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ।

0: त्यो फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
1: लटिपिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98145-84-031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी FM।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।

0: you.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइ

0: र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: Radio Berry FM.
3: Extreme energy drink.
4: Time check. Ahile thik 3 baje ko cha.
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराई मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी, धनुषा र सिरोहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै। पाकिस्तानको हिमालमा बेपत्ता नेपालीको उद्धारमा कूटनीतिक पहल गर्न सरकारलाई पर्वतारोहण संचालक संघको अपील। स्रोत र जनशक्ति परिचालनको अनुमति लिन सरकारले पहल नगरेको भनाई। ग्यास आपूर्ति सहज बनाउन निगमको निर्देशन, आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिने भारतीय प्रधानमन्त्री मोदीको भनाई। युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा मार्गदर्शन मार्फत सुधार गर्नुपर्नेमा जोड। र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल, रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको दिवानगंज र कप्तानगंज घटनापछि उत्पन्न तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू फुकुलो बनाउन थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा जुलुस, प्रदर्शन भर्ना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा गरिएको छ। सिराहाको गोल बजारमा भने कर्फ्यू यथावत छ, तर अहिले दिउँसो 2 लागि भने कर्फ्यू हुकुलो बनाएको प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गर्ने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। निषेधाज्ञा कर्फ्यू भन्दा अलिक हुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा अत्यावश्यक काम वा तोकेको समयमा हिटुल गर्न छुट हुन्छ, तर धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न भने पूर्ण रूपमा रोक लगाइएको हुन्छ। सुनसरीको कप्तान गंजमा गएको आइतबार राति भएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेका थिए। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। पर्वतारोहण संचालक संघ नेपालले पाकिस्तानमा हिम पहिरोमा परेका नेपाली पर्वतारोहीको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउनका लागि तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्न नेपाल सरकारसँग सार्वजनिक अपील गरेको छ। संघका महासचिव ऋषि भण्डारीले जारी गर्नुभएको अपीलमा विदेशी भूमिमा विपदमा परेका नेपाली नागरिकको उद्धार र सुरक्षामा राज्यको सक्रियता तथा कूटनीतिक पहल आवश्यक रहेको उल्लेख छ। यस्तै संघले नेपालको दिगो आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको भन्दै पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने क्षमता भोगेको उल्लेख गरेको छ। संघले सरकारको समन्वय, कूटनीति पहल र सक्रियता अपेक्षा अनुसार प्रभावकारी देखिन नसकेको टिप्पणी पनि गरेको छ। निजी स्तरले नेपाली उद्धार पाइलट, उद्धार टोली तथा अन्य स्रोत साधन परिचालन गर्न तयारी देखाउँदा पनि आवश्यक सरकारी अनुमति र कूटनीतिक सहजीकरण समयमै हुन नसकेको भन्दै संघले यसलाई राज्य संयन्त्रको संस्थागत कमजोरीका रूपमा चित्रण गरेको छ। हिजो पाकिस्तानमा रहेको ब्रड पीक हिमालमा हिम पहिरो जाँदा कृतिमानी नेपाली पर्वतारोही निर्मल पूर्जा सहित 10 आरोहीहरू विपत्ता भएका थिए। तीमध्ये 4 शव भेटिएको छ भने निर्मल पूजा सहित 6 अझै हराइरहेका छन्। यसैबीच आज पनि विपत्ता आरोहीहरूको खोज तथा उद्धार अभियान चलिरहेको छ। ड्रोनबाट सम्भावित शव देखिएको ठाउँमा हेलिकप्टर र स्थल मार्ग दुवैबाट टोली परिचालन गरेको पाकिस्तानमा रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार पाकिस्तानका सुरक्षा निकाय र उद्धार समन्वयकर्ताले पुष्टि भएका विवरण मात्रै नेपाली दूतावासले उपलब्ध गराउने गरेका कारण आज थप विवरणहरू आइसकेका छैनन्। नेपाल ऑयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई

0: भनेको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न विक्रेताहरूलाई आग्रह गरेको छ। कोदो बालीको संरक्षण र प्रवर्धनका लागि आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन 16 गते मनाइने यो दिवसको अवसरमा आज कृषि विभागले सिन्धुपाल्चोकको ठोकर्पामा विशेष कार्यक्रम आयोजन गरेको छ। स्वास्थ्यका लागि उपयोगी, थोरै मेहनतमा उत्पादन हुने र लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले कोदोलाई खाद्य सुरक्षा र कुपोषण न्यूनीकरणको प्रमुख आधार मानिन्छ। तर आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो आयात भएको तथ्याङ्कले आन्तरिक उत्पादन बढ़ाउनु पर्ने चुनौती देखाएको छ। विज्ञहरूले सीमावर्ती क्षेत्रबाट हुने आयात रोक्दै स्थानीय बाँझो जमीनमा कोदो खेती अभियान चलाउन सरकारसँग आग्रह गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-94-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उद्योग विभागले 25 करोड़ रूपियाँ भन्दा कम स्थिर पुँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र प्रदेश मातहतका निकायबाट हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी 25 करोड़ रूपियाँ भन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिन, औजार, कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको छ। त्यसै गरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र त्यस अन्तर्गतका निकायबाट हुने पनि विभागले स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइनबाट प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही आउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा अनलाइनमा सम्पादन हुने उल्लेख छ। अब विदेशको खबर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिने बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुहाव सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रोच जनता पार्टी सीजेपीले नयाँ दिल्ली सहित विभिन्न शहरमा प्रदर्शन आयोजन गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टिसँग जोड़िँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। प्रहरीले सामाजिक सञ्जाल कम्पनी मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाएका अपमानजनक तथा तोडमोड गरेका सामग्री हटाउन आग्रह गरेको जनाएको छ। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ गर्न चाहेको बताउनु भएको छ। प्रदर्शनकारी विरूद्ध दर्ता भएका प्रहरी मुद्दाबारे बोल्दै मोदीले युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनुभयो। प्रदर्शनको दबावपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको थियो। अब खेल खबर। स्पेनिस क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अनिलमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छाड्न अनुमति दिइने जनाएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ईएसपीएनका अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी छ। उनी विश्वकपपछि विदा सकेर पर्सीदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किनेछन्। त्यसपछि उनले रियल मड्रिडमै बस्ने या नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन्। यता इंग्लिस क्लब आर्सनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाड़ी मध्येका एक हुन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो निषेधाज्ञा कायमै। पाकिस्तानको हिमालमा बेपत्ता नेपालीको उद्धारमा कूटनीतिक पहल गर्न सरकारलाई पर्वतारोहण संचालक संघको अपील। स्रोत र जनशक्ति परिचालनको अनुमति लिन सरकारले पहल नगरेको भनाई। ग्यास आपूर्ति सहज बनाउन निगमको निर्देशन। आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिने भारतीय प्रधानमन्त्री मोदीको भनाई। युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा मार्गदर्शन मार्फत सुधार गर्नुपर्नेमा जोड़। र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल। रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने।
9: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
10: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
10: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-9-66।
11: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
12: लोक सेवा आयोगका किताबहरू,
11: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौ।
13: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
14: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
15: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाट रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाट रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स

0: को 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 5241148 र 520 702।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज.
3: रेडियो भेरी एफएम.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: रेडियो भेरी एफएम

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
4: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।

0: तथा उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
1: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
1: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4330।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-83-975 र 98-145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा संचालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
1: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-56367 र 98-482-60422। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज।

0: बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
0: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-29-66।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-045।
2: रेडियो भेरी एफएम

0: के तपाई उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444631।
2: सूचना:
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 9708439043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
6: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 4 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: Mania. Extreme energy drink.
1: मध्य पश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेंट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
2: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
2: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
3: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मौसम वीरनगर सुर्खेत, फोन नम्बर 083-525-352, 98-55-52-601 र 98-482-29-324।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसहरू भएको छ मेरा दिन यस्तै बाइजना भयो।
5: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
6: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
2: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
8: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409 र 97054769
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्ने छ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488896।
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: मिल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
5: चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
7: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो,
5: त्यही गएर सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: ल टिपी राख फोन नम्बर 98 20 29 93 48, 98 20 29 93 48।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56।
6: रेडियो भेरी FM।

0: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
2: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404719 र 9858551715
3: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसोहरू भएको छ मेरा दिने बाइजना भयो
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनाश महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9748036175 र 9848039576
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
8: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083/84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल बीई कम्प्युटर बीई हाइड्रो पावर आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म प्रवेश परीक्षा भदौ 6 गते शनिबार प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ आवेदन फारम दस्तुर 2000 मात्र आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ
8: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडो वेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्र नगर सुर्खेत सम्पर्क मोबाइल नम्बर 9869935707 9849056367 र 9842-60422 सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
9: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
9: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-714, मोबाइल 98-585-91-960, 98-481-1936 र 98-488-9066। रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा वित्तीय हस्तान्तरणको बजेटमा कर्णाली सरकारको कडाई, प्रगति विवरण नबुझाए अनुदान रोक्का गर्ने चेतावनी, ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको निर्देशन, आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह र व्यापक विरोधपछि फिफाको विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द। कर्णाली प्रदेश सरकारले स्थानीय तहलाई दिएको रकमको दुरूपयोग रोक्न भन्दै 28 बुधे मार्गदर्शन जारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले जारी गरेको निर्देशनमा स्थानीय तहमा वित्तीय हस्तान्तरणबाट सञ्चालन हुने आयोजना वा कार्यक्रमको वित्तीय तथा भौतिक प्रगति विवरण उपलब्ध नगराइए अनुदान रोक्का गरिदिने चेतावनी दिइएको छ। चालू आर्थिक वर्षमा अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत कर्णालीका 79 स्थानीय तहलाई 5 अर्ब भन्दा बढ़ीको बजेट बाँडफाँड गरिएको छ। यसअघि प्रदेशले स्थानीय तहमा दिइएको बजेटमाथि खासै निगरानी नगर्दा स्थानीय तहमा बजेट दुरूपयोग भइरहेको गुनासो बढ़ेका थिए। प्रदेशको यो निर्देशनले स्थानीय तहमा गएको बजेटको सही सदुपयोग हुने अपेक्षा मन्त्रालयले गरेको छ। बाँकीको नेपालगंजमा शान्ति र एकताका लागि बिहान वृहत सद्भाव र्याली निकालिएको छ। स्थानीय बीपी चोकबाट निस्केको सद्भाव र्यालीमा विभिन्न धर्मका धार्मिक अगुवाहरू, संघीय र प्रदेश सांसद लगायतका जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा, उद्योगी, व्यापारी, संघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका अगुवा लगायतको सहभागिता रहेको थियो। वीरेन्द्र चोकमा भएको सभामा बाँकेका प्रमुख जिल्लाधिकारी दिल कुमार तामाङले सुनसरी र सिराहामा भएका घटना निकै दुःखद भएको जनाउँदै बाँकेमा शान्ति र सद्भावका लागि यो कार्यक्रम गरिएको बताउनु भएको छ। नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकहरूलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकहरूलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरणको व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। र व्यापक विरोधपछि विश्वकप विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द गरेको छ। फिफाका अध्यक्ष जियानी इन्फानिन्टोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनु भएको छ। इन्फानिन्टोले प्रस्तावित परियोजनाले विभाजन सिर्जना गरेको र यो अब संस्थाको मूल उद्देश्यको हितमा नरहेको बताउनु भएको छ। सदस्य देशका फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले गैराति विवादास्पद योजना अघि नबढ़ाउने निर्णय गरेको हो। हवस् त, साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9858151960, 9841319336 र 9848928966।

0: साइकोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054793।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ गर्ने गर्दैमा।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
2: हो,
3: त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
3: लटिपिराग फोन नम्बर 98209993048, 98209993048।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: रेडियो भेरी एफएम

कोही राम देखा कोही छैन रामो देख राम देखाउने कोही मान्ने अचम्म त खियार साउनका धेर बढ्दै जन कति आँखा आँसु त नसके चिप्सीका बोट म फर्किँदासम्म कठ दैनव देउक्या श्रोताउ बेली शुक्रबारा बहावल्ट आइसिया देउडा कार्यक्रम रहिबार लेखन मैथे पछाडि आज पनि आउने हुन् कि नाइ पख हो क्या भनिकन बाटोको रूप बसेका तमी सब सारा जिल्लाभित्र जिल्ला भएर देशभित्र देश भएर जहाँ जै ठौरौना जियारिकन रविबार सुनिकन बसिया छ तमी सब सारा देउता जसा मन्छेकन नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 MHz भाइर भाइट बसेका हाम्रा भाइ रोशन थापा हुन हिमाल पहाड तराई केशव गुन्जने हवाईको मन छुने रेडियो भेरीका साथै पूर्ण खड्काका हातै म बुगत्ती कान्छा तर्फबाट जद्दौ नमस्कार कि परानी छोडी जानु कि दुःख नदिनु त क्यार धेउ क्या बाँचन्तीलाई सबै थोक छ मरिको क्या लिनु यसै छ अब मरिगनको क्या लिने छन् इन्दरेश राउ क्या स्वर त तिमी हामी सबैको निक हौ सबैको राम्रो हो भनिकन सोचेका छौ हामीले हुनु पनि पर्दछ कहिले केही हुने कहिले केही हुने कहिले केही हेरिकन मन बुझ्ने कहिले केही हेरिकन मन दुख्ने त क्यार तिमी सबैले बुझेका छौ कुराकानी बुझ्नु पनि पर्दछ माया हर्नु पर्दछ सबैकन सम्झनु पर्दछ अब कहिले सम्झने कहिले केही हेर्ने थियो क्या कोही कोही भाग केही छ कोही कोही भाग केही छ जे जसो भए पनि तिमी हामी सबै निका हौ सबैले राम्रै हरिकन बसौं सबै खुसी भइकन बसौं भन्ने हो माया हर्नु पर्दछ निको हर्नु पर्दछ तमी माया हान्ने तमी निकरी भन्ने हामी माया हान्ने हामी सम्झने सबै यसरी त छ सबैका भाग एक एक कुरा हुन छ अब तमीले बुझेका छ जहिले ज्या अरि खानु भनेको छ त्यही हेरिकन खानु छ त्यही हेर्नु छ सुनिकन बसिया छ नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 MHz झाउनै हिमाल पहाड तराई केशव गुन्जने सब सबैको मन छुने रेडियो भेरी पनि सुनि बसिया छौ निका छौ माया हरेका छौ अब यति भए पनि पुगिजान छ हामी किन तम्रो माया तम्रो साथ सधैँभरि पाएपछि अब अर्को कुरा के चाहिने थियो त देऊ क्या श्रोताउ कोही केही भन्ना कोही केही भन्ना अब सबै भए पनि मन बुझिजान्छ मनका जन भएपछि राम्रो भइजानुछ अब आश त सबैको लाग्दछ आश लागे जति कहाँ पाइने थियो देऊ क्या श्रोताउ कति पाइने कति नपाइने त्यो त भाग्यको कुरा हो हामीले आफ्नो कर्म आफ्नो धर्म अन्न छोड्नु हुँदैन अर्का भागका कुरा अरूले अरू नरम त्यहाँ अर्का कुरा भए तम्रा भागको तमीले अन्नुपर्ने मेरा भाग मैले अन्नुपर्ने हाम्रा भाग हामी सबैले अन्नुपर्ने सबै लाग्नुपर्ने त देउका कोही कनै कोही बग्दा खोलाउना लोटी कोही कनै त खियार कोही हिमालदै खस्ता त खियार हुन्थ्यो क्या कोही पीर्ति लाउनु छु भन्दा कोही कम्म र कस्ता त खियार हुन्थ्यो क्या यसै छ त खियार कोही आम्नै भनी जाना कोही पीर्ति कोही मुटु दुखाउन त खियार कोही माया धेकाउन कठै कोही माया लुकाउन अब यसै छ कोही कोही माया धेकिनु छ कोही कोही माया लुक्तो चोखो माया लाउने बेला असल राम्रो मान्छे चुक्तो त खियार यसै छ अब कोही कोही भाग्य हुनु केही छ कोही कोही भाग्य हुनु केही छैन ज्या जसो भए पनि तिमी हामी सबैले खुसी हुनुपर्दछ सबैले राम्रै हुनुपर्दछ भन्ने हो आश भरोसा अब कोहीको मान्ने हो कोहीको नमान्ने हो मान्नु पनि पर्दछ अब दिने मान्छेकन माया मान्नु पर्यो साथ दिनेकै त आश लाग्दछ त देऊ क्या यसै छ श्रोताउ 0895 90 40 30 टेलिफोनबाट आउन रविवार लेखिन त मेरो आउने रखे कुराकानी अन्ना लागि कार्यक्रम रविवारको ढोका उगार्नु पर्नेछ अब आज देउडा दोहोरी बजाउने उत्तोग्रामा आज विपना सिंह र जेआर भट्टले गाएको असाध्य राम्रो यो देउडा दोहोरी राख्दा छौ यो देउडा दोहोरी हुन फर्की चाँडै आउँला कुराकानी अन्नका लागि पनि आउँदैन।

0: खुसीका पछि लाग्दा कोही लाग्दा भनका त खियार हुन्थ्यो क्या म घाँसका नकिया पाउने छ साहित्य र बनका कुरा बुझिसक्ने छ अर्काका मनका त खियार हुन्थ्यो क्या यसै छ देऊ क्या माया पिरतीका कुराकानी अद्दा अद्दै त अब हिँड्दो रहेछ त खियार कुराकानी तिमीले बुझेका छौ सुनिकन बसिया छ नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 मेगाहर्जुन रविवार हुन हिमाल पहाड तर एकै साथ गुन्जने सबैको मन छुने रेडियो भेरी पनि सुनिकन बसेका छौ आया 99.5 4 टेलिफोनबाट हुन आया आएपछि कुराकानी अरौंला त खियारौं देऊ क्या तिमी सबैले माया हर्नु पर्दछ हामी सबैले सम्झनु पर्दछ माया हरौं हाँसौं खेलौं रमाइलो अरौं भन्ने हो अब सुख दुःख यसै हुन छ राउ क्या श्रोताउ तुम्रो माया लाग्दो हामी कुराकानी अद्दा तम्रा अब तम्रो माया लागि हामी आउन हाम्रो माया लागि तमी आउनु पर्यो सबैले कुराकानी गर्नु पर्दछ सबैले बुझ्नु पर्दछ एकवटाले मात्रै बुझिकन हुँदैन सबैले माया बुझ्नु पर्दछ सबैले सम्झनु पर्दछ अब तमी सम्झने हामी सम्झने तम्रा भागका अब हामी गर्न नदिने हाम्रा भागा तमी गर्न नदिने त्यसो त भन्दैनौ त कुराकानी बुझ्नु पर्दछ कोही कोही भागको केही छ कोही कोही भागको केही छ त देउका श्रोताउ यसै हरिकन बस्नु पर्दछ सबै खुसी हुनुपर्दछ सबै राम्रै हरिकन बस्नु पर्दछ तमी पनि निका छौ हामी पनि निका छौ सबै राम्ररी बस्नु पर्दछ सबै यार्नु पर्दछ सम्झनु पर्दछ त खियारौ तल्ली तार तराउने छैन मुल्ली तार छैन भेट हुन वर्ष दिन लाग्दा छुटिन बार छैन पित्तलाउन मन बुझाए मैसँग हार छैन त खियारौ देऊ क्या अब यसै छ कैसँग केही छ कैसँग केही छ धन हुनेको मन हुँदैन मन हुने थिए धन नै त खियारौ देऊ क्या अब के भन्न चाल पाउने चाल नपाउने हजार जन मन्छे मैथै सातौना माल पाई हडैथी माल पाई भने जन हो हडैथिनी माल पाई अब कोही माल पाई चाल नपाउने कोही चाल पाई माल नपाउने अब यसै छन् सबै कुरा यसै छन् कोही थिकैको कमी छ कोही थिकैको कमी छ कोही केही छ कोही केही छ तमी हामी सबैले निकै हेर्नुपर्दछ राम्रै हेर्नुपर्दछ भन्ने हो खुसी हौ निकै हौ तमी पनि खुसी हौ तमी पनि निकै हौ तमीले पनि माया र हामी पनि माया हरौँ सबैको माया छ सबैको साथ छ सबैको सम्झना सबै थिए छ नाप मैथ अब सबै हिँड्दो हुन् कुराकानी तमीले बुझ्दछौ हामीले पनि बुझ्दछौ अब सम्झने बुझ्ने 99.5 4 टेलिफोनबाट न त मेरो आउनु पर्दछ आएपछि कुराकानी गरौँला अब कोही कोही फोन लाग्दो कोही कोही फोनमा लाग्दो कोही कोही फोन माछा लाग्दो कोही कोही फोन चाँडा लाग्दो कोही हाँटै आउँदा कोही अब माछा आउँदा अब यी कुरा तिमीले पनि बुझेका छौ कुरा बुझ्ने मान्छे सबै भाग पढेपछि सबै हात भएपछि राम्रो हुन छ हुन सामाजिक सञ्जालबाट पनि तपाईँले सम्झिबसिया छौ जद्द दाजु म फेरि पनि आइगए डुङ्गेश्वर छबाट सबैकन सम्झना छ दिपेन्द्र ओली ज्यूलाई विशेष सम्झ्याएको छु मुटु फुट्ने हरि माया छ मेरो छ काले दुष्ट हवैकन सम्झेको छु भनेका छन् छेत्री खेमले उनी लेख्दा छन् ल छेत्री हो तन्त निकरी बसे क्या छ तम्रो समाचार क्या छ तम्रो हाल टिकापुर दे हिक्मत आयो कान्त यता फाल जद्दो नमस्कार बोको टिकान छौ निकै छौ क्या तुमी रेडियो परिवारकन कसो छ म हिक्मत छ टिकापुर कैलालीबाट सुनिया छु देऊ क्या सम्झना तमी होइन दुल पाँचमा रहने खरा जान परिवार भगवती कि बहिना भगवती बडुवाल बहिना भगवती बडुवाल भान्जी राजकुमारी केसी मकन राउने नराउने सब सारकन सम्झेको छु भनेका छन् त खियारौं देऊ क्या परदेश सम्झना छौ घर देश पन उसै त खियारौं देऊ क्या सधैँभरि पीर्ति लाए बैरी जनहरू चाहिँ अब यसै छ परदेश काम अन्य ठाँ गइकन पनि सम्झनाई घरदेश अब हुनु त अब यहाँ घरदेश बसी बसी खानु परदेशै दुःख परदेश सुख घरदेश दुःख भन्ने हुँदैन तैपनि अक्का देश कहीँ कहीँ काम कहाँ पड्डो कहिले कहाँ पड्डो कहिले साल डाँडा कहिले माल डाँडा भनेर त्यसै आउनु पर्दछ त्यो नै पनि परदेश भए बेला आफ्नो कामको एकातिर हुन्छ त्यही काम छोडिकन पनि सधैँ फोन अद्दा थिए सधैँ कुराकानी अद्दा थिए सधैँ सम्झना थिए अब यसरीकन सम्झौ तपाईँ सबैकन सम्झना छ अब हिक्मत हाम्रा साथी अब त्यहाँबाट सम्झना अझै पनि सम्झना छन् अब इन्द्र माया यसरी माया अब जो जति माया अद्दा छन् यसै माया हामी पनि अरे हकिएला कि हामीले पनि अन्न सङ्गी नै त्यहीकै झरको लाग्दछ अरू कुरा त के हुने थियो क्या सबै सम्झौँ सबैले माया आरौँ सबैले सम्झौँ भन्ने हो तपाईँ पनि सम्झने हामी पनि सम्झने तिम्रो माया हामी कहाँ हाम्रो माया तपाईँ कहाँ यसै त छ अब माया साटा साटा नै लिने दिने अरू के थियो क्या बाणी खाने बाणी चुनी खाने अब यसै त छ सबै कुरा त खियारौँ बिछ्या बिछ्नेलाई जान देऊ सम्झनेलाई समाऊ त खियारौँ देऊ क्या अब कि भाग्यमा भेटै नहौ कि छुट्टिक नजाऊ अब यसै छ कि भेटै नहिदिनु भाग्य हुनु कि छुट्टिकन नजानु त्यसो हुने न यसो हुने जसो हुन्छ हुन्छ मन बुझाइकन बस्नु पर्दछ मन आज न अब हुने त कहिले थियो कहिले कम होला कहिले बढी होला केही थोक त भइजाला भनिकन बस्नु पर्दछ सामाजिक सञ्जालबाट सुनिएकन पनि सबैकन माया छ रेडी आउन सुनिया छौ फोन अन्न लागिया छौ भने फोन अरेले कोही मान्छे आइकन बसिया छन् अरे मै त किन कुरा नै जद्दा हजुर हौ ओ जद्दौ नमस्कार ठुली ठुली भया भाग्यमानी भया को आयो बहिनी कोही थोरबाट गोमा बहिनी आयो माबुबाट कसरी छौ बहिना यहाँ पनि निकै छ गोमा बहिना राम्रै छ क्यारिकन बसिया छौ त त्यतातिर
1: परेको छ घरभित्र
0: मेगा झडा परेका छन् क्या अघि यहाँ पनि डोल ठुलो डोल भइया थियो पर छाता उडी आउनु पर्ने थियो खेत गर्न लाग्यो कि कसो अर्यो नै
1: हाम्रो यता खेत गर्ने दाजु भयो होइन
0: ए खेत गर्ने भयो कि नै थियौ लौ त आज आयाइ छौ असाध्य कि बहिना एकखेरि गाई ल्याऊ कि सम्झने नानी भाउ
1: म गर्न चाहिँ गाउन त त्यति आउँदैन
0: लौ त्यही त हो त ठुलो गुडा यहाँ जानिकन यहाँ उल्काई पल्टियाका जान्ने पल्टियाको छिया थियो हवाई झिक्ने त हो सँगै हुन पाइ पाइ जाऊ बहिना पिर्ति साथी रहला त खिया रहन्थ्यो क्या कोही कोही माया खुस बनाउनु हो कोही कोही माया बहुला यसै छ दुःख दिने सबै छन् कोही छैन साथ दिने भने जान लौ बहिना आज आयै छौ कोही कोही हुन्छ नि हुन्छ है क्या
1: राजा भन्दा नि मस्तै मस्तै धेरै धेरै माया तपाईँलाई भन्दा है तिमीले परेकी बसी अब कहुना दाई पनि तिमीले दाई गर्दा नि धेरै माया मिठाई गर्नु भन्दा है अनि किन बसी कि प्यारो बहिनी यहाँबाट जाँदा पनि धेरै सम्झेकी थियो मबाट धेरै टाढा भने प्यारो दिदी तिमी साईलाई पनि धेरै सम्झेकी थियो भाइदेखि याद छ साई भाइ भने साई भाइ राजिन साई भाइ पनि सम्झिन्छ साउँदैन बस्नु प्यारो साथी भन्छु कि कोही बेला फोन गर्न नपाए पनि यति धेरै साउँदेखि थियो भन्दै मलाई जान साई भनेर चिनियो नचिनियो जो जति हिँड्दा दया माया गर्ने जो जति हुनुहुन्छ कसैलाई बिर्सेको छैन भन्दै तिमीलाई भयो नमस्कार
0: जद्दो नमस्कार त के आर असाध्य कि बहिना सम्झिएछन् माया अद्दी छन् राउ कि बहिना छन् र माया अद्दी छन् त के आर तमी सबै छौ साथ दिने माया हान्ने सधैँभरि यसरी सम्झनु पर्दछ माया हान्नु पर्दछ भन्ने हो अब हुन त अब कहिलेकै कुरा हरिकन हगिँदैन तैपन सम्झने मान्छेको मैथै माया लाग्दो तमी सम्झना तमी माया अद्दा यसरीकन सबैको माया पाओ अब रेडियो नराम्रो हो कार्यक्रमको नराम्रो हो तपाई हामीहरु त लिङ्क दिनु यहाँ काउनो के अन्य छौ तिम्रो आशा कोही के छैन जान्ने भनिकन पनि केही होइन गाँठाको भाषा यसरी बोलिरहौ कहिले हम हकिनेछ के अरे हकिनेछ भन्ने हो कामाटको अक्का मान्छे पनि आइकन बसेका छन् कुरा हाल्न भित्तैले कुरा आएर दाजु भनेका छन् हाम्रो भाइले को आयो ठरे बख जद्द हजुर हौ नमस्कार जद्द को आयो महाबुबाट के भन्यो ए यशोदा साई बहिनी आयो महाबुबाट कसरी छौ यशोदा यहाँ राम्रै छौ बहिनी यशोदा ओ निकै छौ क्यारिकन बसिएछौ त तिमीले ए यसै बसेकी थियौ कतिमा पट्टि छौ यशोदा महाबु कतिबाट भन्यो निकरी पढे स्कुल खुल्यो कि कहिले खुल्यान् ए पर्सि 18 गतेबाट लाग्ने लौ त निकरी पढ्या पढा लेखी राम्ररी अरे आज आयै छौ बहिनी कुराकानी अन्य एकखेरि गाइने हो कि सम्झने हो लौ त लौ
1: हजुरको लागि अनि भन्दा धेरै टाढा बस्ने दिजु भावना चाहिँ भन्दै छुट्टिन्छु
0: जद्दौ नमस्कार असाध्यै निकै मान्छे आएका छिन् अब पालो तम्रो छ आऊ कुराकानी गरौँला हाँसौँला खेलौँला रमाइलो गरौँला सबै हात अब यसै त छ देउका माया अन्य हाँस्ने खेल्ने रमाइलो अन्य खुसी हुनु पर्दछ मन बुझाउनु पर्दछ भन्ने हो तमी मन बुझाउने तमी माया अन्य हाँस्ने खेल्ने रमाइलो अन्य सबै हात यसै हेर्नु पर्दछ खुसी हुनु पर्दछ मन बुझाउनु पर्दछ तम्रो माया हाम्रो माया सबैको माया छ यसरीकन माया सबैसँग बाँड्न पाइजाऊ खुसी हुन पाइजाऊ लौ त अब एकखेरि 0995430 टेलिफोनबाट फोन अड्दै राखे एकखेरि पटाई मार्नु पर्यो तम्रामा त अक्को यो देउडाको देउडा दोहोरीका आएका प्रकाश अधिकारी र कल्पना साईले गाएको असाध्य निको छ यो तम्रामा राख्दछौ फर्स्ट

quero. Faz tá indo mal pra mim, mano. Bota lá e apana. Agora você quer pra mim. Piada e com sarcar. Aí apana. Ah, tá quero. Deu que a chora tá. O beijo aí só. Que a coxar cara é apana. Que a coxar cara é apana. Apoi coxi. Hune hun. Amnei coxi. Arne hun. Apole. Jane amnei. Hune tá. Abo. Sabele. Apole. Jane. Dati. Arne hun. Tai pana. Abo. Gadi. Lagi. Amun. Chele. Apole. Amna. Mono. Comate. Arne hun. Aina. चाहे को मात्र अन्न होने न जनता ले मागे को अब सभी अन्न बढ़ दसा बोलने सभी जन बोलने हवे जन अगर ये तीला में कुड़ा अब चिल्ला कुड़ा दा अब सत्ता में गया बेला अन्न मौका पड़े बेला अब ऐसे ये अब दसा ना बखिया रूं देखू के कोई थी बनी हगने आओ कोई थी किया रही हगने आओ दुख लाग दसा सभी को राम रहो मैं सबैले अरु सबैले समझौ भनिकन भनेका छौ अब लाग्दो कहिले बोली वचन लाग्दो कहिलेको गालपिँडो कहिलेको कालपिँडो भन्दछन् त्यही भएन सके अब राम्रै बोलौ नसके नराम्रो नबोलौ हगे राम्रो अरु नहगे नराम्रो नहरौ भन्दछन् हो त्यसै हो सम्झने तिमी छौ माया गर्ने तिमी छौ सबैकन सम्झना छौ सबैकन माया दर्शन सामाजिक सञ्जालबाट सुनेका गर्नु भने माया छ दाजु दत्त नमस्कार म पनि सुन्दैछु महाबुगाउँ परिका तीन बासीबाट नाउनको गंगा जमुना लेखी छन् धनसरी पौडेलकन मैले सम्झेको छु दिदु सिमानीकन पनि सम्झिएछ दाजु यसै छ खेर गाउनु भन्ने छन् लौ त निगरी बसे होइन राम्ररी बसे यसै छ 0995904338 टेलिफोनमा बाटाउनु त मेरो आउनु पर्दछ आएपछि कुराकानी गरौँला जिल्ला भित्र देशभित्र देश बाहिर जो जय ठौरबाट आउने आया गाँठाको भाषा बोल्ने अरिकन आया केही दिने अरिकन आया केही सम्झने अरिकन आया अब यसै छ तिम्रो माया हाम्रो माया सबैको माया छ सबैले सम्झना छौ सबै खुसी हुने सबै राम्रो हुने थियो कि यही कुरा तिमी पनि बुझ्दछौ हामी पनि बुझ्दछौ बुन्ने मान्छेको मैले त भन्नु पनि हुँदैन अब कुरा बुझ्नेले इशाराले बुझेले अब भन्दै अलङ्कार बुझ्छ भन्ने जान त हो त केयार हुन्थ्यो क्या गाउँघरका खोला खोल्छ या तम्रै आउनु छ त केयार हुन्थ्यो क्या घरी हँसाउनु छ घरी मलाई घरी रो

सम्झना त आउनु छ, तम्रो पनि आउनु छ, हाम्रो तमी कन आउने, तम्रो हामी कन आउने, यसै छ। हप्ता दुई बार आउनेछौँ, शुक्रबार र शनिबार हावापल्ट सुनिकन बसिया छौँ नेपाली माटाको आवाज रेडियो मार्तिभूमी 96.5 MHz हुन हिमाल पार तर एकै साथ गुन्जन हवैको मनसिने रेडियो भेरी पनि तमीले सुनिकन बसिया छौ। अब जो जै थोर बस निगरी बस जो दियारीकन बस्ने हो निगरी बसे दियारीकन काम भन्ने हो निगरी अरे सबैको फलौ फुलौ सबैको राम्रो हो निकै हो यी कुरा तमीले हामीकन पनि सुनाउनु पर्दछ, हामीले तमीकन पनि सुनाउनु पर्दछ। गाँ ठाँका कुरा सुनौला भन्ने कुरा भनौला भनिकन रविवार ल्याइकन तम्रो माझ आउना छौँ। अघिबाट पनि भनिएको छ यहाँ को जान्नेको थियो यहाँ नजान्नेको छ यहाँ तमी सबै जान्नेछौ, तमी सबै बुझ्नेछौ, तमीले माया अन्नेछौ, तमीले सम्झनेछौ। त्यही भइकन त हामी आएका छौँ, तम्रा मायाले तम्रा श्रापले तम्रा त्यही आशीर्वादले हामी आएका छौँ, खुसी भइरहेका छौँ। अब मेघ गएको झडो पढेको भइरहन अब साउनका भेल बगेजन अब आँखा आँसु टम्म भने जन हो। अब कोही कही खुसी भइ बस्दा कोही कही घर कोही कही घर दुखी, अब यसै छ, दुखी हदै दुखी नहुने, खुसी हदै खुसी नहुने, दुःख पनि एकखेरिका लागि हो, खुसी पनि एकखेरिका लागि हो। हुन त अब मान्छे हबै हामी खेरिका पाहुना यतिका पाहुना आज त भोलि छैन, अब यसै छ देउका श्रोताउ। मन त सधैँ लाग्दो थियो यही बसौ यही खेलौ त खियार हुन्थ्यौ क्या, भोलि छोडी जाने भाया पिरती नजेलौ। अब छोडी जाने मान्छेले पिर्दिन लगाइदिए त हुने थियो, छोड्ने मान्छेले माया नहारे त हुने थियो, अब भन्नु कहाँ छ, हुँदैन। अब जे जसो हो अर्काले दिने कुरा, अब अर्काले लेख्ने कुरा त्यही अरला, तमीले लेख्ने कुरा, तमीले दिने कुरा हामीले दिनु छ भने, हामीले लेख्नु छ भने हामी लेखेलौँला, हामी दिएलौँला। अब सक्ने कुरा यसै त हो, नसक्ने कुरा के अरिकन हैन यो देऊ यसै छ, सकिँदैन, सक्ने कुरा मात्रै हेर्नु पर्दछ। तमीले सक्ने कुरा तमी अद्दा, तमीले दिने कुरा तमी दिन, हामीले दिने कुरा हामी दिन, अब यसै त छ देऊ क्या श्रोताउ। कुरोकानी बुझाएका छौ, अब छुट्टी जाने जाने बेला भइहाल्छ, अझै पनि आश लाग्दो कोही आउन छिया केही ल्याउन छिया केही भन्न छिया भन्ने, अब तैपन त्यो कुराकानी तमीले पनि बुझिया छौ, हामीले पनि बुझिया छौ, सबैले बुझिया छौ। आओ अझै पनि कुराकानी अरौँला, सम्झौँला सबै हात, तमी सम्झना छौ, हामी सम्झना छौ, अब यसैले किन बस्नु पर्दछ। कोही कै साथ केही छ, कोही कै साथ केही छ, कोही कै साथ बढी हुने, कोही कम, कोही कै साथ बढी छ कि कोही कमी बस, कोही कमी छ कि त केयरौँ यसै छ राउ केश्वरताउ। माया अब कोहीको हुन, कोहीको मैथा हुन, कोहीको कम हुन, त्यो हुँदैन, बराबरै हुन्छ, सबैको हुन्छ। एक्लै बोल्ने पनि के मन लाग्ने थियो, तैपनि बोल्नु पर्दछ, तम्रो साथ पाइएला अझै भन्ने हो। लौ त अब छुट्टी गर्न जानुपर्ने बेला भइहाल्छ, तम्रा माझ आज असाध्यै निका हामीले देउडा दोहोरी सुनाएका छौँ, इन्द्र देउडा दोहोरी अक्कसी पनि सुनाउला, अब तमीले गाँ ठाउँमा तम्रा छन् भनेर पठाया। अब अहिलेसम्म रहिरहेको सुनिकन बस्ने तमी सब सारा देउता जसा मान्छेकन खुबै सम्झना छ, खुबै माया छ, इन्द्रै माया तमी पनि सधैँभरि अध्यै राखे। अब हामी त बेला मौका आइजान्छौँ देऊ क्या, जस्तो दुःख बढे पनि जे भए पनि तम्रा माझ आउना छौँ, त खिया अहिलेसम्म रविवार आउनु फोन अन्न खोज्यौ, फोन लागेन, अक्का दिन लागो भन्ने कामना अद्दै आज फोन अन्य तमी सब सारा साथीको मैथे सम्झना व्यक्त अद्दै रेडियो सुनिकन बस्यो नेपाली माटाको आवाज रेडियो मार्तिभूमि 96.5 MHz रविवार हुने तमीकन पनि मैथे सम्झेको छु, हिमाल पहाड तराईकै साथ गुन्जने हवैको मनसुने रेडियो भेरी हुने तमीकन पनि सम्झिया छु। हौ नै त क्यार हुन्थ्यौ क्या, सामाजिक सञ्जालबाट सुन्यौ, अनलाइन आउन सुन्यौ, अब यो क्यार न्यौ दुनियाँभरि हुने रहेछ, अहिले मन मात्रै हुनु पर्यो, हवै थोक घरै ध्यान तमी सबैजना खुबै सम्झना भन्दै जाने जाने बेला हाम्रा साथी नेपाली माटाको आवाज रेडियो मार्तिभूमि 96.5 MHz भाइर बेटी बेसाका भाइ रोशन थापा हुनै हिमाल पहाड पराई कैसद गुन्जन हवैको मनसुने रेडियो भेरीका साथै पूर्ण खड्काको मैथ सम्झनै तम्रा माझ जाने जाने बेला यो त खियारौ इफसल सन्ज्याल र सुरेश साईले गाएको देउडा दोहोरी। अब इफसल सन्ज्याल पनि अब असाध्यै बहिरीकी छन् देउ क्या, गाइने जाने कि हवै थोक जाने कि छन्, कुरो गाइने मिलाउन तम्रा माझ यो देउडा दोहोरी छोड्दै म बोगट्टी कान्छो पनि अब भोलि त सही आउने थिएँ, आउन पाएपछि पाइने नै आउनु यिनीहरू हुन छ देउ क्या, अक्का हुको भएर भावल्ट आज आयोजना आउँला भन्ने कामना आद्दै छुट्टी त भयो जद्दो निकै हरि बस्यो।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ नि। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, केही गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम राम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर अमृतसर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु,
0: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
1: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: के तपाईलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
4: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
5: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
3: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0383-522-360।
6: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
6: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-21-250, 0385-23-755, मोबाइल नम्बर 9840-50-227।
8: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
9: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 0385-22-148 र 520-702।
6: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
12: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के, यो देखेनौ यत्रो सामान, त्यहाँ बिउ, मल, यो
13: त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
14: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
11: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
14: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
14: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
13: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पाकिस्तानमा गएको हिम पहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजलि व्यक्त। साहस र योगदानको प्रेरणादायी इतिहास जीवित रहिरहने।
0: तराई मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै तनाव र वैमनस्यताको समयमा गीत संगीत समाज जोड्ने प्रभावकारी माध्यम।
2: मातृभाषामा सद्भाव र शान्तिको अर्थपूर्णका गीतहरूलाई प्रस्तुत गर्न सकिन्छ लाइभमा। यसरी चाहिँ गीत संगीतबाट पनि राष्ट्रियता र यो सामाजिक दूरी बढेको बेलामा त्यसलाई छुट्याउने घटाउने काम गर्छ भन्ने मलाई लाग्छ।
1: कांग्रेस संस्थापन एक्टरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बाध्य भएर छुट्टै भेला गर्नु परेको भनाई।
0: स्पेनमा एकैपटक झण्डै 60,000 आप्रवासी प्रवेश गरेपछि उत्पन्न तनाव शान्त हुँदै युरोपका सदस्य देशहरूबीच विवाद सृजना।
1: र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल। रकम नबढ़ाएको प्रस्ताव नस्वीकार क्लब छाड्नु पर्ने।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गएको छ। बिहिबार बेलुका 6 नेपाली सहित 10 सदस्यीय टोली पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परेको थियो। 10 मध्ये 4 शव हिजो नै फेला परेको थियो। आज थप शव भेटिएको र टोलीमा रहेका कोही पनि जीवित नरहेका पूर्जा संस्थापक रहेको संस्था एलाइट एक्सप्रेसले जनाएको छ। पर्यटन विभागका अनुसार हिम पहिरोमा परेका नेपालीहरूमा निर्मल पूर्जा सहित पूर्व बहादुर गुरूङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा हुनुहुन्छ। उहाँहरू सबैको निधन भएको हो। इलाइट एक्सपेर्डले आज सामाजिक सञ्जालमा शोक वक्तव्य जारी गर्दै निर्मल पूर्जा अर्थात निम्स दाईले दुःखद रूपमा ज्यान गुमाउनु भएको उल्लेख गरेको छ। विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान आरोही मध्ये एकलाई गुमाएको उल्लेख गर्दै कम्पनीले उहाँको साहस, विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ। संसारका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका निर्मल ले अतिरिक्त अक्सिजन बिना संसारका 3 सर्वोच्च हिमाल 75 दिन 21 घण्टा र 45 मिनटमा आरोहण गर्ने विश्व कीर्तिमान पनि बनाउनु भएको छ। अरू थुप्रै कीर्तिमान बनाउनु भएका निर्मल आधुनिक पर्वतारोहण इतिहासमा सबैभन्दा साहसी र कीर्तिमानी आरोहीको रूपमा चिनिनुहुन्छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पीकको हिम पहिरोमा ज्यान गुमाएका निर्मल पूर्जा सहितका नेपाली आरोहीको निधनमा श्रद्धांजलि व्यक्त गर्नुभएको छ। फेसबुक मार्फत प्रधानमन्त्री शाहले पर्वतारोहीहरूको निधनले आरोहीको भौतिक यात्रा मात्र रोकिएको टिप्पणी गर्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने उल्लेख गर्नुभएको छ। यस्तै सम्पूर्ण दिवंगत आरोहीप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै उहाँले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गर्नुभएको छ।
1: सुनसरीको देवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू खुकुलो पार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन सभा जुलुस प्रदर्शन बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोलबजारमा भने कर्फ्यू यथावत छ। गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गरिने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। यसमा तोकिएको क्षेत्र र समयभित्र कोही पनि मानिस घर बाहिर निस्किन सड़कमा हिँड्न वा गाड़ी चलाउन पाइँदैन। कर्फ्यू उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार सिधै गोली हान्ने सम्मको कड़ा कानूनी अधिकार पाएका हुन्छन्। निषेधाज्ञा कर्फ्यू भन्दा अलि खुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा आवश्यकता काम वा तोकिएको समयमा हिडडुल गर्न छूट हुन्छ, तर धेरै मानिस भेला हुन जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न पूर्ण रोक लगाइएको हुन्छ। निषेधाज्ञा उल्लंघन गर्नेलाई पक्राउ गरी जरिवाना वा केही दिन हिरासतमा राख्ने जस्ता कार्यवाही गर्ने अधिकार भए पनि गोली हान्ने अधिकार हुँदैन। सुनसरीको कप्तानगंजमा भएको आइतबार राति गएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेको थियो। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्ने निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। आपसी सद्भाव बढ़ाउन गीत संगीतको भूमिका बारेको चर्चा अहिले केही बेरमा रंग दर्पणमा सुन्न सकिन्छ।
0: नेपाली कांग्रेसको संस्थापन इतरपक्षले राष्ट्रिय भेलाका लागि आयोजक समिति गठन गरेको छ। इतरपक्षको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी इतरपक्षले भेलाका लागि आयोजक समिति गठन गरेको जानकारी दिएको हो। राष्ट्रिय भेलाका लागि गठन गरेको 551 सदस्यीय आयोजक समितिको संयोजकमा नेता शशांक कोइराला तोकिने भएको छ। इतरपक्षको राष्ट्रिय भेला यही साउन 29 गतिदेखि 31 गतिसम्म काठमाडौँमा हुनेछ। पार्टीभित्र सम्पूर्ण एकताका लागि प्रयास धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका नेताहरूले सार्थक भूमिका नखेलेको इतरपक्षको आरोप छ। संयोजक कोइरालाले निकाल्नु भएको विज्ञप्तीमा पार्टीका नेता कार्यकर्ता जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको उल्लेख छ। भेलामा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ। 14 महाधिवेशनमा 4,743 महाधिवेशन प्रतिनिधि थिए। विशेष महाधिवेशनको कानूनी पक्ष हल भए पनि राजनीतिक रूपमा नेताहरू बीच कुरा मिलेको छैन। त्यसैले पछिल्ला दिनमा समानान्तर गतिविधि बढ़दो छ। बीपी स्मृति दिवसमा संस्थापन र इतर पक्षले बेग्ला बेग्लै कार्यक्रम गरेका थिए। विदेशमा रहनुभएका पूर्व सभापति शेरबहादुर देउवा साउनभित्र नेपाल फर्कनुहुने चर्चा छ, तर उहाँ राष्ट्रिय भेलामा सहभागी हुने नहुने भने अहिलेसम्म निश्चित भइसकेको छैन।
1: नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाइएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको र आउँदा दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पाकिस्तानमा गएको हिम पहिरोमा विश्वकृतिमानी पर्वतारोही निर्मल पूजा सहित छ जना नेपालीको ज्यान गयो, प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजलि व्यक्त, तराई मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन, बाध्य भएर छुट्टै भेला गर्नु परेको जिकिर, ग्यास आपूर्ति सहज बनाउन वितरकलाई निगमको निर्देशन लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। कोदो बालीको संरक्षण र प्रवर्धनका लागि आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ। मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन 16 गते मनाइने यो दिवसका अवसरमा आज कृषि विभागले सिन्धुपाल्चोकको ठोकर्पामा विशेष कार्यक्रम आयोजना गरेको छ। सरकारले गएको वर्षदेखि साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा संवर्धन नाराका साथ दिवस मनाइएको छ। स्वास्थ्यका लागि उपयोगी, थोरै मेहनतमा उत्पादन हुने र लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले कोदोलाई खाद्य सुरक्षा र कुपोषण न्यूनीकरणको प्रमुख आधार मानिन्छ। तर आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो आयात भएको तथ्याङ्कले आन्तरिक उत्पादन बढ़ाउनु पर्ने चुनौती देखाएको छ। कृषि विज्ञहरूले सीमावर्ती क्षेत्रबाट हुने आयात रोक्दै स्थानीय बाँझो जमीनमा कोदो खेती अभियान चलाउन सरकारसँग आग्रह गरेका छन्। कोदोको रोटी र ढिँडो मात्रै नभई अरू विभिन्न परिकार, खीर, मम, बिस्कुट, कुकीज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेले बताउनुभयो।
0: मधेश प्रदेशमा रोपाई अन्तिम चरणमा पुगेको छ। मधेश प्रदेश कृषि विकास निर्देशनालयका अनुसार अहिलेसम्म मधेश प्रदेशका 3,50,118.8 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको हो, जुन कुल रोपाई योग्य क्षेत्रफलको 91.55% हो। मधेश प्रदेशका 8 जिल्ला मध्ये सिरामा सबैभन्दा बढ़ी 100% धान रोपाई सम्पन्न भएको मधेश प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। 70मा 90% धान रोपाई सम्पन्न भएको छ। यस्तै धनुषामा 85%, महोत्तरीमा 74.77%, सर्लाहीमा 94%, रौतहटमा 93%, बाह्रमा 95% र पर्सामा 91% धान रोपाई सम्पन्न भएको छ। मधेश प्रदेशमा कुल 3,82,733 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ। अनुकूल वर्षा र पर्याप्त सिंचाई सुविधाका कारण यस वर्ष रोपाई सन्तोषजनक रूपमा अघि बढ़ेको अधिकृत विश्वकर्माको भनाइ छ।
1: अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढ़दै जाँदा काखड़भिटा नाकाबाट हुने अलैंची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गएको आर्थिक वर्ष 2082-83 अलैंची निर्यातबाट 12,63,69,70,000 रूपियाँ बराबरको कारोबार भएको छ। काकड़भिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7,67,40,37,000 रूपियाँ बराबरको अलैंची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रूपियाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैंची निर्यात झण्डै 64.65% बढ़ेको देखिन्छ। कारोबारसँग निर्यात परिमाणमा वृद्धि भएको छ। गएको आर्थिक वर्षमा काकड़भिटा नाकाबाट 63,85,870 किलोग्राम अलैंची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलो मात्रै अलैंची निर्यात भएको थियो। काकड़भिटा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङखल राईका अनुसार नेपाली अलैंचीको अन्तर्राष्ट्रिय बजारमा माग बढ़ेसँगै निर्यात कारोबार बढ़ेको हो। नेपालको पूर्वी पहाड़ी क्षेत्रका जिल्लाहरूमा बढ़ी उत्पादन हुने अलैंची प्रमुख नगदे बाली मध्ये एक हो।
0: सरकारले सहकारी ठगी सम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतहरूमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न माग गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै इजलासको मागसहितको प्रतिवेदन तयार पारेको हो। आज भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रतिवेदन बुझाउनु भएको हो। मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले 2082 सालको माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढ़ी भएका जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलको प्रतिवेदनमा सहकारी कसुरले सामान्य ठगीको घटनाभन्दा फरक ठूलो संख्यामा नागरिकको जीवन सम्पत्ति र देशको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक आर्थिक अपराधको रूपमा व्याख्या गरिएको छ।
1: उद्योग विभागले 25 करोड़ रूपियाँ भन्दा कम स्थिर पूँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र प्रदेश मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी 25 करोड़ रूपियाँ भन्दा कम पूँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी औजार कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको छ। त्यसै गरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र सो अन्तर्गतका निकायहरूबाटै हुने पनि स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही साउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा पनि अनलाइनबाटै सम्पादन हुने उल्लेख छ।
0: नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नम्बर 6 माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। दिउँसो सुनवल 6 विशासय बस्ने 33 वर्षका मोहम्मद फिराद मियाँको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ। घर नजिकै रहेको बन्दा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई स्थानीय मेडिकलमा लगेकोमा उपचारका क्रममा ज्यान गएको हो। यसैबीच सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एकजनाको ज्यान गएको छ। बिहान 9:30 महेन्द्रनगरमा रहेको विश्वविद्यालय केन्द्रीय क्याम्पसको 3-तल्ले भवनको छतबाट झरेका बेतकोट नगरपालिका 4 23 वर्षीय उत्तम कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
13: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
12: हाम्रा सेवाहरू
13: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाद दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
12: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस 5 मिटर टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480 44631।

0: Extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
4: तनाव बिस्तारै शान्त हुँदै गएको छ, तर यस घटनाले युरोपेली संघ यूका सदस्य देशहरू बीच भने गम्भीर राजनीतिक विवाद सृजना गरिदिएको छ। स्पेन अधिकारीहरूका अनुसार हिजो सीमा पार गरी छिरेका धेरैजसो आप्रवासीहरूलाई मोरक्को नै फर्काइसकिएको छ। फर्काउने प्रयासका क्रममा ज्यान गुमाउनेको संख्या 67 पुगेको स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे मार्लास्काले पुष्टि गर्नुभएको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसके र कोही पनि आप्रवासी युरोपेली महाद्वीपसम्म नपुगेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। यस घटनालाई लिएर इटालीले स्पेनसँगको सीमामा दिँदै आएको सेन्जेन क्षेत्रको भिसा बिनाको आवत जावत सुविधा अस्थायी रूपमा निलम्बन गरेको छ। इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीको यो कदमलाई फिनल्याण्ड, डेनमार्क र चेक गणतन्त्रले पनि समर्थन गरेका छन्। यता स्पेनका प्रधानमन्त्री सान्चेज युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लियनलाई पत्र लेख्दै केही युरोपेली देशहरूको यो प्रतिक्रियालाई पूर्वाग्रह र राजनैतिक स्वार्थबाट प्रेरित स्वार्थी र गैर कानूनी भन्दै कड़ा आपत्ति जनाउनु भएको छ। अमेरिकाले भने यस घटनालाई स्पेनको फितलो आप्रवासन नीतिको नतिजा भनेको छ। मानव तस्करहरूले अदालतको पछिल्लो फैसलाको गलत फाइदा उठाएर यस्तो गराएको दावी गर्दै स्पेनले मोरक्कोसँगको सीमा सुरक्षा थप कड़ा बनाएको छ।
5: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्षकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुवाड सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रोच जनता पार्टी सीजेपीले नयाँ दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टि जोड़िँदै सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीहरूका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरीको उजुरीको सामना गरिरहेका छन्। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ दिन चाहेको र युवा अवस्थामा हुने गल्ती कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनु भएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। स्पेनिस क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अन्यलमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालैको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छान्न अनुमति दिइने जनाइएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ईएसपीएनका अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी छ। उनी विश्वकपपछि विदा सकेर पछिदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किन छन्। त्यसपछि उनले रियल मड्रिडमै बस्ने वा नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जावी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न अंक आंकडबाजी भइरहेको छ। यता इंग्लिश क्लब आर्सेनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सेनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताइएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाड़ी मध्ये एक हुन्।
5: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
4: आजको रंग दर्पण सामाजिक सद्भाव कायम राख्न गीत संगीतको भूमिकामा केन्द्रित छ।

नेपाली समाजमा गीत संगीतले सधैं समाजलाई जोड्ने र सान्त्वना दिने भूमिका खेलेको छ। राणाकालदेखि प्रजातान्त्रिक आन्दोलनसम्म, सशस्त्र द्वन्द्वदेखि 2072 को भूकम्पसम्म, हरेक समयमा गीत संगीतले समाजलाई जोड्ने, सान्त्वना दिने र साझा पहिचान झल्काउने काम गरेको इतिहास छ। गएको भदौको नवयुवा आन्दोलनमा पनि गीतले परिवर्तनमा ठूलो भूमिका खेल्यो। तर कतिपय अवस्थामा यही गीत संगीतको दुरूपयोग र असन्तुलित प्रयोगले विवाद पनि निम्त्याउँछ। सुनसरीमा डीजे र लाउड स्पीकरको तीव्र आवाजका कारण केही सामाजिक विवाद सिर्जना भयो। त्यसकै कारण तनावपूर्ण अवस्था बन्यो। जुन संगीत वा आवाजले विवाद जन्माएको छ, त्यसैबाट उत्पन्न आवाजलाई सही र सकारात्मक लयका माध्यमबाट मत्थर पार्न पनि सकिन्छ।

यस्तै अवस्थामा समाजलाई जोड्ने र चोट पुगेको मनलाई सान्त्वना दिने जिम्मेवारी गीत संगीतले पनि उत्तिकै बोकेको छ। विक्रम सम्बत 2045-46 नेपाल भारत व्यापार तथा पारवाहन सन्धि नवीकरण नहुँदा देशले भोगेको नाकाबन्दीको बेला चीनबाट मटीतेल र नुन आयात गर्नुपर्ने कठिन परिस्थितिमा नागरिकको मनोबल उच्च राख्न सांगीतिक अभियान नै चलाइएको थियो। अम्बर गुरूङको नेतृत्वमा पूर्वतर्फ र भक्तराज आचार्य लगायतका स्रष्टाहरूको नेतृत्वमा पश्चिमतर्फ टोली खटाई देशैभरि देशभक्तिका गीत गुन्जाइएको त्यो ऐतिहासिक अभियानले नागरिकमा उत्साह र राष्ट्रिय एकताको संचार गराएको थियो।

सुनसरीको घटनापछि संचार माध्यम र सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काउने सामग्री फैलिन थालेपछि धेरैले सामाजिक सञ्जालको अतिरञ्जनाबाट पर्ने असरप्रति सचेत हुन आग्रह गरिरहेका छन्। यस्तो परिस्थितिमा सकारात्मक र जोड्ने सन्देश दिने सांस्कृतिक सामग्री विशिष्ट गीत संगीत झन बढ़ी अर्थपूर्ण बन्न पुगेको छ। पूर्व राजादेखि नेता कलाकार सुरक्षाकर्मी सबैबाट सामाजिक सद्भाव कायम राख्ने आवाज पनि उठिरहेको छ। समाजमा दूरी र वैमनस्यता बढ़ेको बेला मातृभाषाका गीतहरू शान्ति र सहअस्तित्वका धुनहरू तथा सामाजिक सद्भाव बोकेका सृजनाहरू प्रत्यक्ष प्रस्तुत गरिनुपर्छ किनकि शब्द सुर र तालका माध्यमबाट मानिसको भावनालाई सकारात्मक दिशातर्फ मोड्न सकिन्छ।

अहिलेको सूचना युगमा सद्भावको सन्देश छिटो र व्यापक फैलाउने काममा सामाजिक सञ्जालको भूमिका निर्णायक बनेको छ। पहिले रेडियो र टेलिभिजनमा मात्र सीमित रहने सन्देशमूलक गीत अहिले फेसबुक, युट्युब र टिकटक मार्फत मिनटभित्रै लाखौं दर्शकसम्म पुग्न सक्छ। यही कारणले नेपाल प्रहरीले पनि आफ्ना सद्भाव सम्बन्धी सन्देशलाई गीत संगीतका सामग्री मार्फत प्रस्तुत गरिरहेको छ।

0: संसारको इतिहास निहाल्दा हरेक युग क्रान्ति र परिवर्तनमा संगीतले ठूलो भूमिका निर्वाह गरेको पाइन्छ। चाहे त्यो जनआन्दोलन होस् वा शान्ति स्थापनाको प्रयास, संगीत सधैँ अगाडि उभिएको देखिन्छ। मन शान्त बनाउने, रिस र आवेग कम गर्ने तथा मस्तिष्कलाई सन्तुलित राख्ने संगीतको यही अद्भुत क्षमताले नै अन्तत सामाजिक सद्भाव कायम गराउन मदत गर्छ। संगीत साधना प्रतिष्ठान नेपाल इटहरीका संस्थापक राजु केसी:
1: संगीतसँग एउटा शक्ति छ, एउटा भावना, राष्ट्रियता, राष्ट्रिय एकतालाई चाहिँ बोक्न सक्छ भनेर प्रत्येक राष्ट्रले राष्ट्रगान बनाएको, जसरी हाम्रो नेपालमा पनि छ। संगीतले सांस्कृतिक एकतालाई चाहिँ जोड्छ। विविध भाषा समुदायको मानिस सँगै बसेर गीत संगीत सुन्दा आपसी दूरी कम हुन्छ र सद्भाव पनि त बढ्छ नि। त्यसका निमित्त सद्भाव बढाउने गीत संगीतको प्रस्तुति गर्ने, मातृभाषामा सद्भाव र शान्तिको अर्थ बोकेका गीतहरूलाई प्रस्तुत गरि सकिन्छ लाइभमा। यसरी चाहिँ गीत संगीतबाट पनि राष्ट्रिय एकता र यो सामाजिक दूरी बढेको बेलामा त्यसलाई छुटाउने घटाउने काम गर्छ भन्ने मलाई लाग्छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: पाकिस्तानमा गएको हिम पहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजलि व्यक्त। साहस र योगदानको प्रेरणादायी इतिहास जीवित रहिरहने।
2: तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी, धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै तनाव र वयोमनुष्यताको समयमा गीत संगीत समाज जोड्ने प्रभाव।
0: कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बाध्य भएर छुट्टै भेला गर्नु परेको भनाई।
2: स्पेनमा एकैपटक झण्डै 60,000 आप्रवासी प्रवेश गरेपछि उत्पन्न तनाव शान्त हुँदै युरोपका सदस्य देशहरू बीच विवाद सृजना।
0: र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल, रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छोड्नुपर्ने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: Media Extreme Energy Drink.
1: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97054-67993।

0: वित्तीय हस्तान्तरणको बजेटमा कर्णाली सरकारको कडाई, प्रगति विवरण नबुझाए अनुदान रोका गर्ने चेतावनी।
1: आधा साउनसम्म पनि वर्षा नहुँदा सुर्खेतको सिन्ता गाउँपालिकामा धान रोपाई नहुँदा किसानहरू चिन्तित, हालसम्म 25% मात्रै रोपाई सम्पन्न।
0: हुलाक निर्देशनालय सुर्खेतले नागरिकको घर दैलोमा पुगेर सवारी चालक अनुमति पत्र दिन शुरू गर्यो। दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लामा सेवाग्राहीलाई राहत।
1: ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको निर्देशन, आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह।
0: र कृतिमानी पर्वतारोही निर्मल पूर्जा निम्सदाई सहित 6 जना नेपालीको पाकिस्तानको बोर्ड पिकको हिम पहिरोमा ज्यान गयो।
1: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले स्थानीय तहलाई दिएको रकमको दुरूपयोग रोक्न भन्दै 28 बुधे मार्गदर्शन जारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले जारी गरेको निर्देशनमा स्थानीय तहमा वित्तीय हस्तान्तरणबाट सञ्चालन हुने आयोजना वा कार्यात्मक वित्तीय तथा भौतिक प्रगति विवरण उपलब्ध नगराए अनुदान रोक्का हुने चेतावनी पनि दिएको छ। चालू आर्थिक वर्षमा अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत कर्णालीका 79 स्थानीय तहलाई 5 अर्ब भन्दा बढ़ीको बजेट बाँडफाँड गरेको छ। यसअघि प्रदेशले स्थानीय तहमा दिएको बजेटमाथि खासै निगरानी नगर्दा स्थानीय तहमा बजेटको दुरूपयोग भइरहेको गुनासो बढ़ेका थिए। प्रदेशको यो निर्देशनले स्थानीय तहमा गएको बजेटको सही सदुपयोग गुम्ने अपेक्षा गरिएको छ। यस्तै प्रदेश सरकारबाट स्थानीय तहका लागि हस्तान्तरण गरेको सशर्त समपूरक र विशेष अनुदानको रकम अन्यत्र खर्च नगर्न भनिएको छ। पत्रमा स्थानीय तहबाट संकलन हुने मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क तथा प्राकृतिक स्रोतको संकलन बापतको रकम बाँडफाँड गरी प्रदेश संचित कोषमा दाखिला नगरेमा स्थानीय तहलाई दिइने वित्तीय समानीकरण अनुदानको बजेट रकमबाट कट्टा गरिने भनिएको छ। मन्त्रालयले विभिन्न अनुदानबाट सञ्चालन हुने आयोजना तथा कार्यक्रमको हकमा चालू आर्थिक वर्षको हस्तान्तरित बजेटको सीमाभित्र रहेर मात्र कार्यान्वयन गर्न निर्देशन दिएको छ। यदि कुनै कारणवश त्यस्ता आयोजना समयमै सम्पन्न हुन नसकेमा स्थानीय तहबाट नै स्रोत व्यवस्थापन गर्ने निर्देशन गरिएको छ। यसैगरी प्रदेश सरकारले वित्तीय हस्तान्तरण भएका आयोजना वा कार्यालय कार्यक्रम कार्यान्वयन गर्दा खुला बोलपत्र मार्फत गरिने खरिद प्रक्रियालाई प्राथमिकता दिनु भनेको छ।
1: हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घर दैलोमा सवारी चालक अनुमति लाइसेन्स घर दैलोमै ढुवानी शुरू गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रूकुम पश्चिम र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमति पत्र हुलाक मार्फत नागरिकको घर दैलोमा ढुवानी शुरू गरेको हो। यसका लागि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय सुर्खेतका सचिव अर्जुन कुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्द प्रसाद पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरी यो कार्यको औपचारिक आरम्भ गर्नुभएको हो। नेपाल सरकार मन्त्री परिषदको गत चैत 13 गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 101 कार्यसूचीको बुदा नम्बर 27 सरकारी सेवा घरमा नै उपलब्ध गराउने उल्लेख भए अनुरूप हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले बताउनुभयो। घर दैलोमा सवारी अनुमति पत्र पुर्याइने भएपछि कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले ठूलो रकम खर्च गरी लाइसेन्स लिन सुर्खेत, जुम्ला र रूकुम पश्चिम पुग्नुपर्ने झन्झट अब समाप्त भएको उहाँले बताउनु भएको छ।
0: सुर्खेतको सिम्ता गाउँपालिकामा साउनको मध्यसम्म पनि पर्याप्त वर्षा नहुँदा किसानहरू धान रोप्न नपाएर चिन्तित बनेका छन्। पानीको अभावका कारण धान मात्र होइन मकै कोदो लगायतका वर्षे बाली पनि सुक्न थालेका छन्। गाउँपालिकाका अनुसार हालसम्म करिब 25% क्षेत्रफलमा मात्रै रोपाई सम्पन्न भएको छ। यसले यस वर्षको कृषि उत्पादनमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। साउनको मध्य भइसक्दा पनि सुर्खेतको सिम्ता गाउँपालिकाका अधिकांश खेतहरू अझै बाँझै छन्। असारमै रोप्नुपर्ने धानका बेदना अझै ब्याडमै छन्। आकाशबाट पानी नपरेपछि किसानको वर्षभरिको मेहनत खेर जाने चिन्ता बढ़दै गएको छ। सिम्ता गाउँपालिका वडा नम्बर 6 का किसान सुरबीर बाठा आकाशै पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ। समयमै वर्षा नहुँदा अहिलेसम्म धान रोप्न नसकेको र यही अवस्था रहे खाद्यान्न अभाव हुने चिन्ता उहाँको छ।
2: पानी छैन हजुर, त्यहाँ के गरौं? पानी भए त गरिने थियो। 12 किलो बिउ लाग्छ, त्यस्ता मान्छे त मैले जस्ता धेरै दिन छैन हजुर, के गरौं? पानी छैन, गर्ने मन त थियो, भेरीमा ल्याउने त सुरत थियो र सम्पत्ति चाहियो अब गरौँ के भन्नु समस्या भएर पोहोर साल त हजुरको मैले 5,000 रुपियाँ हौ अलिअलि खानु बाटो भयो अहिले त पटकै खतम छ हेर्नुहोस् के गरौँ पहिला अलिअलि पढ्छ अहिले त खतमै भयो अब जोत्न खोज्न सब तयारी गरियो मल पर्छ हालिदियो अनि कृषक त्यो त्यहाँबाट उबारेपछि खाने नत्र उभिनेपछि अब मर्ने त भयो साउले तलब छैन मेरो साउले पैसा दिने साउले त्यसै उधार दिने अब के गर्ने भन्नु यस्तो समस्या भइरहेछ
0: सिन्ता गाउँपालिकाकै किसान लालसरी महर जलवायु परिवर्तनकै असरका कारण वर्षा अनियमित भएको हुन सक्ने बताउनुहुन्छ लगाएको मकै समेत सुकिसकेको र भेरी नदी नजिकै भए पनि सिँचाईको सुविधा नहुँदा किसान थप समस्यामा परेको उहाँको गुनासो छ
3: अनि अब खेत छन् खेतमा उपाय भएको छैन जलवायु परिवर्तनको कारणले होला सायद र अब पानी त भेरी ठुलो बगेको छ तर पानी यहाँ छैन अनि खेत सबै सुक्का छ मकै हेर्नुहोस् यस्तो भइरहेको छ धेरै गाह्रो छ अब एकदमै समस्या छ त्यस कारणले अब अहिले त झन् खेतै पनि लाग्ने छैन मकै पनि सुकिसक्यो अनि एकदमै गाह्रो छ कृषकहरूलाई समस्या छ कसरी गर्ने हो उपाय छैन गाह्रो छ
0: कृषिमा निर्भर अधिकांश परिवार अहिले वर्षाको पर्खाईमा छन् सिन्ता छकै अर्का किसान सुदुकला कुँवर पानी नपर्दा धान मात्र होइन अन्य बाली समेत सुक्दै गएको बताउनुहुन्छ
4: हामीले खेती नगरेपछि खान मिल्दैन खेती गर्ने हो खेती गर्नको लागि मुख्य कुरा पानी नै हो पानीको स्रोत नभएको कारणले हाम्रो बिउ बिजनेस सुकेको छ अनि छोडिया मकै पनि सुकेर नलगाए मास पनि अनि खेतहरूको बिउ त्यतिकै सुकेर त हामीले रोप्न सकेका छैनौँ रोप्नु भने आफूलाई पानी छैन जाऊ भनेको त्यसै बिहा अनि हाम्रो खेतहरू रोपेको छैन पानी मासिक पर्छ कि भने पर्दै परेन अब कहिले पर्ने के गर्ने हामीसँग आय स्रोत भएको भए हामी मोटर लगाएर पनि अनि खेतहरू रोप्ने थियौँ र हामीसँग आय स्रोत छैन त्यसै कारणले हामी यस्तै अनि बिउ त्यसै सुकेर हामी यस्तै अब के गर्नु के गर्नु
0: यस्तै 65 वर्षीय सौरी बुढाले पनि पहिले जस्तो समयमा वर्षा नहुने अवस्था देखिएको भन्दै अचम्म लागेको सुनाउनुहुन्छ सरकारले सिँचाईको व्यवस्था गरेर किसानलाई राहत दिनुपर्नेमा बुढाको जोड छ
5: यही महिनाको 9-10 सुरु हुन्छ रोया छ उहाँ मान्छे यहाँ रोया छन् त्यहाँ बस्ने हो मगा झानेवाला हालेका मगा यस्तो निउरे हालिया छन् के गरौँ दिन पानीको भेरीबाट बोरिङ लागेन दिए मात्र हामीलाई पानीको माग हुँदो र अब सिँचाई भनेको अब हेर्नु बाबु त्यो मेरो त लास्टै पर्छ त्यहाँ बमी क्याम्पस दिन घारी छ घर अझ उहाँ पुर्याइदिनन् पानी टङ्की तल बनाइदिए माथि चढेन पानी म त त्यस्तै बुङ्गा उदाहरण
0: पछिल्लो समय जलवायु परिवर्तनका कारण वर्षा अनियमित बन्दै गएको स्थानीय तह पनि स्वीकार गर्छ उत्पादन घट्ने जोखिम बढेकाले आगामी वर्षदेखि सुक्खा क्षेत्रमा लिफ्टिङ प्रविधि मार्फत सिँचाई सुविधा विस्तार गर्ने योजना रहेको बताउनुहुन्छ सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्द
6: आगामी दिनमा त्यो परिस्थितिलाई नियन्त्रण गर्न त्यसलाई रोकथाम गर्नका निमित्त जो अहिले जलवायु परिवर्तनका कारणले जो खालको मौसममा बदलाव आएको छ यसलाई न्यूनीकरण गर्ने कुरामा पनि हाम्रो पालिकाको तर्फबाट पनि पहल गर्नेछौ र अति सुक्खा क्षेत्रहरू छन् ती क्षेत्रहरूमा आगामी वर्षमा लिफ्ट सिँचाइका माध्यमबाट जीचेसका माध्यमबाट ती अति सुक्खा ठाउँमा पानीको व्यवस्थापन गरेर किसानलाई कृषि क्षेत्रमा पर्ने क्षतिपूर्ति पालिकाको तर्फबाट गर्नुपर्ने सबै कुराहरू गर्ने कुरा पनि म यहाँहरूका बीचमा राख्न चाहन्छु
0: समयमै वर्षा नहुँदा खेतीपाती संकटमा परेको भन्दै सिन्ताका किसानहरूले चिन्ता व्यक्त गरेका छन् यस वर्षको धान उत्पादन मात्र होइन खाद्य सुरक्षामा असर पर्ने चिन्ता बढेको उनीहरूको भनाइ छ चिन्ता मात्र होइन पछिल्लो समय जलवायु परिवर्तनको असर बढ्दै जाँदा कृषि क्षेत्रमा व्यापक असर परेको भन्दै आवश्यक योजना बनाउनु पर्ने विज्ञहरूको सुझाव छ भेरी खबरमा खबरको सिलसिला जारी नै छ अल्ला भने यो छोटो विश्राम
7: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ
8: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस
7: नाक बन्द हुने समस्या
8: नाकबाट रगत बग्ने
7: नाकभित्र मासुको गिर्खा पलाएको
8: घ्राण शक्ति गुम्ने
7: कान सम्बन्धी समस्याहरू कान दुख्ने
8: कानको संक्रमण
7: कान सुन्न गाह्रो हुने
8: कान बज्ने समस्या
7: चक्कर लाग्ने
8: घाँटी सम्बन्धी समस्याहरू ग्ल्यान्ड सुन्निने
7: घाँटी दुख्ने
8: आवाज बन्द हुने
7: निल्न गाह्रो हुने
8: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस् एचसीआरसी अस्पताल
7: चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081538150 081535151।
9: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
9: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
10: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
9: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
9: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584013 र 97054793।
11: रेडियो भेरी FM।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले वित्तीय हस्तान्तरणको बजेटमा कर्णाली सरकारको कडाई प्रगति विवरण नबुझाए अनुदान रोका गर्ने चेतावनी, सुर्खेतको सिम्ता गाउँपालिकामा साउनको मध्यसम्म पनि रोपाई हुन नसक्दा किसानहरू चिन्तित, सिंचाई सुविधा पुर्याउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यो।
0: अब बाँकी खबर। बाँकीको नेपालगंजमा शान्ति र एकताका लागि बिहान वृहत सद्भाव र्याली निकालिएको छ। स्थानीय बीपी चोकबाट निस्केको सद्भाव र्यालीमा विभिन्न धर्मका धार्मिक अगुवाहरू, संघीय र प्रदेश सांसद लगायतका जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा, उद्योगी व्यापारी, संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका अगुवा लगायतको सहभागिता रहेको थियो। वीरेन्द्र चोकमा भएको सभामा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले सुनसरी र सिराहामा भएका घटना निकै दुःखद भएको भन्दै बाँकेमा शान्ति र सद्भावनाका लागि यो कार्यक्रम गरिएको बताउनुभयो। उहाँले सुनसरी
1: गर्यो।
0: अब बाँकी खबर। बाँकीको नेपालगंजमा शान्ति र एकताका लागि बिहान वृहत सद्भाव र्याली निकालिएको छ। स्थानीय बीपी चोकबाट निस्केको सद्भाव र्यालीमा विभिन्न धर्मका धार्मिक अगुवाहरू, संघीय र

0: अर्पण गर्दै ती घटनाका दोषीलाई कड़ा कार्यवाही गर्न सरकारले प्रतिबद्धता जनाई छानबिन समिति गठन गरिसकेको बताउनु भएको छ। सदाबाब र्यालीमा बाँका क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथ मुस्लिम धर्मगुरू मौलाना जियाउल मुस्तफा लगायतका सहभागी हुनुहुन्थ्यो। यसैगरी राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिका साथै नागरिक समाजका अगुवाहरूको पनि र्यालीमा सहभागिता रहेको थियो। वीरेन्द्र चोकमा सुनसरी र सिराहामा गरेका मारिएका युवाहरूको सम्झनामा दीप प्रज्वलन समेत गरिएको थियो। यसअघि जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो। यस्तै बैठकले डिजेललाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने र कुनै पनि धार्मिक तथा सामाजिक कार्यक्रममा हात हतियार प्रदर्शन गर्न नपाइने निर्णय पनि सर्वसम्मतिबाट गरेको छ।
1: नेपाल आयन निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। निगमले घरयासी परियोजनाका उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न विक्रेताहरूलाई आग्रह गरेको छ।
0: कालीकोटको पलाता गाउँपालिका तीन सल्लीमा खाना पकाउने चुलोमा पेट्रोल हालेर दाउरा सल्काउने क्रममा शरीरमा आगो लाग्दा दम्पति घाइते भएका छन्। चुलोमा दाउरा बाल्न पेट्रोल प्रयोग गर्दा शरीरमा आग लागि हुँदा पलाता तीनका 45 वर्षीय जिमी सरा रोका या सत्य घाइते हुनुभएको छ। यस्तै श्रीमतीको शरीरमा लागेका आगो निभाउने क्रममा उहाँका श्रीमान धर्म रोकाए पनि घाइते हुनुभएको छ। जिमी सराको अनुहार, मुख, हात खुट्टा र छाती जलेको छ भने धर्मका दुवी हात पोलिएको कालीकोटका प्रहरी प्रमुख एवं डीएसपी हेमबहादुर खत्रीले बताउनुभयो। घटनालगती पलाता चार स्थित कहरदेव प्रहरी चौकीबाट वरिष्ठ प्रहरी हवलदार गगन रावतको नेतृत्वमा खटिएको प्रहरीको टोली र स्थानीयवासीले घाइतेलाई उद्धार गरी कहरदेव आधारभूत स्वास्थ्य संस्थामा उपचार गराएका हुन्। जिमी सराको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचार स्वास्थ्य केन्द्र निशुल्क हेलिकप्टर मार्फत उद्धारका लागि जिल्ला प्रशासन कार्यालय कालीकोटलाई पत्राचार गरेको छ।
1: हुम्लाको सदरमुकाम समेत रहेको सिनकोट गाउँपालिकाको कार्यालय भवन अभावमा 9 वर्षदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको छ। आफ्नै आन्तरिक स्रोतबाट आमदानी भएको बजेटबाट गाउँपालिकाको नाममा जग्गा खरिद गर्ने योजना बनाइए पनि हालसम्म जग्गा किन्न नसक्दा भाडामै बस्नु परेको हो। आफ्नो नाममा जग्गा खरिद गर्न नसकेपछि भवन निर्माणका लागि स्रोत जुटाउन नसकेको गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले बताउनुभयो। 2074 सालमा निर्वाचित जनप्रतिनिधिहरूले सिनकोट गाउँपालिका 6 900 वर्ग मिटर भन्दा बढ़ी जग्गा खरिद गरे पनि ती जग्गामा मात्रै गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गर्न सक्ने कानूनी प्रावधान नभएकाले भवन निर्माण कार्य अघि बढ़न सकेन। 2079 सालमा निर्वाचित जनप्रतिनिधिहरूबीच मतभेद हुँदा पहिलेकै जग्गा भएको स्थानमा थप जग्गा खरिद गर्न आनाकानी भइरहेकाले हालसम्म जग्गा खरिद कार्य अघि नबढ़ेको उहाँले बताउनु भएको छ।
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा।

0: अथवा ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।

0: Mania Extreme Energy Drink.
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्र नगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-966।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
1: 198-198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
6: रेडियो भेरी एफएम।
2: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। दाङमा विभिन्न सामुदायिक वनबाट 21 स्थान भरुवा बन्दुक बरामद गरिएको छ। दाङका विभिन्न युनिटबाट खटिएका प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका 8 स्थित अश्वरा सामुदायिक वनबाट 1 थान भरुवा बन्दुक र छर्रा 4 थान बरामद गरेको हो। यस्तै बंगालचुली गाउँपालिका 3 लामपोखरी स्थित जनचेतना सामुदायिक वनबाट 4 र वडा नम्बर 6 टोटके खोला स्थित लालीगुरा सामुदायिक वनबाट 8 थान भरुवा बन्दुक बरामद गरेको हो। यस्तै घोराई उपमहानगरपालिका 2 च्याख्ली घाट स्थित राष्ट्रिय वनबाट 8 थान भरुवा बन्दुक बरामद गरिएको दाङ प्रहरीले जनाएको छ।
1: दिगो जीवनको स्वस्थ शुरूआत, प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह आजदेखि विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ। सप्ताहको अवसरमा स्वास्थ्य कर्मीले शिशु जन्मिएको 1 घण्टाभित्रै बेगौती दूध खुवाउन आग्रह गरेका छन्। बेगौती दूधलाई शिशुको पहिलो खोपका रूपमा लिने भएकाले यसले रोगसँग लड्ने क्षमता बढ़ाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ। यसैगरी शिशु जन्मेको पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाउन तथा त्यसपछि उमेर अनुसारको पूरक आहारको कम्तीमा 2 वर्षसम्म स्तनपानलाई निरन्तरता दिन पनि उनीहरूको सुझाव रहेको छ। स्वास्थ्य विज्ञका अनुसार आमाको दूध शिशुका लागि अमृततर हुने भएकाले यसलाई आवश्यक पोषण प्रदान गर्नुका साथै विभिन्न संक्रमण र रोगबाट जोगाउन मदत गर्दछ। स्तनपानले महिलामा स्तन तथा पाठेघरको क्यान्सर हुने जोखिम समेत कम गर्ने विज्ञको भनाइ छ। यस्तै स्वास्थ्य कर्मीको सल्लाह बिना शिशुलाई आमाको दूध बाहेकका अन्य कुनै प्रकारको दूध नखुवाउन तथा दूधदानी वा बोतलको प्रयोग नगर्न अभिभावकलाई आग्रह गरिएको छ।
2: भेरी खबरमा अब विदेशको खबर। कृतिमानी पर्वतारोही निर्मल पूर्जा निम्साई सहित छजना नेपालीको पाकिस्तानको ब्रोड पीकको हिम पहिरोमा ज्यान गएको छ। पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परेर 10 सदस्यीय टोलीको ज्यान गएको हो। गत बिहिबार बेलुका 6 जना नेपाली सहित 10 जना सदस्यीय टोली पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परेका थिए।
1: भेरी खबरमा खेल खबर। व्यापक विरोधपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द गरेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनुभयो। सदस्य देशका फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले विवादास्पद योजना अघि नसार्ने निर्णय गरेको। यसअघि विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा झण्डै 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरेको थियो। यो प्रस्ताव सार्वजनिक भए लगतै युरोपेली फुटबल महासंघ यूईएफएले कड़ा विरोध जनाएको थियो।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: वित्तीय हस्तान्तरणको बजेटमा कर्णाली सरकारको कडाई, प्रगति विवरण नबुझाए अनुदान रोक्ने रोक्का गर्ने चेतावनी।
2: सुर्खेतको सिम्ता गाउँपालिकामा साउनको मध्यसम्म पनि पर्याप्त वर्षा हुन नसक्दा किसानहरू धान रोप्न नपाएको भन्दै चिन्तित, सिंचाईको व्यवस्था गरिदिन आग्रह।
1: हुलाक निर्देशनालय सुर्खेतले नागरिकको घर दैलोमा पुगेर सवारी चालक अनुमति पत्र दिन शुरू गर्यो। दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका सेवाकर्मीले राहत।
2: ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको निर्देशन, आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह।
1: र कृतिमानी पर्वतारोही निर्मल पूर्जा नेसमदाई सहित 6 जना नेपालीको पाकिस्तानको बोर्ड पिकको हिम पहिरोमा ज्यान गयो।
2: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
7: रेडियो भेरी एफएम 98.6 MHz MHz
8: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
10: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्यधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
10: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
10: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
10: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
11: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
11: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
12: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मौसम वीरनगर सुर्खेत, फोन नम्बर 0385253552, 9858552601 र 9842293324।
13: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
10: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत।

0: 08-521-189 मोबाइल नम्बर 98-584-549 र 97-679-044-43।
1: रेडियो भेरी एफएम।

0: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराख फोन नम्बर 9820293948, 9820293948।
3: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: Extreme energy drink.
1: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
2: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-6-89-35-707, 98-4-90-56-367 र 98-4-82-60-422।
1: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा

0: विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल

0: भत्को वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्ग्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो CFE 550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। CFE 550D, सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
1: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-966।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
8: ब्रोड पिकमा पहिरोमा निर्मल पूर्जा सहित 6 नेपाली आरोहीको दुखद निधन, सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट 4 पक्राउ, 12 र धनुषामा सद्भाव र्याली, सामाजिक एकता कायम राख्न आग्रह।
9: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं।
8: शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ, राष्ट्रिय सतर्कता केन्द्रमा 1 वर्षमै 372 गुनासा, एलपी ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमको निर्देशन।
10: ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ।
8: सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको मन्त्रीको भनाई, अन्तर्राष्ट्रिय बजार बढ्दा अलैची निर्यातमा 64% वृद्धि, नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुलले फेरियो गुल्मीको यात्रा।
11: पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भइयो, अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तम्गास जानलाई, पाल्पा जान, बुटोल जान, जहाँ जान नि सक्थ्यो।
8: र नेपालले सर्वोच्च प्रतियोगिता

0: साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने, एसियाली खेलकूदमा नलैजाने भएपछि ई स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध, सम्बन्धित निकायको जवाफ माग।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: पछिल्लो समय एलपी ग्यास अभावको गुनासो बढ़ेपछि आयल निगमले आपूर्ति सहज बनाउन आवश्यक कदम चालेको जनाएको छ। निगमले अभाव नरहेको दावी गरे पनि बजारमा सहज उपलब्धता सुनिश्चित गर्नु मुख्य चुनौती बनेको छ। अत्यावश्यक वस्तुको वितरणमा पारदर्शिता, समान पहुँच र प्रभावकारी अनुगमन आवश्यक छ। उपभोक्ताले पनि आवश्यकता अनुसार मात्रै खरिद गरी कृत्रिम अभाव रोक्न सहयोग गर्नुपर्छ। ग्यास जस्तो दैनिक जीवनसँग जोड़िएको वस्तुको निर्वाध आपूर्ति राज्यको प्राथमिक जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
2: पाकिस्तानको ब्रोड पीक हिमालमा आएको हिम पहिरोमा परि विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित 6 नेपाली आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा निर्मल पूर्जाका साथै पूर्वबहादुर गुरूङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नेवाङ थिन्दु शेर्पा रहेका छन्। 10 सदस्यीय आरोही टोली मध्ये 6 नेपाली र 4 विदेशी नागरिक थिए। अस्ति बिहिबारदेखि सम्पर्कविहीन भएका उहाँहरूको मृत्यु भएको पुष्टि आज भएको हो। पूर्जा संस्था रहेको आरोहण कम्पनी इलाइट एक्सपर्टले आज एक फेसबुक पोस्ट मार्फत यस हृदय विचारक खबरको आधिकारिक पुष्टि गरेको हो। यस घटनाले नेपाली पर्वतारोहण क्षेत्रलाई ठूलो क्षति पुगेको छ। साहसिक आरोहणका लागि विश्वभर परिचित निर्मल पूर्जाको निधनले नेपाल मात्र होइन अन्तर्राष्ट्रिय पर्वत रोहण समुदायलाई पनि स्तब्ध बनाएको छ। उहाँहरूको मृत्युप्रति प्रधानमन्त्री बालिन शाहले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आरोहीप्रति श्रद्धांजलि अर्पण गर्नुभएको छ। सामाजिक सद्भाव खलबलाउने गतिविधिमा संलग्न रहेको आरोपमा पर्साबाट 4 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सबै पक्षलाई साम्प्रदायिक सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गर्दै कानून विपरीतका कार्यमा संलग्न भए कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालयले बालबालिका सम्बन्धी ऐन 2075 अनुसार बालबालिकालाई हड़ताल, बन्द, धरना र जुलुस जस्ता गतिविधिमा सहभागी गराउन नपाइने कानूनी व्यवस्थापूर्ण रूपमा पालना गर्न पनि सबैमा अनुरोध गरेको छ। यसैबीच हिन्दू, मुस्लिम तथा अन्य धर्मका समुदायका अगुवाहरूको सहभागितामा आज बारा र धनुषामा सद्भाव र्याली निकालिएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मी इन्द्र कुमार मिश्रले मधेसका अन्य जिल्लाको प्रभाव बारामा पर्न नदिन प्रशासनले व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले आजको सद्भाव र्यालीले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको पनि उल्लेख गर्नुभयो।
3: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं। हिजो मात्रै हामी सर्वपक्षीय सर्वदलीय बैठक राख्दाखेरि सबैको एउटा चाहिँ के सुझाव आयो भन्दा यो सद्भाव र्याली गर्न उपयुक्त हुन्छ। हाम्रो जिल्लामा यद्यपि त्यस्तो खालको कुनै घटनाहरू नदेखिए पनि एउटा सन्देश दिन आवश्यक छ भन्ने खालको यो जिल्लाको लागि मात्रै होइन अन्य जिल्लाहरूको लागि पनि एउटा सन्देश हुन्छ र राम्रो सन्देश जान्छ भन्ने सुझावका आधारमा चाहिँ आज हामीले सद्भाव र्याली गरेका थियौँ। शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ र सबै पक्षको, सबै धर्मका, सबै वर्गका व्यक्तिहरूको सहभागिता थियो र राम्रैसँग त्यो सम्पन्न भएको छ मैले अवगत गराएँ।
2: सिराहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू आज 2 लागि खुकुलो गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाका अनुसार सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिद तथा व्यवस्थापनमा सहज बनाउन दिउँसो 3 बजेदेखि 5 बजेसम्म कर्फ्यू खुकुलो गरिएको हो। कर्फ्यू खुकुलो भएको समयमा पनि 5 भन्दा बढ़ीको समूहमा भेला नहुन प्रशासनले आग्रह गरेको छ। सुरक्षा अवस्था सामान्य नभए पनि जारी निर्देशनको पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन ग्यास वितरकलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमका अनुसार 31 गतेको निर्णय अनुसार नियमित रूपमा दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा मौजात नगर्न पनि निगमले आग्रह गरेको छ। करेन्सी उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न विक्रेतालाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा ग्यासको बढ़दो मागलाई ध्यानमा राख्दै निगमले आजदेखि टेकु स्थित कार्यालयबाट समेत ग्यास बिक्री वितरण शुरू गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनसँग बताउनुभयो।
4: यो अभाव भत्ताए पनि अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याकोलाई जससँग एउटा मात्रै सिलिन्डर, निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिन्डर छ उहाँहरूको सिलिन्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइने जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म एकदमै बिदाको दिन होस्, जुनसुकै दिन होस्, बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
2: निगमले बजारमा खाना पकाउने एलपी ग्यास नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी ठगी सम्बन्धी मुद्दा छिटो टुंगो लगाउन समर्पित इजलास गठन गर्न आवश्यक रहेको बताउनु भएको छ। मन्त्री रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई मन्त्रालयले तयार पारेको प्रतिवेदन बुझाउँदै सहकारी कसुर हेर्न छिट्टै इजलास गठनको आवश्यकता र औचित्यबारे जानकारी गराउनु भएको हो। मन्त्रालयका अनुसार सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढ़ी रहेका जिल्ला अदालतमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा आर्थिक वर्ष 2082-83 शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित 372 उजुरी दर्ता भएका छन्। केन्द्रका अनुसार शिक्षा क्षेत्रका 192 र स्वास्थ्य क्षेत्रका 180 उजुरी परेका हुन्। तीमध्ये शिक्षा क्षेत्रका 103 र स्वास्थ्य क्षेत्रका 147 उजुरी फर्चुट भइसकेको छन् भने बाँकी उजुरीमाथि प्रक्रिया जारी छ। स्वास्थ्य क्षेत्रमा उपकरण खरिदमा पारदर्शिता नअपनाइएको कर्मचारीहरूलाई पद अनुसार जिम्मेवारी नदिएको, विशेषज्ञ चिकित्सक समयमै अस्पताल नपुग्ने तथा नियुक्ति प्रक्रियामा अनियमितता भएका विषयमा बढ़ी उजुरी परेका छन्। त्यसै गरी शिक्षा क्षेत्रमा बढ़ुवा प्रक्रिया, शिक्षक सरूवा, अन्तरप्रदेश सरूवामा चलखेल अध्ययन विदापछि नफर्कने प्राध्यापक तथा परीक्षा व्यवस्थापनमा लापरवाही जस्ता विषयमा उजुरी दर्ता भएका छन्। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़दै जाँदा काँकरभिट्टा नाकाबाट हुने अलैची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 अलैची निर्यातबाट 12,62,69,70,000 रूपियाँ बराबरको कारोबार भएको छ। काँकरभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7,67,40,37,000 रूपियाँ बराबरको अलैची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रूपियाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैची निर्यात करिब 64.65% बढ़ेको देखिन्छ। कारोबारसँगै निर्यात परिणाममा वृद्धि भएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी माङ्कल राईले बताउनुभयो।
5: यो वर्ष चाहिँ मेची भन्सार कार्यालयबाट करिब 12,62,69,00,000 अलैची चाहिँ भारत लगायत तेस्रो मुलुकमा चाहिँ निर्यात भएको छ। तुलनात्मक हिसाबले चाहिँ लास्ट इयर भन्दा यो आवामा चाहिँ अलैचीको निर्यात चाहिँ बढेको हो र यो आवामा चाहिँ हजुरको अलैचीको मूल्य पनि वृद्धि भएको देखिन्छ। यो हिसाबले हेर्दाखेरि नेपालमा अलैचीको चाहिँ सम्भावना उत्तिकै राम्रो देखिन्छ। यसको चाहिँ कृषि क्षेत्रमा यसलाई विस्तार गर्दै लाने हो भने नेपालका कृषक अलैची कृषकहरूको चाहिँ जीवनस्तर अझै उक्सिने, त्यसले गरेर निर्यात मार्फत यसको अर्थतन्त्र पनि मजबुत हुने देखिन्छ।
2: गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट 63,85,870 किलोग्राम अलैची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलोग्राम मात्रै अलैची निर्यात भएको थियो। साझा खबरमा अब खेल खबर। दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 नेपाल सहभागी नहुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आज सार्वजनिक गरेको प्रतियोगिताको समूह विभाजन ड्रमा नेपाललाई समावेश छैन। आगामी नोभेम्बर 4-17 बंगलादेशमा आयोजना हुने तय भएको यस प्रतियोगिताबाट नेपाल बाहिरिनुको मुख्य कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा अखिल नेपाल फुटबल संघ इन्फामाथि गरिएको निलम्बन हो। फिफाले गत जून 25 इन्फालाई निलम्बन गरेको थियो। फिफाको निलम्बन कायम रहेका कारण नेपाल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अयोग्य भएको हो। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भनेपछि ई स्पोर्ट्सका खेलाड़ीले विरोध गरेका छन्। गत जूनमा भियतनाममा भएको छनौटमा नेपाली टीमले 7 वरियता हासिल गरेर 20 एसियाली खेलकुदमा स्थान बनाएको थियो।
0: गुल्मीको भडकुवामा नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा
6: सहज भाषा। अब हामीलाई बजार जान परे पनि 10 रेडी हुन पर्थ्यो अनि काम नभए पनि हतार हतार जानु पर्थ्यो अनि अहिले पुल भएपछि ढुक्क पारि गएपछि गाडी पाइन्छ भन्ने छ।
0: पुल बनेपछि विद्यार्थीदेखि व्यवसायीसम्मलाई सहज रिपोर्ट सँगै लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अप्नाउ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
9: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
10: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। गुल्मुको रूरू क्षेत्र गाउँपालिका 1 र 3 जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। 525.1 मीटर लम्बाईको यो पुल बनेपछि खोला वारपार गर्ने मात्र होइन वर्षौंदेखिको कठिन यात्रालाई छोट्याउने माध्यम बनेको छ। पुल सञ्चालनमा आएपछि विद्यार्थीको पढ़ाई स्थानीयको आवत जावत बजार पहुँच र भविष्यको पर्यटन सम्भावना समेत नयाँ ढंगले खुल्न थालेको छ।
12: गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नम्बर 3 भड्कुवाकी सावित्र थापाको दैनिकी हिजो आज सहज भएको छ। झोलुङ्गे पुल सञ्चालनमा आएपछि उहाँलाई सजिलो भएको हो। निर्माण अघि सामान्य कामका लागि पनि घण्टौ हिँड्नु पर्ने बाध्यता थियो। अहिले केही मिनटमै वारपार गर्न सकिने भएकोले दैनिक जीवन सहज भएको उहाँ बताउनुहुन्छ।
6: सहज भाषा अब हामीलाई बजार जान परे पनि 10 रेडी हुन पर्थ्यो अनि काम नभए पनि हतार हतार जानु पर्थ्यो अनि अहिले पुल भएपछि ढुक्क पारि गएपछि गाडी पाइन्छ भन्ने छ। गएर काम नभए पनि 4 बजीसम्म बसिराख्नु पर्थ्यो गाडी कुरेर, अनि अहिले त गाडी जहाँ जति भेट जहाँ भेट्यो आउनु पाइयो ठिकै भयो।
12: रुरु क्षेत्र गाउँपालिका वडा नम्बर 1 र 3 जोड्ने नेपालकै दोस्रो लामो एकल स्पाम झोलुङ्गे पुल सञ्चालनमा आएको हो। यसले स्थानीय सँगै विद्यार्थीका लागि समेत पढाइ सहज बनाएको छ। भोडकुवाका विद्यार्थी अध्ययन गर्ने रिडी माध्यमिक विद्यालयले सवारी सुविधा सञ्चालन गरे पनि गाउँसम्म सड़कको सहज पहुँच थिएन। पुल बनेपछि उनीहरू फलाटेबाट सिधै गाड़ी चढ़ेर विद्यालय जान थालेका छन्। यसले

0: स्कूलले करिब 1.5 घण्टाको पैदल यात्रा अब 10 मिनटमै सीमित गराइदिएको छ। पालिका केन्द्र तमघास, पाल्पा र बुटवल जस्ता स्थानसम्म पुग्न सहज भएपछि स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा पनि सकारात्मक परिवर्तन आउन थालेको स्थानीय मीना भट्टराई र कमला भट्टराईको अनुभव छ।
1: हामी अब हाइवेबाट धेरै विकटमा थियौँ, अहिले नभए जस्तो लाग्यो कि यहाँ पुल तरेर चाहिँ हाइवेमा छिटो आइनु भयो, नभए यो बडकुवा वरिपरि खोलाले काटेको टापु जस्तो गाउँ थियो। यो पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भयो, अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तमघास जानलाई, पाल्पा जान, बुटवल जान, जहाँ जान नि सक्थ्यो।
2: एकदम सुविधा भयो हामीलाई, अब दिन रेडी गए पनि दिनभरि गाडी कुरेर रेडी बस्न पर्ने, त्यो बाटो छुट भयो है, यहाँ माथि आएर गाडीमा आएर छोटो बाटो छिटो सस्तो एकदम सुविधा।
0: स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवल मार्फत भीम शिखर हीरा कन्स्ट्रक्सन प्रणालीले 2082 असार 19 गते पुल निर्माणको सम्झौता गरेको थियो। यसको कुल लागत 8,85,34,000 रूपियाँ रहेको छ। हालसम्म पुलको करिब 91% काम सम्पन्न भइसकेकोले सञ्चालनमा ल्याइएको छ। रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु गेवाली,
3: यो पुलले पड्का र हाइवेलाई जोड्ने, मुख्यत हामीले यो पड्का जुन यहाँको एउटा अलि टापु जस्तो छ, एउटा छुट्टै डाँडो छ, यसलाई चाहिँ हामीले हाइवेसँग जोड्ने गरिकन यहाँको जनजीवनलाई सहज बनाउनको निम्ति हामीले यो झोलुङ्गे पुलको परिकल्पना गरेका हौ।
0: भडकुवाको यो झोलुङ्गे पुल केवल दुई किनारा जोड्ने संरचना मात्र नभएर यसले अवसर, विकास र भविष्य प्रतिको आशा समेत जोडेको स्थानीयको बुझाइ छ। पुलबाट रिडी बजार, कालीगण्डकी क्षेत्र र वरपरका मनोरम दृश्य समेत अवलोकन गर्न सकिने भएकोले यसलाई पर्यटनसँग जोडेर स्थानीय आमदानीको स्रोत बनाउन सकिने सम्भावना पनि देखिएको छ। हुमाकान्त पोखरेल, सीआईएन रेडियो धुर्कोट, गुल्मी।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सड़कमा गीत गाएर जीविका चलाउँदै दृष्टिविहीन कलाकार,
5: सबैजना अब आफ्नै तरिकाले आफ्नो जीविकोपार्जन गर्नको निमित्तै हिँडिरहेको अवस्था छ।
4: गीतसँगै संघर्ष, दृष्टिविहीन कलाकारको जीविकाको कथा, लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति, अनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन, एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। प्रतिभा सबैसँग हुन्छ तर अवसर सबैले पाउँदैनन्। विशेष गरी दृष्टिविहीन प्रतिभा भए पनि मंच, आर्थिक स्रोत र प्रोत्साहनको अभावले ओझेलमा परेका छन्। उनीहरूका लागि रहर मात्र होइन जीविकोपार्जनको आधार पनि हो। तर औपचारिक सांगीतिक क्षेत्रमा स्थान बनाउन नसकेपछि धेरै दृष्टिविहीन अन्तत सड़कलाई नै आफ्नो मंच बनाउन बाध्य भएका कैयौं उदाहरण पाउन सकिन्छ। नवराज जयगढ़ीको घर धनगढ़ी 18 फूलबारीमा छ, तर हिजो आज आफ्ना केही साथीहरू सहित डडेलधुराका बजार, गल्ली र सड़कमा गीत गाउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
10: धनगढ़ी उपमहानगरपालिका 18 फुलबारीका 40 वर्षीय दृष्टिविहीन नवराज जयगढ़ी बजारका चोक, बस पार्क र मानिसको भीड़भाड़ हुने स्थानमा गीत गाएर आफ्नो परिवारको जीविका चलाउँदै आउनु भएको 10 वर्ष भन्दा धेरै भयो।
5: मैले 23 वर्षको उमेरमा गुमाए होली।

0: कलरले गर्दा सडक सांगीतिक कार्यक्रममा 10 वर्षै नै भयो भन्नुपर्छ।
1: संगीत प्रति बाल्यकालदेखि नै लगाव थियो, तर 23 वर्षको उमेरमा होली खेल्ने क्रममा दृष्टि गुमाएपछि नवराजको जीवनले नयाँ मोड लियो। नियमित स्टेज अर्थात मञ्चमा गीत गाउने अवसर नपाएपछि र परिवारको जिम्मेवारी बोधका कारण पनि उहाँ सडकमै गीत गाउन

0: सड़क में गीत गाउँदै प्राप्त हुने रकमले परिवारको आवश्यकता पूरा गर्नुपर्छ। मासिक 8-10 हजार रुपियाँ जति आमदानी हुने अपेक्षाले शुरू गरेको यात्रामा अवसर र चुनौती दुवै छन्।
1: बालबच्चा परिवार छ, चुलो जल्छ कि भनेर
0: 3 सन्तान सहित 5 जनाको परिवारको जिम्मेवारी एकातर्फ छ भने 7 जनाको टोलीसँग विभिन्न जिल्लामा पुग्नुपर्ने बाध्यता पनि। टोलीमा 5 जना दृष्टिविहीन कलाकार छन् भने 2 जना सहयोगीका रूपमा रहन्छन्।
1: 7 जनाको टिम चाहिँ छ र अब सबैजना अब आफ्नै यही तरिकाले आफ्नो जीविकोपार्जन गर्नको निमित्तै हिँडिरहेको अवस्था छ।
0: जहाँ मानिसको बाक्लो चहल पहल हुन्छ त्यही यो टोलीको अस्थायी मञ्च बन्छ। करिब 10 वर्ष अघि नवराजले एउटा देउडा गीत रेकर्ड गराउनु भएको थियो, तर आर्थिक अभाव र शारीरिक अवस्थाका कारण त्यसपछि थप गीत रेकर्ड गराउने चाहना पूरा नभएको उहाँको भनाइ छ।

0: प्राय आधुनिक शैलीका गीत गाउने नवराजलाई सड़कमा प्रस्तुति दिँदा सबैले समान व्यवहार भने गर्दैनन्। कतिपय स्थानमा अवमान र हेपाई पनि सहनु परेको उहाँ सुनाउनुहुन्छ।
1: कसैले भन्छन् उहाँ आफ्नो कला गलाहरू बेचेर खान पाइयो, ठिक छ, राम्रो छ, तपाईँहरूको गर्नुहोस्। कसैले उहाँको साङ्ग्रो सोचको कारणले चाहिँ अवेलना चाहिँ भोग्नु परेको हुन्छ।
0: आँखाको ज्योति गुमे पनि संगीत प्रतिको भोक र शोक भने मरेको छैन। दैनिक संघर्ष, आर्थिक अभाव र सामाजिक विभेदका बीच पनि उहाँले गीतलाई नै आफ्नो सहारा बनाउनु

संलग्न नवराज जयगढ़ी को अस्थायी मंच बनेको छ र त्यही मंचबाट सृजना सपना र बाध्यताहरू पूरा भइरहेका छन्। हालसम्म उहाँको टोली कैलाली कञ्चनपुर डडेलधुरा डोटी लगायतका जिल्लामा पुगिसकेको छ।

0: सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता बाहेक अवस्था क्षमता र सिप अनुसार अरू रोजगारीका अवसर मिले सजिलो हुने अपेक्षा नवराजको त हुनै अरू दृष्टिविहीनको पनि यस्तै चाहना छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: लस्केकी सुदूरपश्चिम र कर्णाली क्षेत्रमा लोकप्रिय लोकगीतको एक शैली हो। विशेष गरी देउडा संस्कृतिसँग यसको घनिष्ठ सम्बन्ध छ। लस्के शब्दले समूहमा लस्कर अर्थात पंक्ति मिलाएर गाइने र रमाइलो शैलीमा प्रस्तुत गरिने गीतलाई जनाउँछ। प्रेम, प्रकृति, सामाजिक जीवन, संस्कार, हाँसो ठट्टा र समसामयिक विषयवस्तु समेटिने लस्के गीतले सुदूरपश्चिमको लोक संस्कृति, भाषा र जीवनशैलीलाई जोगाई राख्न महत्वपूर्ण भूमिका खेलेको छ। तर हिजो आज लस्के गीत लोप हुँदै गइरहेको स्थानीयले बताएका छन्। योग्यता र मापदण्ड नपुगेका उम्मेद्वारलाई आयुर्वेद परिषदको अध्यक्षको अन्तर्वार्तामा छनौट गरेको भन्दै विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आपत्ति जनाएको छ। विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आयुर्वेद चिकित्सा परिषद नेपालको अध्यक्ष पदका लागि अन्तर्वार्तामा छनौट गरिएका उम्मेद्वारहरूको सूचीप्रति ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको समितिले सार्वजनिक गरेको अन्तर्वार्ता सम्बन्धी सूचनामा तोकिएको मापदण्ड र कार्यविधि विपरीत उम्मेद्वार समावेश गरिएको भन्दै समाजले आपत्ति जनाएको हो। भारतको पिथौरागढ जिल्ला स्थित धारचुला तहसील अन्तर्गत रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय धारचुलाले हिजो मंगलबार एक सूचना जारी गर्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनको बाँध साउन 13 गते बुधबार बिहान 6 बजेदेखि साउन 14 गते बेलुकी 6 बजेसम्म सिफ्ट सप्लाई गर्ने कार्यका लागि खोलिने जनाएको हो। दार्चुलाका सहायक प्रमुख जिल्लाधिकारी मोहन सिंह धामीले एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले नेपाली प्रशासनलाई बाँध खोल्ने बारे पत्राचार गरेको बताउनु भएको छ। ब्रोडपिक हिम पहिरोमा निर्मल पूर्जा सहित 6 नेपाली आरोहीको दुखद निधन भएको छ। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट 4 जना पक्राउ गरिएको छ। बारा र धनुषामा आज सद्भाव र्याली निकालिएको छ। सामाजिक एकता कायम राख्न सबै पक्षले आग्रह गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा 372 गुनासा दर्ता भएका छन्। अहिले बजार एलपी ग्यासको अभाव रहेको हल्ला चलिरहेको नेपाल आयल निगमको भनाई छ। ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमले निर्देशन दिएको छ। सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको सहकारी मन्त्रीको भनाई रहेको छ। अन्तर्राष्ट्रिय बजारमा अलैचीको निर्यात बढ़दा 64% वृद्धि भएको छ। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। यसले गुल्मीको जनजीवनमा सकारात्मक प्रभाव पर्ने भएको छ। र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने भएको छ। एसियाली खेलकुदमा नलैजाने भएपछि यी स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध गरिएको छ। सम्बन्धित निकायको जवाफ माग गरिएको छ।
2: सूचना
3: यही साउन 23 गते शनिबारका दिन
2: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
5: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ। एक्सट्रीम इनर्जी ड्रिंक टेक द डिफरेंस।
7: feel the energy.
8: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
8: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
9: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: me a
1: extreme energy drink.
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने कोसिस छ कि गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित

0: नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सुरजन लोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
1: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
4: रेडियो भेरी एफएम

0: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
1: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198-198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
2: सूचना
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
6: रेडियो भेरी एफएम।

0: Extreme Energy Drink.
1: सूचना
2: यही साउन 23 गते शनिवार का दिन
1: यस राणा हस्पिटल प्राइवेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलाकाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्र नगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
4: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-91-960 98-481-19-336 र 98-488-29-966।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित

0: सामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेज को तल्लो पट्टी सुर्खेत। संपर्क फोन नंबर 083-521-250 083-523-755 मोबाइल नंबर 98-480-50-227।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: रेडियो भेरी एफएम

0: मध्य पश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेंट मुसोममा बीबीए र बीएसएम कार्यक्रम का लागि नयाँ भर्ना खोल्यो।
1: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
0: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
2: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मौसम वीरनगर सुर्खेत, फोन नम्बर 0385253552, 98582501 र 98482-29-324।
0: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 0385908072। सम्पर्क फोन नम्बर 0385219656 र मोबाइल 98485030।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 9 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: आजको संवाद अन्तर्गत कार्यक्रम खाद्य सुरक्षामा केशव ढकालको नमस्कार। आजको कार्यक्रममा हामी सुर्खेत सहित कर्णाली प्रदेशमा खाद्य सुरक्षामा उपभोक्ताहरू कतिको सजग र सचेत हुनुहुन्छ, हामीले बजारमा उपभोग गरिरहेका खाद्य वस्तु खानको लागि कति स्वस्थकर छन् या छैनन्, उपभोक्ता हकितका लागि के कस्ता कामहरू भइरहेका छन्, खाद्य सुरक्षालाई कसरी प्रभावकारी रूपमा अगाडि बढ़ाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नेछौ। यस विषयमा छलफल गर्न मैले राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशका संयोजक आकाश तारा वैद्यज्यूलाई स्टुडियोमा निम्त्याएको छु। आकाशजी, स्वागत छ यहाँलाई कार्यक्रम खाद्य सुरक्षामा।
1: धन्यवाद केशवजी।
0: अब यहाँको संस्थाले मुख्य गरी अहिले के काम गरिरहेछ?
1: मुख्यत हाम्रो आफ्नै कुनै विशेष कार्यक्रम त हुँदैन, सरकारका जो नीति नियम र योजना कार्यक्रम हुन्छन् त्यसमा हाम्रो साथ रहन्छ र हामी त्यसमा इन्भल्भ हुन्छौं। मुख्यत हामीले चाहिँ नियमनका पाटालाई एउटा प्रेसर दबाव समूहको रूपमा हामीले काम गर्छौं कि कुनै पनि उपभोग तथा दैनिक जो आर्थिक क्रियाकलापमा हुने उताप चढ़ाव लगायतका विभिन्न चाहिँ पाटाहरूमा जहाँ प्रत्यक्ष नागरिक वस्तु अथवा सेवाको प्रवाहमा जहाँ कुनै तरहको अवरोध अथवा त्यहाँ कुनै कठिनाई आउँछ त्यस्तो ठाउँमा सरकारलाई हामीले खबरदारी गर्ने, सचेतना फैलाउने अनि त्यहाँ चाहिँ सरकारलाई मतलब चाहिँ त्यसको पूर्व जानकारी दिने र सुधारका पाटाहरूमा अवलम्बन गर्न उत्प्रेरित गर्ने काम हामी गर्दछौं।
0: यहाँले लामो समयदेखि उपभोक्ता हकका क्षेत्रमा काम गर्दै आउनु भएको छ, नियमित रूपमा यहाँ बजार अनुगमनमा पनि सरेक हुँदै आउनु भएको छ। अहिले हामीले जुन बजारमा किनमेल गरेर खानेकुरा लिने गर्छौं, कतिको स्वस्थकर ती खानेकुरा हामीले पाउँछौं?
1: अब यो एउटा राम्रो विषय तपाईँले उठान गर्नुभयो। अहिले हामी कहाँ हाम्रो आन्तरिक चाहिँ उत्पादनले सबै वस्तुहरू हामी कहाँ उहाँ पर्याप्त छैनन्, जसले गर्दाखेरि अधिकांश वस्तु हामी आयातित गरेर त्यसको उपभोग गरिरहेका छौं। ती आयातित वस्तुहरू कति गुणस्तरीय छन् छैनन् र तिनको उपयोगिता कतिको स्वस्थकर छन् लगायतका विषयमा जाँच गर्ने त्यसको नियमन गर्ने पाटो सरकारी पक्षको रहन्छ र सरकारी पक्षले पनि अहिले पर्याप्त मात्रामा त्यो खालको आफ्नो एक्सेस पुर्याउन नसक्दाखेरिका अहिले उपभोक्ताको सिधै चाहिँ आयातित भएका वस्तु सिधै भान्सासम्म पुगिरहेको अवस्था छ र तिनलाई केही हदसम्म नियमन गर्ने प्रयास भए पनि ती पर्याप्त छैनन् र अहिले पनि हामी पटक पटक सरकारलाई यी यस्ता काम कारवाहीलाई स्वच्छकर गुणस्तरीय र त्यो त्यसको जुन वस्तुको मूल्य हो त्यो अनुसारका अनुपातको चीजहरू आम उपभोक्ताको एक्सेसमा पहुँचमा पुग्नुपर्छ भन्ने हामी त्यो खालको दबाव दिइरहेका छौं र अहिले त्यही अनुकूलका कामहरू पर्याप्त नभए पनि केही प्रयासहरू सकारात्मक देखिन्छन्।
0: जस्तो अब अनुगमनको पाटोलाई हेर्दा यहाँले चाहिँ दबाव दिइरहेका छौं भनेर कुरा गरिरहँदा हामीले बजार अनुगमनलाई यसो हेर्यो भने दशैं तिहार चाडपर्वका बेलामा चाहिँ दुई चार दिन यसो अनुगमन गरे जस्तो गर्ने, अरू बेला सेलाउने काम भइरहेछ। सरकारी निकायले गरेन, सरकारी निकायले आलटाल गर्यो, यहाँ त उपभोक्ताको वकालत गर्दै आउनु भएको छ, यहाँको संस्थाले पनि त त्यसमा पर्याप्त पहल गरेको त पाइँदैन नि।
1: अब यो मैले अघि पनि शुरूआत नै भने हामी एउटा प्रेसरसम्म दबाव समूहको रूपमा काम गर्दछौं। हाम्रो त्यस्ता खालका स्पेसली कुनै कार्यक्रम नरहे पनि

0: उपभोक्ताले बुझ्ने गरेर भन्दाखेरि खाद्य सुरक्षा भनेर के बुझ्ने?
1: खाद्य सुरक्षा भनेको खाद्य सुरक्षालाई हामी सामान्यतया हामी कुनै पनि खाद्यान्नको उपलब्धता हुनु पर्यो, त्यसको पहुँच हुनु पर्यो, र अर्को त्यसको गुणस्तर र स्थिरता हुनु पर्यो। चारवटा आयामहरू छन्। यिनी चारवटा आयामहरू मध्येमा यसको भन्नुको आशय के हो भनेदेखि, कुनै पनि व्यक्तिले सहजै रूपमा त्यो खाद्यान्न पाओस्, चाहे त्यो उपलब्धताको अर्थ के हो भनेदेखि, अब चाहे त्यो आफूले उत्पादन गरेर होस् अथवा आयातित गरेर भए पनि त्यो सहज रूपमा आपूर्ति होस्। दोस्रो कुरा पहुँच भनेको एक्सेस, त्यो सबै गरिबीको रेखा मुनि रहेको नागरिकले पनि त्यसलाई उपभोग गर्न पाओस्, पहुँचको कुरा। र अर्को
0: गुणस्तरको कुरा,
1: त्यो एकदम स्वच्छ होस्, गुणस्तर होस्। र अर्को स्थिरता भनेको स्थिरता, यो आवाज कट्यो, स्थिरता भन्नाले त्यो जस्तो कोही विपद आउँछ, कोही आपतकाल आउँछ, त्यस्तोमा पनि सहज रूपमा सबै नागरिकले पाउन् भन्ने यसका चारवटा मेन ऊ छन् आयामहरू। यी चारवटा आयामहरू अन्तर्गत अहिले चाहिँ हाम्रो नेपाल जस्तो कन्टेन्टमा, खास गरी त्यसमा पनि अझ यो कर्णाली र सुदूरपश्चिम जस्ता प्रदेशहरूमा के छ भने, खाद्य सुरक्षाको अवस्थामा अहिले एकदम त्यति मतलब चाहिँ तुलनात्मक सुधार भए पनि अझै पर्याप्त छैन। अहिले पनि लगभग हाम्रो 25% नागरिकहरू अहिले पनि खाद्य असुरक्षाको जोखिममा छन्। र ती नागरिकहरूको एक्सेसमा ल्याउनको लागि राज्यले आफ्ना विभिन्न निकाय मार्फत त्यहाँ चाहिँ त्यो ढुवानी अथवा विभिन्न माध्यमबाट त्यो नागरिकसम्म खाद्यको सुरक्षा ग्यारेन्टी गर्ने त्यो प्रयास गरेका छ, तर ती प्रयासहरू अझै पर्याप्त हुन सकेका छैन। त्यसका पछाडि हाम्रो भौगोलिक कारण पनि होला। दोस्रो कुरा, हाम्रा चाहिँ त्यो यो पछिल्लो समय उसले भनौ न यो हाम्रो जलवायु परिवर्तनले पारेका प्रभावका कारण, र अर्को कुरा हाम्रो जो संरचना जो तरिका छन्, जस्तो ढुवानीका साधनहरू होला, त्यसमा चाहिँ हाम्रो त्यो वितरण प्रक्रिया होला, ती सब लगाएकामा जटिलताका कारणले जुन पाउनुपर्ने नागरिकले हो त्यो नागरिकसम्म पुग्न सकेको छैन। सरकारले अब सबैलाई एज अ सोलो डोलोमा सबैलाई नाप दिन्छ, तर त्यो त्यसरी नाप्नु ठिक हुँदैन। कसलाई चाहिँ खाद्यको वास्तविक निड हो त, कसलाई चाहिँ यो गुणस्तर खाना चाहिएको छ, कसलाई चाहिँ त्यो मास्टर भनौ न लास्टै अभाव भएका मान्छे को हुन् भनेर छुट्याउन सक्नु पर्दछ। त्यसका लागि तब मात्रै अनि त्यो वितरण प्रक्रिया हाम्रो सहज हुन्छ। अब अहिले होलसेलमा हाम्रो के छ भने, सबैलाई वितरण भन्ने जसलाई जरुरत छ उसले पनि लिइरहेछ, जसलाई जरुरत छैन उसले पनि चाहिँ पाइरहेको अवस्था छ, र कहिले दुवै पुमला चाहिँ चाहिएका मान्छेलाई पनि नचाहिएका मान्छेले पनि त्यो चाहिँ उपभोग गरिरहेको कारणले गर्दाखेरि यिनी चिजहरूलाई समस्या, वितरण प्रक्रियामा समस्या छ र एक्सेस पहुँच भएको छैन। र अर्कोतर्फ जो हाम्रा ऊ छन् एलायन्सहरू भनेको स्थानीय तह होला, विभिन्न कृषि सेक्टरका मान्छे होला, अथवा खाद्य संस्थान जस्ता निकायहरू होलान्, उहाँहरूको पनि अहिले पहुँचलाई चाहिँ जो पाउनुपर्ने नागरिकले हो त्यहाँसम्म सहज रूपमा आपूर्ति हुन नसक्दा बेला बेला त्यस्ता खालका समस्याहरू आइरहन्छन्। र त्यसमा पनि मुख्यत अब जस्तो अहिले वर्षायामको समय छ, अब यो जोखिमका पाटाहरू छन्। अब यसमा अहिले हामी गाउँमा जो यो अहिले खडेरी यो वर्ष खडेरी हुने भन्ने छ, यो खडेरीले गर्दा पनि अब यो वर्ष उत्पादन कम होला, अब त्यो खालको प्रक्षेपण पनि भएको छ। अब यसको असर ठ्याक्कै हाम्रो जो गरिबीको रेखा मुनि अथवा विपन्न नागरिकमा त्यो पर्न सक्छ, र यसको पूर्व तयारी हाम्रा स्थानीय पालिकाहरू पनि त्यो गर्नुपर्दछ, प्रदेश सरकारको भूमिका पनि प्रभावकारी बनाउनु पर्दछ, र संघीय सरकारले पनि त्यतातिर आफ्ना प्रयासहरूलाई र कोर्डिनेशनको पाटोलाई अझ प्रभावकारी रूपमा बनाउन सकियो भने त्यसलाई न्यून गर्न सकिन्छ र सहज रूपमा नागरिकसम्म खाद्यको सुनिश्चितता गर्न सहज हुन्छ भन्ने मलाई लाग्दछ।
0: भनेको यहाँले भने अनुसार सरकारले प्रयास गरिरहे पनि आवश्यकता कसलाई बढ़ी छ, कसलाई चाहिँ के खालको कुन खालको खाद्यान्न पुर्याउनु पर्ने जरुरत छ त्यो नहेरिकन काम सोलोडोलो रूपमा काम गर्दाखेरि जहाँ आवश्यकता छ जहाँ अत्यावश्यक छ जहाँ बढी जोखिम छ उनीहरूले सहज रूपमा खाद्यान्न प्राप्त गर्न सकिरहेको अथवा
1: नसकिरहेको अवस्था पनि हो
0: नसकिरहेको अवस्था छैन. अब यसै पनि हामी कर्णालीका दश जिल्ला मध्ये सरकारी तथ्याङ्क अनुसारै पनि खाद्यान्नमा चार जिल्ला मात्र आत्मनिर्भर अरू चाहिँ छ जिल्लामा बाहिरबाट ल्याउन पुग्ने कतिपय जिल्लामा त तीन महिनाभन्दा बढी स्थानीय उत्पादनले खाना नपुग्ने भन्ने अवस्था छ. एकातिर हामीले पर्याप्त खाद्यान्न पाउनुपर्ने जोखिम छ पाउन सकिरहेका छैनौं. अर्कोतिर हामीले प्राप्त गरेका खाद्यान्नहरू कतिको सुरक्षित छन् भन्ने कुरामा गुणस्तर छन् कतिको सुरक्षित छन् भन्ने कुरामा हामी कतिको गम्भीर छौ र यहाँको मूल्याङ्कनमा अवलोकनमा सरकारले त्यसमा कतिको प्रभावकारी रूपमा काम गरेको पाउनु भएको छ.
1: मुख्यत यसको पाटो के छ भने खाद्यान्नमा खाद्यान्नको सहज आपूर्ति एउटो पाटो छ भनेदेखि सरकारलाई जो जो भनौँ न जो हाम्रो टार्गेट ग्रुप छ जो जो जुन जुन नागरिकलाई हामीले पुर्याउनु पर्ने छ त्यो नागरिकसम्म पुर्याउनको लागि हाम्रो वितरण प्रक्रिया नै सबैभन्दा ठूलो जटिल समस्या छ. त्यो वितरण प्रक्रियामा के छ भने त्यो आयातित वस्तु हो चाहे आफ्नै उत्पादन होस् अहिले त अब अघि तपाईँले भने जस्तो सबैलाई पर्याप्त आफ्नै उत्पादनले खान पुग्दैन. अर्को कुरा आयातित वस्तुहरू पनि त्यो कतिको गुणस्तर छ कतिको स्वच्छ छ कतिको त्यो चाहिँ हाम्रा लागि कति प्रभावकारी हो होइन हाम्रो एक्सेसमा छ छैन भनेको हामीले खरिद गरेर त्यसलाई लिन सक्ने हाम्रो हैसियत हो होइन. अब अर्कोतर्फ हाम्रो अब क्रय शक्ति पनि कम छ खास गरिकन कर्णालीका चाहिँ कन्ज्युमरहरूको उपभोक्ताहरूको क्रय शक्ति पनि कम छ. अब सरकारले जो अनुदानमा उपलब्ध गराउने अहिले त सितैमा वितरण गर्ने भन्ने त्यस्तो खालको पछिल्लो समय कुनै त्यस्ता कार्यक्रम छैन सरकारका. तर सरकारले अनुदानमा दिएका चिजमा पनि कतिपय अवस्थामा गुणस्तरीय नहुने त्यसको भण्डारण मतलब चाहिँ गतिलो नहुने ढुवानी प्रक्रिया मतलब ठिक नहुँदाखेरि त्यसका गुणस्तर हीन बन्न जाने अथवा त्यही खाद्य पनि अखाद्य बन्न जाने यस्ता अवस्थाहरू छन् र तिनलाई तिनको सहज आपूर्तिका लागि सरकारले के गरिदिनुपर्छ भनेदेखि अहिले त्यो कामको विकेन्द्रीकरण गर्नुपर्दछ. जस्तो अहिले हामी सहर केन्द्रित छौं अब हाम्रो टार्गेट ग्रुप कहाँ छ सुदूर ग्रामीण क्षेत्रमा छ कि गाउँमा छ कि अलिकति सहरभन्दा अलि हाँसिएमा एरियामा छ कि तिनी ठाउँको पहिचान गरेर त्यसरी वितरण गर्यौं भने त्यो चाहिँ सहज हुन्छ. र अहिले चाहिँ सरकारले जो पुर्याइरहेका जो प्रयासहरू छन् ती चाहिँ के छन् सहर केन्द्रित छन् गाउँ केन्द्रित हुन नसक्दाखेरि सरकारले सरकारको दिएका अनुदानको अनुभूति पनि लिन नपाइरहेको अवस्था छ.
0: सरकारले जसरी अनुदान कोटा छुट्याइरहेको छ पहिलेदेखि वितरण गर्दै आएको छ त्यो पनि लक्षित समुदायले जसले प्राप्त गर्नुपर्ने हो उनीहरूले सहज रूपमा प्राप्त गर्ने वातावरण अझै बनेको छैन भन्ने यहाँको भनाइ
1: हो. किनभने यसका पछाडि मुख्यत के छ भनेदेखि जो वितरण प्रक्रिया पनि कस्तो छ हामी सहरमुखी छौं जो हाम्रो टार्गेट ग्रुप गाउँमा बस्छ हामी यहाँ सहरमा राखिरहेका छौं गाउँको मान्छे सहरमा आएर त्यो लिनका लागि त्यो चारानेको माल बारानेका मसला जस्तो भइहाल्छ. यसले गर्दाखेरि उपभोक्ताले त्यो चाहिँ सहज रूपमा लिन ग्रहण गर्न नसकिरहेको अवस्था छ अहिले पनि. त्यसो भएर हामीले यसका लागि वकालत गरिरहेका छौँ पटक पटक जहाँ जुन ग्रुपलाई जुन हाम्रो टार्गेट ग्रुप समूह छ जस्तो विपन्न नागरिक होला गरिबी रेखा मुनि रहेका नागरिक तिनको पहिचान गरेर त्यो ठाउँसम्म पुर्याउने त्यो व्यवस्था सरकारले राज्यले गर्नुपर्छ. राज्यका चाहे तीनै तहका सरकारहरूले कमसेकम आफ्नो टार्गेट गोरु कसलाई निक फुल हो त्यहाँसम्म चाहिँ खाद्यान्नको सुनिश्चितता ग्यारेन्टी गर्नुपर्दछ. दोस्रो कुरा त्यो त्यो त्यो ग्यारेन्टी गर्ने क्रममा त्यसको भण्डारणका कुरा होलान् त्यहाँ चाहिँ वितरणका कुरा होलान् त्यहाँ चाहिँ अन्य रकम अन्य त्यसको गुणस्तर जाँच गर्ने कुरा होला त्यो वितरण प्रक्रियामा अनुगमनको पाटो होला नियमनका पाटा होलान् त्यसलाई पनि पारदर्शी रूपमा सरकारले यदि देखाउन सक्यो भने नागरिकले राज्य छ भन्ने अनुभूति महसुस गर्न गर्दछ भन्ने हामीलाई विश्वास छ.
0: अब यहाँनिर यहाँले तीनवटै सरकार र सरोकारवाला निकायको कुरा गरिरहँदा वर्षौंदेखि उहाँहरूसँग रहेर यहाँले काम गरिरहनु भएको छ। उपभोक्ता क्षेत्रमा यहाँले लगभग 20 वर्ष भन्दा बढी समयदेखि नै काम गर्दै आउनु भएको छ। समन्वय कतिको देख्नु भएको छ? स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकार, सरकार जस्तो खाद्य तथा गुण नियन्त्रण कार्यालय होला, अरू सरकारवाला निकाय बीच समन्वय यस मामलामा कतिको भएको पाउनु भएको छ?
1: हो, तपाईँले बहुत महत्वपूर्ण कुरा उठाउनुभयो। यो एउटा यहाँनिर ग्याप छ। सरकारले यो जनतालाई सहज रूपमा र गुणस्तर वस्तु उपलब्ध गराउन र त्यसको चाहिँ भनौँ न सेवा र सुविधालाई सुनिश्चित गर्नका लागि भनेर यो एक्लै संघ सरकारले सक्दैन, यसलाई विकेन्द्रीकरण गर्नु पर्यो भनेर तिनै तहका सरकार बीच आफ्ना अधिकारहरू विकेन्द्रीकरण गर्यो। तर अहिले के भयो भने प्रदेशको कतिपय प्रदेशहरूले आफ्नै उपभोक्ता हकहित सम्बन्धी कानून बनाउन नसकिरहेको अवस्था छ। एउटा भनेदेखि कर्णालीमा एउटा वीरेन्द्रनगर नगरपालिका बाहेक अरू पालिकाले त्यो आफ्नो उपभोक्ता हकहित सम्बन्धी कानून बनाउन सकिरहेका अवस्था छैन। र जहाँ हामीले बजार अनुगमनका कुरा गरिरहेको छौँ त्यहाँ यति फितलो पाटो छ, यति ग्याप छ एक अर्को संस्थाबीच, र स्वयं स्थानीय पालिकाले त अहिलेसम्म जसले कानूनै बनाएको छैन त्यही कानूनमा टेकेर उसले अनुगमन गर्ने, नियमन गर्ने, बजारलाई अब त्यो आपूर्तिका कुरा गर्ने यी लगायतका कुरा गर्नु पर्थ्यो। उसले उसँग त कानूनै छ, किन कानून नबनाइकन त्यो अरू काम गर्न मिल्दैन। कति त्यो दण्ड सजायका कुरा हुन्छन् कानूनमा, विभिन्न उसलाई चाहिँ त्यहाँ चिजहरू राख्नुपर्ने हुन्छ त्यो कानून त्यो कानून बनाउँदाखेरि। त्यसो भएर अहिले अब प्रदेशको पनि छैन, अब विभिन्न पालिकाहरूले पनि बनाउन सकिरहेका छैनन्। अब यसले गर्दाखेरि अहिले यो सबै भारभरि संघीय सरकारलाई परिरहेको अवस्था छ। अहिले केही जिल्लामा कुनै तरको कुनै आपूर्ति व्यवस्थामा तलमाथि पर्ने बित्तिकै सिधै जिल्लाको प्रमुख जिल्लाधिकारीसँग त्यो कुरा ठोकिन जान्छ। त अब यो कुराको अन्त्य गर्नको लागि नै संघीय सरकारले अब यो प्रदेश सरकारलाई पनि छुट्टै चाहिँ अधिकार दिने र त्यस्तै अधिकार स्थानीय पालिकालाई पनि दिने भनेर त्यो बनाइयो। तर यो कार्यान्वयन एक अर्काबीच समन्वय र कोल्याप हुँदाखेरि अहिले चाहिँ एकदम असहज जस्तो स्थिति छ। कसले कहाँ गरेका छ, कहाँ गरेका छैन, अनि सरकार छैन, नाम तिनै तहका सरकार छ, तर जनतालाई त्यो खालको अनुभूति अझै पनि भइरहेका छैन। अझै पनि गाउँका मान्छे अझै पनि कुनै तरको समस्या आयो आपूर्तिमा अथवा वितरण प्रक्रियामा कुनै असहजता आयो भने सिधै सिधै जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग ठोकिने अवस्था छ।
0: भनेको जसरी खाद्य सुरक्षाका लागि, खाद्यान्न वितरणका लागि सरकारवाला निकाय बीच, तीन तहका सरकार बीच र अन्य सरकारवाला, त्यहाँ कृषि जोडेला, त्यहाँ खाद्य संस्थान जोडेला, त्यहाँ विधि विज्ञान प्रयोगशाला जोडेला, त्यहाँ नातोल तथा गुणस्तर विभाग जोडेला, ती सरकारवाला इभन उपभोक्ता अधिकार मञ्च पनि जोडेला, ती सरकारवाला संघ संस्था र सरकार बीच यहाँले उचित र आवश्यक समन्वय भएको पाउनु भएको छैन। त्यसले
1: छैन र जो सरकारी जो आधिकारिक एजेन्सीहरू छन् जस्तो खाद्य तथा गुण नियन्त्रण कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, अब यो कृषिको सेक्टरमा कृषि, अब यो औषधि व्यवस्थापन विभाग, अब यस्ता थुप्रै खालका निकायहरू छन्, एजेन्सीहरू छन् जो सरकारी एजेन्सी जो नियमनको पाटोमा, फेरि तिनीहरूले नियमित आफ्नो गर्नुपर्ने काम गरिरहेका छन्। तर त्यो गर्ने काममा पनि अब त्यो उनीहरूसँग त्यो पर्याप्त स्रोत नहुने, बजेटको अभाव हुने, त्यहाँसम्म उसले चाहिँ आफ्नो लगानी एक्सेस नपुग्ने, यी सब लगायत कारणले एक्ला एक्लै चाहिँ गर्ने प्रवृत्ति अहिले पछिल्लो समय त्यो बढ़ी देखिन्छ। र अब यो संयुक्त ज्वाइन्ट मुद्दा चाहिँ कार्यक्रम पनि अहिले त्यति प्रभावकारी देखिएन यहाँ, किनभने चाहिँ त्यो एक्सेस नभएर अब सबैलाई बोकेर एकैचोटि लैजान पनि अनुगमनमा त्यो गाह्रो, र एक्लै एक्लै गर्न पनि उनीहरूको सीमित बजेट हुन्छ, बजेट अनुसारले अनुगमन गर्छन् र त्यो टार्गेटमा अब दुईपल्ट तीनपल्ट गर्ने भन्ने उनको पूर्व निर्धारित कार्यक्रम हुन्छ, त्यो निर्धारित कार्यक्रम अनुसार एकपल्ट दुईपल्ट त्यही अघि तपाईँले भने जस्तो उही देखाउनलाई यसो देखाउनका लागि अनुगमनका लागि अनुगमन जस्तो मात्रै त्यो भएको पाइन्छ।
0: किन यहाँ चाहिँ स्रोत साधन अथवा जनशक्तिको अभाव प्रमुख कारण हो कि, अथवा काम गर्ने तौर तरिका नमिलेको हो कि, के छ यहाँको विश्लेषण?
1: यो पहिलो कुरा त यो उपभोक्ता हकी सम्बन्धी का लागि भनेर छुट्टै बजेटको पर्याप्त व्यवस्था सुरुदेखि नै अभाव त्यो रह्यो खड्कियो। दोस्रो कुरा केही समन्वय गरेर त्यसलाई जे होस् अब भोलिन्टियर रूपमा पनि अधिकांश कार्यालयहरूले र त्योसँग जुडेका संघ संस्थाहरूले मिलेर काम गरे पनि त्यो दिगो थिएन। जहिले पनि एउटा अब भोलिन्टियरी काम गर्दाखेरि समस्या छन् थुप्रै खालका। त्यसो भएर अब अहिले अब त्यो कुनै भनौँ न गृह मन्त्रालयबाट नेपालकै ठुलै मतलब चाहिँ अब मन्त्रालयबाट ल है फलाना ठाउँमा फलाना समस्या देखियो अब त्यसलाई नियमन गर्न तपाईँहरू जानुहोस् भनेपछि अब सिडिओको पहलमा अहिलेसम्म ठुला ठुला समस्याहरू समाधान गर्न अहिले पनि सिडिओकै पहलमा विभिन्न एजेन्सीहरूलाई साथमा लिएर जिल्ला प्रशासन कार्यालयले अरूसँग कोर्डिनेसन समन्वय गरेर ती अनुगमन गर्ने गरेको छ। तर यो पनि दिगो छैन। अहिले पछिल्लो समय सिडिओलाई पनि बहुत धेरै समस्याहरू छन्। अहिले सिडिओसँग आफै लगभग 300-400 मतलब चाहिँ उसका कामहरू हुन्छन्। ती कामहरूलाई भ्याइ नभ्याइ छ। अब यो छुट्टै बजार अनुगमनको पाटोलाई पनि भ्याउन गाह्रो भइरहेको अवस्था छ कि। त्यसो भएर अनि कतै न कतै केही न केही अभावको ल्याप बीचमा ग्याप छ। यो ग्यापलाई पुरै यो परि भनौँ न यो ग्यापलाई पूरा गर्नका लागि सरकारले तीनै तहका सरकारहरूले पर्याप्त बजार अनुगमनका लागि अथवा उपभोक्ता सचेतना कार्यक्रमका लागि उनीहरूले बजेट छुट्याउनु पर्दछ। उपभोक्तालाई पनि सचेत बनाउने जिम्मेवारी सरकारकै हो। त्यसो भएर स्थानीय तहले पनि विभिन्न सञ्चार माध्यमबाट हुन्छ या कुन कुन माध्यमबाट हुन सक्छ सचेतनाका कार्यक्रमहरू फैलाउनु पर्यो। नम्बर एक उपभोक्तालाई जागरण ल्याउनु पर्यो। दोस्रो कुरा त्यो खालको मतलब चाहिँ दक्ष जनशक्ति मतलब चाहिँ बजार अनुगमन नियमनका लागि दक्ष एक्सपर्टहरूको मतलब व्यवस्थापन गर्नु पर्यो। तेस्रो पाटो भनेको बजेटको पहिले चाहिँ सुनिश्चित गरिनु पर्यो। चौथो अर्को पाटो भनेको यसलाई चाहिँ एकीकृत रूपमा प्रभावकारी तरिकाले बजारमा भनौँ कि उपलब्धि हुने टाइपले मतलब टार्गेट पहिले फिट गरेर हामी भनौँ न
0: व्यवस्थित वितरण हुनु
1: हो। व्यवस्थित रूपमा हामी लाग्यौं भने हाम्रा मतलब चाहिँ लक्ष्यहरू पूरा हुन्छन् भन्ने मेरो चाहिँ बुझाइ छ।
0: अब उपभोक्ताहरू चाहिँ खाद्य सुरक्षाप्रति उपभोक्ता अधिकारप्रति कतिको सचेत भएको पाउनु भएको छ यहाँले?
1: यो पछिल्लो समय राज्यले अहिलेसम्म उपभोक्ता सचेतना कार्यक्रममा एकदम न्यून बजेट नको बराबर बजेट छ अहिले पनि। र यो सबैभन्दा महत्वपूर्ण पाटो हो। हेर्नुहोस् यो उपभोक्ता सचेतना कार्यक्रम अहिले जबसम्म देशमा हुँदैन तबसम्म जब उपभोक्ता नै जागरूक हुँदैन र सरकारले मात्रै नियमन गर्ने अथवा अनुगमन गर्ने पाटो अलिकतै कता कता यो नबुझिकन उनीहरूले चाहिँ जनताले एक्कासी गरे भन्ने हुन्छ। यद्यपि कानून मैले थाहा छैन मैले जानेन भन्न त पाइँदैन। फेरि पनि उनीहरूलाई चाहिँ अहिले थुप्रै उपभोक्ताहरू व्यवसायहरू विक्रेताहरूलाई सचेतना कार्यक्रम फैलाउन जरूरी देखिन्छ। त्यो चाहिँ हामीले विभिन्न माध्यमबाट फैलाउनु पर्दछ। तर अहिले अब यो सरकारहरूको ध्यान यतातिर जान सकिरहेको छैन। त्यसो भएर अब अहिले चाहिँ यो आफ्नो बजेटहरूमा विशेष मतलब चाहिँ बजेट नभए पनि कुनै कुनै स्रोतमूलक फण्डिङ जुटाएर भए पनि सचेतनाका कामहरूलाई प्रभावकारी रूपमा हामीले जनतासम्म पुर्याउन सक्यौं भने हामीले धेरै कुराहरूमा हामी चाहिँ सुधार गर्न सक्छौं। जस्तो अहिले त अवस्था यहाँसम्म छ कि उपभोक्ताले आफूले पैसा चुकाएर पनि राम्रो वस्तु मतलब चाहिँ राम्रो वस्तु लिन नसकिरहेको अवस्था छ। त्यो कुन गुणस्तर हो होइन त्यो ठिक छैन भन्ने कुरा पनि छनौट गर्न नपाइरहेको अवस्था छ। उपभोक्ताले आफ्नो मूल्य हालेर अहिले म विद्युतको सेवा लिन चाहन्छु विद्युतले सहज रूपमा आपूर्ति पैसा चुकाएर पनि उनीहरूले चाहिँ विद्युत नपाइरहेको अवस्था छ। पैसा चुकाएर पनि ग्यास नपाइरहेको अवस्था छ। अब यो राम्रो होटलमा जान्छु होटलमा खाने उपभोक्ताले राम्रो वस्तु मतलब चाहिँ त्यो उसले दिएको वस्तु गुण ठिक छैन भन्ने कुरा नापजाप गर्ने त्यसको ग्यारेन्टी कुनै केही छैन। त्यसो भएर कई तरहका समस्याहरू छन्। अब यी त भित्री कुरा थुप्रै मतलब त्यो समस्याको एउटा अम्बार छ। तर यद्यपि बिस्तारै बिस्तारै सुधारका पाटाहरूमा पनि लैजानुपर्छ भन्ने मलाई लाग्दछ।
0: अब यहाँले भने जस्तो पर्याप्त मात्रामा उपभोक्ता आफै पनि खाद्य सुरक्षाप्रति मैले उपभोग गरिरहेको खानेकुरा खान उचित छ कि छैन भनेर त्यति साह्रो सचेत भइहालेको अवस्था पाइँदैन र यसका लागि सरकारले पनि पर्याप्त मात्रामा बजेट छुट्याउने सचेतनाका कार्यक्रमहरू गर्ने काम गरिरहेको भए पनि त्यो पर्याप्त छैन भनेर भनिरहँदाखेरि अब हामीसँग यहाँ दुईवटा कुरा रहे। एकातिर खाद्य सुरक्षाको कुरा गर्दाखेरि एकातिर हामीले चाहिँ नि पर्याप्त मात्रामा खाद्यान्न प्राप्त गर्न नसकेको अवस्था, अर्कोतिर प्राप्त गरेको खाद्यान्नको गुणस्तर कस्तो छ, त्यो प्रयोग गर्न उचित छ या छैन भनेर पर्याप्त मात्रामा जाँच्ने यहाँले भन्नुभयो। अहिले हामी जुनसुकै पसलमा अथवा होटलहरूमा गएर पनि यो चाहिँ खानको लागि एकदम उचित छ भनेर ढुक्क हुने अवस्था चाहिँ छैन, कसरी यो गर्न सकेला? यो दुईटा चुनौतीलाई कसरी हेर्ने?
1: यसका लागि एउटा के हो भनेदेखि वस्तु दुई प्रकारका हुन्छन्, एउटा बन्द वस्तु एउटा खुला वस्तु। बन्द वस्तुको हकमा त्यो आफै त्यहाँ चाहिँ लेबलिङ हुन्छ, यसको उसले सो घोषणा गर्छ।
0: त्यही त यहाँनिर जस्तो कतिपय अवस्थामा तपाईँ हामी नै पनि कुरा नलुकै भन्दा म आफै पनि मैले बजारमा बन्द वस्तु किने भने त्यो कहिले बनाएर रहेछ, यसको म्याद कहिलेसम्म रहेछ भनेर कहिलेकै हेरेला सधैँ हेरिया पाइदिने नि त, लापरवाही छ नि यसमा पनि।
1: हो यो भनेको उपभोक्ता सचेतना नहुनु, अब त्यसको हेबिट हामीलाई त्यसको चाहिँ हामी अभ्यस्त नहुनु,
0: सचेतना भन्दा पनि यहाँ चाहिँ कतिपय अवस्थामा दुई चार अक्षर पढेका जानेका मान्छेले पनि त्यतातिर अभ्यस्त नभएका कारणले त्यसलाई व्यवस्था गर्नु
1: व्यवस्था भएको अवस्था हो भने अर्को पाटो के हो भनेदेखि स्वयं व्यवसायी पनि जिम्मेवार हुनुपर्दछ। किन भनेदेखि उसले पैसा हालेर पैसा खरिद गरेर ल्याएर आएको चिज हो, अनि पैसा लिएर नै उसले बिक्री गर्ने हो, ऊ धर्म गर्न बसेको मान्छे होइन, व्यवसाय एउटा निजी क्षेत्र, ऊ नापामुखी नै हुन्छ। तर अब उसले चाहिँ फेरि पैसा हालेर ल्याएको वस्तु पैसा लिएर बेचिरहेछ, फेरि गलत चिज किन बेच्ने? हामी त्यहाँनिर मतलब चाहिँ हाम्रो व्यवसायसम्म आपत्ति हो। त्यसो भएर तपाईँले गुणस्तरीय वस्तु खरिदेर ल्याउनु, गुणस्तरीय वस्तु नै बिक्री गर्नुहोस् र कानूनले वर्जित गरेका अथवा स्तरहीन गुणस्तरहीन चिजहरू बिक्री वितरण नगर्नुहोस् र सकेसम्म उपभोक्तालाई राम्रो वस्तु नै उपलब्ध गराउनुहोस् भन्ने हाम्रो आग्रह मलाई चाहिँ हुँदै आएको छ। र आजको कन्टेनमेन्ट जो थिम छ यो विषय जो खाद्य सुरक्षाको जो विषयमा सरकारले दुईटा पाटोमा काम गर्नुपर्छ। एउटा खाद्य जस्तो खाद्य सुरक्षाको कुरामा यहाँ दुईटा पाटो महत्वपूर्ण छ। एउटा पाटो के छ भनेदेखि हामी गाउँमा भएको उत्पादन जो छ हाम्रो आन्तरिक उत्पादन त्यसले हामीलाई सधैँ पुग्न सक्ने स्थिति छैन। त्यो पुर्याउनको लागि सरकारले के गर्नुपर्दछ भनेदेखि पर्याप्त मल बिउ बिजन र त्यसको पछाडि हाम्रो किनभने फेरि हाम्रो भूगोल फरक फरक छ। जस्तो हामीसँग गर्मीको तराई छ, पहाड छ, हिमाल छ, अब कुन कुन ठाउँमा कुन चिज के उत्पादन हुनसक्छ त्यसको पूर्वमूल चाहिँ त्यसको अनुसन्धान हुनु पर्यो, क्षेत्रको पहिचान हुनु पर्यो, कृषकको रुचिको विषय पनि हुनु पर्यो र त्यहाँ कुन चिज चाहिँ कुन कुन वस्तु त्यहाँ उत्पादन गर्न सकिन्छ र त्यो आन्तरिक मतलब उत्पादकत्व वृद्धिमा सरकारले एउटा नीति बनाउनु पर्छ भने अर्को कुरो आयातित वस्तुमा हामीले जो आयात गरेर जो आपूर्ति गरिराखेका छौँ जो हामी आपूर्ति मात्रै होइन कि त्यो वितरण मतलब एउटा भनौँ न हाम्रो टार्गेट ग्रुपलाई जो पुर्याइराखेका छौँ त्यो वितरण त्यो ल्याएको चिज पनि गुणस्तर छैन र त्यो वस्तु हामीले जहाँ जसलाई जरुरत हो त्यहाँसम्म पुर्याउन सकिरहेका छौँ छैनौँ भन्ने कुरा त्यसमा अनुगमन नियमन र गुणस्तरको जाँच तौल त्यसको माप भनौँ त्यसको मापन छैन भन्ने कुरामा ध्यान दियौँ भने हाम्रा यी अहिले हामी तपाईँ हामी बीच अहिले भएका चर्चा परिचर्चाका कुराहरूलाई के हदसम्म हामी सार्थक तुल्याउन सक्छौँ भन्ने मलाई लाग्छ।
0: अवश्य पनि यहाँले बडा महत्वपूर्ण कुरा एउटा के चाहिँ उठाउनुभयो भने हामीले सबैभन्दा पहिला खाद्य सुरक्षाको कुरा गर्दा हामीसँग पर्याप्त मात्रामा सहज तरिकाले हामीले खाद्यान्न प्राप्त गर्नु, त्यसको सबैभन्दा राम्रो उपाय भनेको स्थानीय स्तरमै उत्पादन बढाउनु हो। अहिले हामीले माटो अनुसारको बिउ बाली फलफूल तरकारी लगाउन नसकिरहेको अवस्था छ, त्यसले गर्दा कतिपय ठाउँमा बाँधेछ। हामीले सबै ठाउँमा धान किन लगाउनु पर्यो, सबै ठाउँमा गहुँ किन लगाउनु पर्यो? जहाँ धान हुन्छ त्यहाँ धान लगाउँ, जहाँ फलफूल खेती हुन्छ त्यहाँ फलफूल गरौँ, जहाँ तरकारी हुन्छ त्यहाँ तरकारी लगाउँ, जहाँ बिसार खुर्सानी जे जे हुन्छ माटो सुहाउँदो खेती गर्नु पर्यो होइन?
1: अनि त्यसका लागि सरकारले अब लगानी लगाउनु पर्दछ र जनताको पहिचान गर्नुभयो को चाहिँ कृषक हो को होइन। राज्यले अहिले पनि कृषि सेक्टरमा जस लगानी नगरेको होइन, गरिरहेछ, अनुदान वितरण गरिरहेका छ, विभिन्न तरहले कृषकका नाममा अहिले बिचौलियाहरूको फेरि हालिमुहाली छ। अब त्यो त्यो त्यसलाई चाहिँ नियमन गर्ने पाटो पनि सरकारकै हो फेरि। त्यसो भएर अब कुन कुन चाहिँ कृषक हो, कुन कृषक होइन, जमिन हुँदैमा ऊ कृषक हुँदैन, उसले त अहिले चाहिँ जमिनको खण्डीकरण एउटा बहुत ठूलो समस्या छ। हाम्रो सहर बजारमा मात्र होइन, गाउँ गाउँ दुर्गम दुर्गम दुर्गममा जहाँ जहाँ अहिले गाडी पुग्यो त्यहाँ त्यहाँ पनि जग्गा खण्डीकरण भइरहेको अवस्था छ। कृषियोग्य भूमि अहिले चाहिँ मासिँदै गइरहेको अवस्था छ भने अर्को पाटोतिर के छ भनेदेखि, जहाँ जो जो युवाहरू अहिले जो खेती भनौँ कृषिप्रति जो चाहिँ म कृषि गर्न चाहन्छु, कृषिबाटै म आफ्नो भविष्य बनाउन चाहन्छु भन्ने मान्छेले पनि सोचेको मान्छेले पनि त्यो खालको उसले चाहिँ आफ्नो अपेक्षा अनुसारका आवश्यकताहरू पूरा गर्न नसकिरहेको अवस्था छ। किनभने त्यो खालको आउटपुट उसले आउन सकिरहेको नसकिरहेको अवस्था छ। जस्तो अहिले पछिल्लो समय जलवायु जो परिवर्तनको असरले पारेको प्रभावलाई न्यूनीकरण गर्न अब चाहिँ यसको रणनीति यसमा अनुसन्धान हुनु पर्यो, कृषि सेक्टरले त्यो खालको अनुसन्धान गरिदिनु पर्यो। अनि यो भनौ न यो मौसम यो अनुकूलन टाइपको कुन कुन मौसम अब भनौँ न अहिले चाहिँ अब हरेक मौसम त परिवर्तित छ, हरेक वर्ष फरक फरक टाइपले मतलब वर्षा भइरहेछ, फरक फरक टाइपले त्यो खालको अवस्थाहरू ती खालका सिन्डमहरू देखा परिरहेको अवस्था छ। अब त्यसलाई चाहिँ एब्जर्भ गरेर सरकारले अथवा हाम्रा कृषि विज्ञ एक्सपर्टहरूले अबको नीति यसरी जानुपर्छ, अबको यो आउने वर्षामा किसानहरूले यो यो चिजमा ध्यान दिनु पर्यो भन्ने टाइपले हामी गयौँ भने त्यो केही हामी लसका पाटाहरू कम गर्न सक्छौँ, जोखिमलाई कम गर्न सकिन्छ। यतातिर कृषकहरूको पनि जान नसकेको र पर्याप्त अनुसन्धान र रिसर्च हुन नसक्दा पनि कृषकहरूले सोचे अनुसारको अपेक्षामा चाहिँ लाभ लिन नसकिरहेको अवस्था छ भने अर्कोतर्फ अहिले गाउँहरू खाली भइरहेका छन्। अब युवाहरू मतलब विदेश प्लान भइरहेका छन्। अब यसलाई रोक्नको लागि पनि कृषि उत्पादक त नबढाइकन हाम्रो अर्को विकल्प छैन। त्यसो भएर कृषिमा उत्पादकता वृद्धि गर्नको लागि कृषिको आधुनिकरण गर्नुपर्ने होला। त्यहाँ चाहिँ आधुनिकरण भनेको अहिले हाम्रो परम्परागत तरिका भन्दा अलिक केही फरक तरिकाले जानुपर्ने अवस्था आउन सक्छ।
0: कृषिलाई व्यवसायीकरण
1: गर्न पर्ने त्यो हुन सक्छ। अब यसका लागि पनि सरकारले अब त्यो त्यो खालको एउटा आफ्नो कुन कुन युवालाई के को जरुरत हो भन्ने पहिचान छनौट गरेर मात्रै त्यसरी योजना चाहिँ इम्प्लिमेन्ट गर्यो भने त्यो ज्यादा प्रभावकारी रहन्छ र हामीले चाहेको चाहिँ अहिले खाद्य अधिकार र खाद्य सुरक्षाका कुरा त्यो त्यसलाई पूरा गर्न सक्छौँ, मिट गर्न सक्छौँ भने अर्कोतर्फ छ सम्प्रभुता कुराहरू छन्। अहिले किसानले हेर्नुहोस् खाद्य सम्प्रभुता कुरामा पनि के रहेछ भने किसानहरूले उत्पादन गरिरहेका छ, उसले वर्ष नै उसले बेचिरहेको छ खाइरहेका छ, तर उसलाई पनि सोचे जस्तो मलाई चाहिँ आनन्द
0: छैन,
1: आमदानी छैन, र उसले आनन्द महसुस गरिरहेको पनि छैन। म मालिक हो भन्ने उसले अनुभूति पाइरहेको छैन। उसले बिहानदेखि हाफप्यान्ट लगाएर काम गरे गरेछ, गाईको गोठ साफ गरे गरेछ, तर अझ पनि उसलाई चाहिँ सोचे जस्तो मलाई चाहिँ भनौँ न त्यो खालको ऊ बाह्र छैन भनौँ सोचे जस्तो अनुभूति भइरहेको छैन भने अर्कोतर्फ ऊभन्दा छट्टुलाल किसानले कता कताबाट अनुदान चिप्लाएर अर्को अर्को चिज लिएर ऊभन्दा बढी लाभ लिइरहेको अवस्था छ। त्यसो भएर सरकारले त्यतातिर पनि ध्यान
0: अनुदान दिँदाखेरि एकदमै सबै किसानलाई दिनु पर्यो, पहुँचको आधारमा होइन
1: होइन यस्तो खालको गर्न सकियो भने केही हदसम्म।
0: अब यहाँ चाहिँ अर्को कुरा एउटा खाद्य सुरक्षाको कुरा गरिरहँदा, सुरक्षित खानाको कुरा गरिरहँदा विषादीको प्रयोग दुईटा, यहाँ एउटा स्थानीय उत्पादनमा र बाहिरबाट जहाँ खास गरी हामीले भारत लगायतका ठाउँबाट मुख्य गरी तरकारी र फलफूल आयात गर्नुपर्ने अवस्था छ, हामी आत्मनिर्भर हुन सकिरहेका छैनौं। त्यस कारणले यी दुईटा चीजमा विषादीको प्रयोगलाई हामीले कसरी नियन्त्रण गर्न सक्छौ अथवा यो विषादी मिसिएको छैन भनेर हामी कतिको प्रभावकारी रूपमा काम भइरहेको पाउनुहुन्छ? यहाँले
1: सरकारले नै पहिले यो विषादी हाम्रो यो जैविक विषादीको नै प्रयोग गर्ने चलन थियो हामी कहाँ, उहाँ सरकारले नै यो सुरुमा
0: उत्पादन बढाउनु
1: रासायनिक मूल्य चाहिँ विषादी लिएर आयो, उसैले सिकायो सरकारले नै होइन। त्यसपछि सरकारले सिकायो, किसानले हाल्दै गए। अब अहिले त विदेशबाट आउने त अधिकांश औषधिमा त्यो तरकारी त फलफूलमा त्यो विषादी नहालिकन त त्यो तरकारी फलफूल आउँदै आउन्न, त्यो अलरेडी आउँछ तर त्यसको मात्रा ड्युरेसन त्यो कति दिनसम्म त्यो चाहिँ त्यसले त्यो स्वास्थ्यलाई प्रतिकूल पार्छ र कति दिनपछि त्यो आफै निर्मूलीकरण हुँदै जान्छ भन्ने कुरा त्यो हेर्नुपर्ने हुन्छ त्यसको ड्युरेसन र त्यो त्यसको नाप गर्ने एउटा ऊ हुन्छ यो प्रयोगशालाहरूले ल्याब टेस्ट हुन्छ र त्यो खाना योग्य छ भने नेपाल भित्रिन्छ खाना योग्य छ नाकाहरूमा विभिन्न नाकाहरूमा त्यो खालको व्यवस्था छ अहिले र त्यस्तो खालको व्यवस्थामा उसले चाहिँ खाना योग्य छ भने नेपाल भित्रिन्छ खाना योग्य छैन भने त्यहीँबाट फिर्ता हुन्छ र अहिले त के छ भने हाम्रो आन्तरिक उत्पादनमा पनि तरकारी तथा फलफूल जन्य वस्तुहरूमा कृषि जन्य वस्तुहरूमा अहिले चाहिँ विषादीको मात्रा बढ्दो क्रममा छ तर सरकारले अब यसलाई घटाउँदै लानुपर्छ भन्ने पछिल्लो मुभमेन्ट चाहिँ यो भनौँ न यो हाम्रो रासायनिक विषादीले हाम्रो जमिनलाई व्यक्तिलाई भनौँ न मान्छेलाई पनि यसको प्रतिकूल यसका जीव जन्तुलाई पनि प्रतिकूल असर परिरहेको भन्ने एक खालको त्यो त्यसले पारेको प्रभाव र असरबारे त्यो खालको रिसर्च भइसकेपछि पछिल्लो समय अब सरकारले होइन यो रासायनिक विषादीलाई न्यूनीकरण गर्दै जानुपर्छ र अब जैविक विषादीतर्फ फेरि हामी फेरि यतातिर फर्किनुपर्छ भनेर त्यो खालको प्रयास भएको छ तर भइरहेको के छ भने थोरै समयमा छिटै लाभ लिने चक्करमा कृषकहरूले अहिले चाहिँ यो रासायनिक विषादीको प्रयोग चाहिँ बढ्दो क्रममा छ र अहिले पनि विभिन्न निकायहरूले त्यसलाई चाहिँ नियमन गर्ने अनुगमन गर्ने बेला बेला चेक जाँच गर्ने यो काम भएको छ तर पनि यसका लागि पनि फेरि के हो भने मुख्य रूपमा कृषकहरूलाई जो उत्पादक कृषकहरू छ उसलाई सचेतना फैलाउनु पर्दछ यस्तो गर्नु हुँदैन यही कुरा तपाईँले खानुभयो भने यसले चाहिँ तपाईँकै ज्यान जोखिममा जान्छ भने अनि आम जनताको उसलाई त जोखिममा पार्नु भएन भन्ने खालको सचेतना हामी ल्याउन सक्यौँ भने यो केही समय केही हदसम्म कम हुँदै जान्छ भन्ने मलाई लाग्छ
0: एकातिर यहाँनिर कर्णाली प्रदेश सरकारले अब प्रदेशलाई नै अर्ग्यानिक प्रदेश बनाउने भनेर घोषणा गर्यो भले त्यस अनुसार काम भएन स्पष्ट रूपमा एउटा पालिका पनि घोषित रूपमा व्यावहारिक रूपमा अर्ग्यानिक पालिका भनेर घोषणा हुन सकिरहेको छैन भने अर्कोतिर अझै पनि किसानहरूमा पनि त्यो चाहिँ होइन मैले मेरो उत्पादन चाहिँ मैले रासायनिक मल प्रयोग गरेर मात्रै बढ्छ भन्ने कुरा अझै पनि उहाँहरूमा छ यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ स्वास्थ्यमा मात्र होइन त्यही जहाँ उहाँले खेती गर्नुहुन्छ त्यही माटोलाई पनि दीर्घकालीन रूपमा त्यही जग्गाको उत्पादन शक्ति पनि घटाउँछ भन्ने चेतना अझै हामीले फैलाउन सकिरहेका छैनौँ
1: हो अब यसका लागि एउटा योजनाबद्ध तरिकाले कृषि र कृषि क्षेत्रमा जुडेका सरकारी एजेन्सीहरू र विभिन्न संघ संस्थाहरू यसरी जुटेर र कृषकलाई पनि सचेत बनाउँदै र उपभोक्तालाई पनि त्यस्ता चाहिँ यो रासायनिक प्रयोग भएका कृषिजन्य वस्तुहरूको उपयोग गर्नु हुँदैन भन्ने चिज हामीले यो छिटो फैलायौं भने यसको दुष्परिणाम हामी छिटै चाहिँ हाम्रो केही समयमा देखा पर्नेछ र देखा परिरहेको पनि छ र अब यसका लागि सरकारले नै पहिले चाहिँ सरकारकै एउटा महत्वपूर्ण पाटो रहन्छ र सरकारले नै यसका लागि इनिसिएसन लिनुपर्छ सरकारले यसलाई रोक्नको लागि सरकार जबसम्म अगाडि आउँदैन तबसम्म तपाईँ हामी एउटा संस्थाले मात्रै ले पर्याप्त हुन सक्दैन त्यसो भएर विभिन्न एजेन्सी एलायन्सहरू जुटेर अघि बढ्नुपर्छ जस्तो लाग्छ
0: अवश्य पनि सुरक्षित खाद्यका लागि पहिला पर्याप्त मात्रामा चाहिने जति आवश्यकता अनुसारको खाद्य उपलब्धता हुनु पर्यो त्यो स्थानीय उत्पादन होस् वा बाहिरबाट आयात गरेर ल्याउनु परेको अवस्था होस् अर्को कुरा त्यो खाद्यान्न चाहिँ खानको लागि उचित हुनु पर्यो मानव स्वास्थ्यका लागि उचित हुनु पर्यो त्यसको गुणस्तरको आवश्यक नापजाँच गर्नु पर्यो आवश्यकता परेको बेला त्यो सहजै उपलब्ध हुन सक्ने अवस्थाको सृजना गर्नु पर्यो जहाँ आवश्यकता छ ती लक्षित समुदायको वर्गीकरण गरेर त्यस अनुसारको उचित वितरण सबैले प्राप्त गर्न सक्ने वितरण प्रणालीलाई व्यवस्थित गराउनु पर्यो कृषि अनुदानका नाममा विभेद गर्नु भएन वास्तविक किसानलाई अनुदान दिनु पर्यो पहुँचका आधारमा बिचौलियालाई होइन यी कुराहरू गर्यो भने हामीले खाद्य सुरक्षा प्रभावकारी रूपमा हुन सक्छौं र खाद्यान्नमा रहेको परनिर्भरता पनि विस्तारै घटाउन सक्छौं यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा यहाँले भने जस्तै स्थानीय उत्पादनलाई बढ़ी जोड़ दिनु पर्यो जमीन खाली राख्नु भएन जुन माटोमा जुन जमीनमा जे उत्पादन हुन्छ त्यही बाली त्यही खेती

0: भूमिका हुन्छौं, कहिले हामी सेवा प्रदायक हुन्छौं, कहिले हामी सेवा गराई बन्छौं। त्यसो भएर हामी जहाँ छौं जे छौं जहिले पनि सचेत बनौं, अध्ययन गरौं, स्व अध्ययन गरौं, हामीले के गर्न हुने के गर्न नहुने ती कुराहरू थाहा पाऊ र आफ्नो नागरिक दायित्व के हो त्यतातिर ध्यान दिउँ र कहिले पनि गलत क्रियाकलापको भण्डाफोड गरौं र हरेक नागरिकलाई उसको हकहितका लागि आवाज बुलन्द गरौं भन्ने भनाई यस संचार माध्यम मार्फत राख्न चाहन्छु।
1: समय दिनुभयो, हाम्रो निम्तलाई स्वीकार गरिदिनुभयो, महत्वपूर्ण कुरा राखिदिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
1: हस् त आजको संवाद अन्तर्गत खाद्य सुरक्षा कार्यक्रमको निर्धारित समय सकिएको छ। आज हामीले राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाश तारा वैद्यूसँग कुराकानी गर्यौं। आगामी हप्ता नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै आजका हाम्रा अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि अरूलाई छुटिन्छु। हस्त नमस्ते।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र

0: तै त ए काउजु के गर्न मन गर्दछौ मुखभित्त
1: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरु त आफै भन्दिनँ क्या
0: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाकुटाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576
5: रेडियो भेरी एफएम

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत अङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत अङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: Zirconia Extreme Energy Drink.
1: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोटी

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम

सामा सदा शिवजी को पावन चरित्र रुद्र संहिता को स्वाति खंड को प्रकरण लाई अगाड़ी जोड़ाई दिनु भएको प्रकरण छ। आज बड़ो दिव्य रूपान नारद जी प्रभु परमात्मा ने ब्रह्मा बाबालाई संपूर्ण शिव का तत्व निरूपण करी बक्सिस भनेर सुन्दै सुन्दै सुन्दै सुन्दै सुन्दै जानु भएको प्रकरणमा स्वाति खंड को दशौं अध्याय का कथालाई प्रवचनलाई शुरू गर्दै हुनुहुन्छ। यही कथा को प्रमाण नैमिषारण्य गरेको पावन धाम माताचार्य ऋषिहरु का प्रमाण सुतजी महाराजले कथा सुनाउँदै सुनाउँदै सुनाउँदै सुनाउँदै सुनाउँदै लानुभयो। स्वाति खण्ड भगवान सम्म सदा शिवले अनेक प्रकार का कामदेव रोती आदि मोहित पार्नको लागि इन्द्रले पठाएका भोले बाबा मोहित नभएर आइसक्नु भएको प्रभु परमात्मा जगत को मालिक ने यस्तो प्रकारले मोहित नभएको कारणले अब ब्रह्मा बाबाले कहाँ के गरौं भनेर अर्को विकल्प भगवान नारायणलाई सम्झिसक्नु भएको। नारायण भगवान ने भगवान साम सदाशिवजी को तत्व निरूपण कर सके बाबो उन्हीं प्रो परमात्मा जगत साम सदाशिवजी चिंतन कर मनन कर विवाह कराने को लगी अब जगत जननी माता अंतर मां काली मां लक्ष्मी मां सरस्वती स्वरूपिणी माता प्रकट कराएर स्तुति वंदन कराएर उन्हीं आज सती को रूप में प्रादुर्भाव यदि भईन भनी उन्हींसंग बल्ल मात्र उन्हीं भगवान साम सदाशिवजी मोहित भएर लाग्ने छन् त विवाह प्रकरणमा गृहस्थी प्रकरणमा लाग्ने छन् भनेर ब्रह्मा र विष्णुको आपसमा छलफल हुँदैछ भन्ने सम्मको कथा यशोदेवबाट बोले सम्मस्ता शिवजीको नारदो वाच ब्रह्मम स्तात महाप्राज्ञ वदनो वदताम्बर गते विष्णु किम भवत कार्षित किम विदेह भवान। ब्रह्माजीले यस्तो प्रकारले आज्ञा गरिसकेपछि नारदजीले आज्ञा गर्नुहुन्छ भगवान विष्णु गएपछि अब त्यहाँ भगवान विधिले मतलब ब्रह्माजीले कुन कुन कामहरू गर्नुभयो त्यो सम्पूर्ण निरूपण तत्व निरूपण गरी बक्स सुनेर आज्ञा गर्नुभयो। जब भगवान प्रभु परमात्मा विष्णुका सम्पूर्ण क्रियाकलाप सुनिसकेपछि ब्रह्माजी बाबा आज तत्काल भगवती जगत जननी माताको चिन्तन गर्नको लागि बडो दिव्य स्थानमा गएर चिन्तन गर्न थाल्नुभयो। ब्रह्म उवाच नमो नमस्ते जगत प्रवृत्ति निवृत्ति रूपे स्थिति सर्ग रूपे चरा चराणाम भवती सुशक्ति सनातनी सर्वमिवो नीति बने संसार को प्रकृति करने वाला संसार में प्रकृति द्वारा संचालन जो संसार नहीं संचालित करने वाला जगत जननी माता जो अत्यंत स्वरूपिणी हुनुहुन्छ प्रवृत्ति र निवृत्ति स्वरूप पनि हुने सृष्टि र स्थिति चराचर जगत की उत्तम शक्ति हजुरलाई नमो नमस्कार छ। यी जगत जननी माता हजुर की आकाश सर्वांग सुन्दर भएकी चरण कमल में भएकी अत्यंत कांतिले झलमल झलमल झलमल बलिरहेकी जो यो संसार को प्रवृत्ति गर्ने वाला चराचर जगत की उत्तम शक्ति वाला सनातनी सबैलाई मोह गराउने वाला हुनुहुन्छ यति नमस्कार छ। लक्ष्मी रूप ने सदा भगवान विष्णु को मूर्ति मूर्ति को माला जाई हुनुहुने विश्वम्भरा नाम धारण करने वाला संपूर्ण विश्व का नै भरण पोषण करने कारण हजुर जगत जननी विश्वम्भरा स्वरूपिणी हुनुहुन्छ। महाकाली भने पनि हजुर हजुर साकम्बरी एकचोटी साग जस्तो भएर संपूर्ण पृथ्वीलाई सिंचेको कारणले गर्दा साग उत्पन्न गराइदिने साकम्बरी हजुर हुनुहुन्छ। हजुर दुर्गम नाम गरेको दैत्यलाई मारेर आज हजुरको नाम दुर्गा भएको जगत जननी माता हजुरको धामको के व्याख्या गरौं मैले मणिदेव जो झल झल झल झल झल झल बोलने वाला छ जहाँ सम्पूर्ण देवताहरूले स्तुति गरिएकी हुनुहुन्छ यही जगत जननी मणिदीप निवासिनी भगवतीले मेरो अघिल्तिर दर्शन दिलाइदियो।

के को लागि मेरो स्तुति गर्यो निश्चय गरेर भन्न योग्य कुरा भयो मेरो अगाडि चाँडै नै आज्ञा गर भनेर जगत जननी माताले आज्ञा गर्दा ब्रह्माजीले बडो दिव्य रूपमा आज सम्पूर्ण क्रियाकलाप गरिसकेपछि भगवती जगत जननी हजुर शिवा पनि हुने रुद्रा पनि हुने योगीका स्थानमा पनि रहने योगीहरूले चिन्तन गर्नेवाला मा योगी जगत जननी हजुरलाई कसरी मैले स्तुति गरौं मलाई एउटा काम छ भनेर आज्ञा गर्नुभयो कुन हो भनेर आज्ञा गर्दा

भन्नुहुन्छ, अहिले दक्ष प्रजापति चिर समुद्रको उत्तर तीरमा बसेर हजुरको मन लगाई दृढ व्रत लिएर तपस्या गरिरहेका छन्। उनै दक्ष प्रजापति कि सुयज्ञ पुत्री भएर हजुर प्रादुर्भाव हुने, साममा सदा शिवजीलाई विवाह गराउनको लागि हजुर उपस्थित नभइकन अरू कसैको उपाय छैन भगवती। यस प्रकारले आज्ञा गर्दा भगवती जगत जननी माताले आज्ञा गर्नुभयो, अहोसुह मदाश्चर्य वेद भक्त अपि विश्वकृत महाज्ञान पर भूत्वा विधाता किं वदत्तयम्। ओ कस्तो आश्चर्य किसिमको आज्ञा गरी बक्सो विश्वकृत, हे वेद का वक्ता, हे विश्वकृत महाज्ञान भएका तिमीले यस्तो प्रकारको कुरा गरेको कारण नै अब तिम्रो सम्पूर्ण कुरा भइसकेको। मैले साम सदाशिवजीलाई प्रेरित गर्नको लागि मोहित गराउन म मात्रै सक्छु, यो मलाई त थाहा छ, तर भगवान साम सदाशिवजीलाई विवाह गर्नको लागि कुन कुन क्रियाकलाप गर्ने भनेर यो अत्यन्त गम्भीर उत्तर प्रश्न बरमाएको कारणले गर्दा यसमा विचार गर्नुपर्छ भनेर भगवान परमात्माको उपमा सम्पूर्ण क्रियाकलाप गरिसकेपछि आज भगवतीले आज्ञा गर्नुभयो, उत्पन्न दक्ष जायायम सती रूपेण शंकरम। उत्पन्न हुनेछु दक्ष नाम गरेका प्रजापतिको उपमा र उनैको सती नाम गरेकी छोरी उत्पन्न भएर भगवान साम सदाशिवजीलाई तिम्रो आज्ञाद्वारा सम्पूर्ण देवताहरूको आज्ञाद्वारा मैले साम सदाशिवजीलाई मनै मनले सोधिसकेकी छु, अब ठिकै छ भनेर जगत जननी माताले साम सदाशिवजीलाई मनै मनले आज्ञा लिइसकेपछि ब्रह्माजीका उपरमा ततास्तु भनेर आफ्नो लोकमा जाँदै हुनुहुन्छ भने समनको चरित्र

ये तो प्रकार संपूर्ण क्रियाकलाप करते गई सके पच्चीस ब्रह्मा जी आज पढ़ो दिव्य रूप में दक्ष प्रजापति नाम करेगा प्रजापति लय गए राखे करे दिन वो ये मेरे बाबो तिमले गए जगत जननी माता को चिंतन करनु मनन करनु दिव्य हजार वर्ष समय अत्यंत भाव श्रद्धा तरीका जगत जननी को चिंतन करे उन्हीं जगत जननी दुर्गा आज तिम्रो छोरी भएर आउने आगे पाई सकेका ब्रह्माजी का उपमा बाबालाई साष्टांग दण्डवत प्रणाम गरिसकेका दक्षे आज जगत जननी माता को चिंतन गर्न बड़ो दिव्य रूप में जानुभयो तपस्या श्रद्धा भावले बड़ो दिव्य रूप में गर्दे गर्दे गर्दे गर्दे गर्दे जाँदा आत्मसंयम अत्यंत गरेर मनलाई वशमा राखेर उद्देश्य प्राप्ति गर्नको लागि ब्रह्माजी 3000 दिव्य वर्षसम्म तपस्या गर्नुभयो कहिले वायु मात्र खाने कहिले निराहार बस्ने कहिले जल मात्र पिउने कहिले रुखपातहरू खाने जगन मही मातालाई हृदयले चिन्तन गर्ने हे जगत जननी माता हजुर त संकटलाई हरण गर्नेवाला दुर्गा पनि हुनुहुन्छ महाकाली पनि हुनुहुन्छ यसी जगत जननीले मेरो संकटलाई

खड्गहस्ताम् मनोहरा। भगवती जगत जननी सिंहस्ताम सिंहमा चढेर आएकी, त्यसै प्रकारले अत्यन्त सुन्दर वर्ण भएकी, चार हातले युक्त भएकी, हातमा वर मुद्रा भए मुद्रा नील कमल तथा खड्ग लिएकी, अति सुन्दर रूप कान्ति भएकी, लाल वर्ण काका कुला केश भएकी, जगतको सृष्टि गर्ने कालिका भगवती शिवलाई दक्ष प्रजापतिले हे भगवती भनेर टपक्क ढौ दिनुभयो। भगवती जगत जननीका उपमा यस्तो प्रकारले दौडिसकेपछि भगवतीले आज्ञा गर्नुभयो, बाबु किन तिमीले मेरो चिन्तन गर्यौ, तुष्टु हम दक्ष भवत सदभक्ता हेनया भृशम बाबु परमागत वरम वृणीष्ट स्वाभिष्टम नादेयम विद्यते तव। कुन वर गर्नको लागि कुन वर माग्नको लागि मेरो चिन्तन गर्यौ, मनन गर्यौ, कीर्तन गर्यौ, आज तिम्रो परम प्रसन्न छु बाबु भनेर जगत जननी माताले आज्ञा गर्दा दक्ष प्रजापतिले आज्ञा गर्नु, ब्रह्माजीले यही कुरा मलाई बताइदिनु भएको थियो, हजुर मेरी छोरी भएर पुत्र प्रादुर्भाव हुनु पुत्रीको रूपमा आउनुपर्ने जो जगत जननी साम्बस राशिसँग विवाह गर्नको लागि हजुरले मात्र सक्ने भएको कारणले हे महेशानी हजुर आइबक्सुस् भनेर आज्ञा गरिदिनुभयो। मम स्वामी शिवो योगी सजातो ब्रह्मण सुत रुद्र नाम पूर्ण रूपा अवतार परात्मन, यस्तो भनेर दक्ष नाम गरेका प्रजापतिले सम्पूर्ण बिन्ती बिताइसकेपछि जगत जननी माताले ल ठिकै छ तिमीमा छोरीको रूपमा तिमीले मायाको कारणले म आउनेछु, तर एउटा शर्त छ, कुन यदा

0: इन्द्रिय शरीर पञ्च भौतिक शरीर भएर तिम्रो शरीरमा आउनेछु, तर एउटा शर्त। कुन चाहिँ शर्त भनेर भन्छौ भने, यदि तिमीले केही गरी मेरो अनादर गर्यौ, अपमान गर्यौ भने त्यति बेला मैले आफ्नो शरीरलाई त्यागिदिनेछु र म स्वस्वरूपमा लिनुहुनेछु या अर्कै शरीर धारण गर्नेछु। त्यसै कारणले मेरो कुनै पनि अपमान गर्नेवाला छैनौ भने म तिम्रो पुत्रीको रूपमा आउँछु भनेर जगत जननी माताले आज दक्ष प्रजापतिको नाममा भन्दा, हे भगवती, मैले जस्तो चुके अवस्थामा पनि हजुरको चिन्तन गर्न मनन गर्नेछु, हजुरको अपमानको कुरा त कहाँको, त्यसै कारणले हजुरलाई अपमान गर्ने कुरै हुँदैन भनेर दक्ष प्रजापतिले जगत जननी माताको अगिलतिर वचन दिइसकेपछि, ठिकै छ, म पुत्रीको रूपमा प्रादुर्भाव हुनेछु भनेर आज दक्ष प्रजापतिले वरदान दिएर जगत जननी माता यस्ता स्थानमा गइसक्नु भएको छ भन्ने प्रकरण गर्दा, बाह्रौं अध्यायका कथा खण्डलाई नमो नमस्कार गराउँदै हुनुहुन्छ भने समनको चरित्र सिद्धबाट।
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39-043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
6: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
6: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग, सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
5: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
6: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
5: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
5: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ। आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाउ।
4: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
5: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड शेर्पा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
4: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
9: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
8: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या?
9: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
10: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गर्छौं।